0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534338।
4: कुष्ठ रोग अभिशाप न होए, इके उपचारो भी संभव है। वही से कुष्ठ रोग के बारे में हम सब लोगन के यहाँ जानकारी पावे जरूरी है।
5: शरीर में यहाँ न खजवाए, छुए से जान न मिले, लाल और खर्रहा दाग दिखाए तो कुष्ठ रोग के शंका कई सका जाते। असल लक्षण अपनक या तो दूसरे के यहाँ दिखाए तो जुड़तीन स्वास्थ्य संस्था में यहाँ जाए के जाँच करावा जाए। सब स्वास्थ्य संस्थान में यहाँ कुष्ठ रोग के दवाई निःशुल्क मिलत है।
4: समय में यहाँ उपचार यानी दवाई किए से कुष्ठ रोग पूर्ण रूप में यहाँ नीक होए के साथ शारीरिक अपांगता होए से भी बच सका जात है।
5: जानकारी रहक चाहिए, कुष्ठ रोग बीमारी से प्रभावित और उनके परिवार के यहाँ भेदभाव करब कानूनी अपराध हो। साइनिंग अस्पताल, INF नेपाल बाके द्वारा जनहित में जारी संदेश।
6: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
7: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
8: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
7: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580 81244।
9: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलिसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र DM नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी, कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको MCH ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, ECG, EEG, NCV, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979 081-530-220 र 98-41-586-979
10: नेपालगञ्जमा गुणस्तरीय सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी सोर सुक्ने समस्या, कान दुख्ने चक्कर लाग्ने सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780
11: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानुन संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
12: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरा रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
13: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
12: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
13: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
12: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
13: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
12: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
13: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
12: तपाईँ पनि जानुहोस्, बाँके र बर्दियाभित्र फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
14: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 98-86-073-70 र 98-95-067-82।
15: सूचना सूचना सूचना, स्वास्थ्य शिविर बारे सूचना।
16: विश्व थायराइड दिवसको उपलक्ष्यमा वरिष्ठ फिजिसियन एवं एन्डोक्राइनोलोजिस्ट डाक्टर अल्ताबन राईद्वारा थायराइड सम्बन्धी जाँच तथा परामर्श सेवा हुन गइरहेको जानकारी गराइन्छ।
15: हजुर, थायराइड सम्बन्धी जाँच तथा परामर्श, विशेषज्ञ डाक्टर परामर्श सेवा तथा सम्पूर्ण सेवाहरू मात्र ₹500।
16: डाक्टर अल्ताबन राई, MD इन्टरनल मेडिसिन, TU एन्डोक्राइनोलोजी, दिल्ली, वरिष्ठ फिजिसियन एवं एन्डोक्राइनोलोजिस्ट, NMC नम्बर 11504।
15: सम्पर्क ठेगाना सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, बिपी चोक नेपालगञ्ज। सम्पर्क नम्बर 081-531-860, 081-531-861 र मोबाइल नम्बर 98-584-861। मिति 2083 जेठ 23 गते, समय बिहान 8 बजेदेखि 3 बजेसम्म। सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, बिपी चोक नेपालगञ्जमा आजै नाम दर्ता गरी ढुक्क हुनुहोस्। सम्पूर्ण सेवाहरू मात्र 500 लिन नभुल्नुहोला।
17: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083
18: जेठ 23 गते शनिबार शुभश्री आईबीएफ क्लिनिक काठमाडौँ र मध्य पश्चिम पोलिक्लिनिक प्राली नेपालगंजको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी इन्फर्टिलिटी आईबीएफ एक्सपर्ट सहित शुभश्री आईबीएफको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले सेवा लिन हुन अनुरोध गर्दछौ। प्रदान गरिने सेवाहरू ओपिडी निशुल्क, अल्ट्रासाउन्ड निशुल्क, वीर्य परीक्षण निशुल्क, ल्याब परीक्षणमा 15% छोट। स्थान मध्य पश्चिम पोलिक्लिनिक प्राली नेपालगंज 10 बाँके सदरलाइन टाङा स्ट्यान्ड नजिक। नाम दर्ता तथा अन्य जानकारीका लागि सम्पर्क नम्बर 9861414900।
19: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
20: Extreme energy drink. Taste the difference. Feel the energy.
21: Yo Krishna Sar FM
22: 94 megahertz. Krishna Sar jattike tez.
23: शुभ प्रभात, यो सिआइएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईँलाई स्वागत छ।
24: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
23: आज 2083 साल जेठ 18 गते सोमबार, जुन 1 तारिक सन् 2026, नेपाल सम्बत 1146 अधिक ज्येष्ठ कृष्ण पक्षको प्रतिपदा तिथि।
24: सिन्धुपाल्चोकको रेडियो जुगल आजबाट 7 वर्षमा प्रवेश गरेको अवसरमा उत्तरोत्तर प्रगतिको शुभकामना। साझा खबरमा अब प्रमुख खबरका शीर्षकहरू।
23: संसदमा प्रधानमन्त्री बालेनसँग सांसदहरूको प्रश्न उत्तर। नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा गल्ती सच्याउन आग्रह।
24: विपक्षीको अवरोधका बीचमा प्रतिनिधि सभा नियमावली पारित। सरकारको बजेटका कारण विद्युतीय सवारीको मूल्य वृद्धि हुने, उपभोग बढाएर अर्थतन्त्र चलायमान बनाउने सरकारको रणनीति गलत।
23: म्याग्दी र मुस्ताङका होटेलहरू भरि भराउ। भरतपुरमा रात्रिकालीन उडान सञ्चालन गरिने, सुदूरपश्चिममा 3 वर्षदेखि जलविद्युत उत्पादन स्थिर।
24: इरानसँग प्रस्तावित सम्झौतामा केही संशोधन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। पूर्ण रूपमा सुनिश्चित नभएसम्म सम्झौता स्वीकार नगर्ने इरानको अडान। लेबनानमा इजरायली सैन्य अभियान तीव्र।
23: र साफ महिला फुटबल प्रतियोगितामा श्रीलङ्कालाई हराउँदै नेपाल सेमी फाइनलमा। 20 एसियन क्रिकेट छनौटमा 2 पटक T20 आईमा नेपालको सर्वाधिक योगफल। आइपीएलको उपाधि आरसीबीलाई।

0: साझा खबरको सुरुमा सीमा समस्या सम्बन्धी प्रधानमन्त्रीको जवाफ विवादमा
1: विगत जस्तो पूर्व निर्धारित प्रश्नोत्तर ढाँचा भन्दा फरक शैली अपनाउँदै प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा सांसदहरूसँग सरप्राइज सवाल जवाफ गर्नुभयो। प्रत्यक्ष र पूर्व तयारी बिनाको उक्त संवादले आरम्भमा संसदमा नयाँ अभ्यासको संकेत गरे पनि नेपाल भारत सीमा समस्या सम्बन्धी प्रधानमन्त्रीको जवाब विवादित बनेको छ। एमाले सांसद पद्मा अर्याल र श्रम संस्कृतिका आर्यन राईले भारतसँगको सीमा विवादको प्रश्न उठाउनु भएको थियो। अर्यालको प्रश्नमा सहज उत्तर दिन पनि राईको प्रश्नको जवाब दिँदा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अनपेक्षित र विवादित जवाब दिनुभयो, जसको राजनैतिक वृत्तदेखि विज्ञसम्मले आलोचना गरेका छन्। प्रश्नोत्तरका क्रममा अर्यालले लिम्पिया धुरा कालापानी र लिपुलेक नक्सामा समावेश गरिसकिएको तर नेपाल भारत र चीनको त्रिपक्षीय सरकारको भूमिमा आज नेपाललाई व्यवस्था गरेर भारत र चीनका तर्फबाट द्विपक्षीय समझदारी कायम गरेर जुन व्यापारिक मार्ग निर्माण गर्ने काम भइरहेको छ यस सम्बन्धमा सरकारले के गरिरहेको छ भन्ने प्रश्न सोधिएको थियो। जवाबमा प्रधानमन्त्री शाहले लिम्पियाधुरा कालापानी र लिपुलेक सम्बन्धी विषयमा नेपाल सरकारले औपचारिक रूपमा कूटनीतिक नोट भारतलाई पठाइसकेको छ र जवाब पनि आएको बताउनु भयो। त्यो जवाबमा दुईवटै सरकारले आफ्ना इतिहासविदहरूसँग सर्वे र भूमि सम्बन्धी जानकारी गराएको व्यक्ति जानकारी भएका व्यक्ति राखेर समाधान गर्ने कुरा गरेको समेत बताउनु भयो। यस सम्बन्धी हामीले भारत र चीनलाई मात्र नभई इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँले ब्रिटिस इन्डिया जोड्दै गर्दादेखिको समस्याको विषय पनि उठाउनु भएको थियो। यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवादबारे संसदमा दिएको जवाफ 10,000 क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको दावी गरेको छ। प्रधानमन्त्रीको जवाफको आलोचना भएपछि परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो। यता संसदमा सांसदहरूले अचानक रूपमा प्रधानमन्त्रीको सुशैलीको विरोध समेत गरेका थिए। सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी समेत गरे। विपक्षी दलका केही नेताहरूले भने प्रश्नोत्तर प्रक्रिया पूर्व निर्धारित कार्यसूची अनुसार नहुनुपर्ने र अचानक प्रश्न सोध्न लगाउँदा प्रभावकारी बहस हुन नसक्ने भन्दै विरोध गरेका थिए। यसैबीच प्रधानमन्त्री शाहले सांसदले उठाएका विभिन्न प्रश्नको जवाब दिए पनि केही अभिव्यक्ति भनी विवादित बन्न पुगेको थियो। विपक्षी दलहरूले उक्त भनाई संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने समेत माग गरेका थिए।
2: नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय भन्यो र देशको शिर यसले जुटाएको छ।
3: आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर सत्यताको आधारमा भएर किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेको छौँ, हाम्रो सोभरेनिटीको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति निराश पनि हामीलाई बनाएको छ।
1: यसैबीच नेपालले भारतको जमिन अतिक्रमण गरेको भन्ने विषयमा प्रधानमन्त्रीले दिएको जवाफमा सीमावित बुद्धिनारायण श्रेष्ठले नेपालले भारतको जमिन अतिक्रमण नगरेको बताउनु भएको छ। किनभने भारतले सीमा क्षेत्रमा 45,000 एसएसबी परिचालन गरेको र भारतीय जमिनमा प्रवेश गर्न सम्भावना नरहेको समेत उहाँले बताउनु भयो। त्यस्तै इपिजीका सदस्य निलाम्बर आचार्यले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति विषय अनुकूल नदेखिएको र न पदको गरिमासँग सुहाउने खालको नै भएको बताउनु भएको छ। राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको सीमा समस्या जस्तो संवेदनशील विषयमा उहाँले व्यक्त गर्नुभएको धारणा धेरै नेपालीका लागि दुःखद र आश्चर्यजनक रहेको समेत टिप्पणी गर्नुभयो।
4: प्रतिनिधि सभामा सत्तापक्ष र विपक्षी सांसदहरूको घम्साघम्सी र विवादबीच हिजो राति संसदको नियमावली पारित भएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको बेल घेराउ र नाराबाजीका बीच नियमावली पारित भएको घोषणा गर्नुभएको हो। विपक्षी दलका सांसदहरूले पटक पटक बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेका थिए। संसद नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले छलफलमा उठेका प्रश्नको जवाब दिँदासम्म बैठक सामान्य रूपमा चलिरहेको थियो। उहाँले बोलेपछि सभामुखले छलफल समाप्त भएको भन्दै संशोधनकर्तालाई संशोधन फिर्ता लिन समय दिनुभएको थियो। प्रतिपक्षी सांसद नरेन्द्र कुमार केरुङले संशोधन फिर्ता नलिएपछि सभामुखले नियमावली संशोधन फिर्ता प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। त्यसपछि उहाँले उक्त प्रस्ताव फिर्ताको पक्षमा हुने सदस्यहरूलाई हुन्छ र विपक्षमा रहेकालाई हुन्न भन्न लगाउनु भएको थियो। सत्तापक्षले हुन्न भने लगत्तै प्रतिपक्षका सांसदहरू सबै आसनबाट उठ्नु भएको थियो। प्रतिपक्षका तर्फबाट काङ्ग्रेसका सचेतक वासना थापाले प्रतिपक्षको माग अनुसार सबै संशोधन प्रस्तावलाई विषयगत समितिमा लैजानुपर्ने माग गर्नुभएको थियो, तर सभामुखले प्रतिपक्षको माग सुनवाई गर्नुभएन। उहाँले कार्यसूची अगाडि बढाउनु भएको थियो। एमाले सांसद ऐन महरले बोल्नका लागि समय मागे पनि सभामुखले समय दिनुभएन। उहाँले नियमावलीलाई छलफलका लागि फेरि समितिमा नलैजाने भन्दै कार्यसूची अगाडि बढाउनु भएको थियो। प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुखले यही बीचमा केरुङको संशोधन प्रस्ताव अस्वीकृत गर्नुभएको थियो। विपक्षी सांसदहरूले नाराबाजी सुरु गरेसँगै मर्यादा पालक अगाडि आएर उभिएका थिए। होहल्ला र नाराबाजी बीचै सभामुखले प्रक्रिया अगाडि बढाउनु भएको हो। प्रतिपक्षीको आक्रोश बढ्दै जाँदा सांसद र मर्यादा पालकबीच तनाव उत्पन्न भएको थियो। राष्ट्रपा सांसद पनि अघि बढ्दा संसदको बैठकमा एक सदस्यले आफू बसेको कुर्सी नै उचालेका थिए। सांसदहरू कुर्सीमा चढ्दा बैठक अत्यन्त अमर्यादित र अस्वाभाविक बन्न पुगेको थियो।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकका निम्न वर्गलाई राहत दिन शिक्षा स्वास्थ्यमा कर लगाइएको बताउनु भएको छ। सरकारले शिक्षा स्वास्थ्य लगायतका आधारभूत सेवा सुलभ बनाउने नीति लिनुको साटो बजेट मार्फत कर लगाएर नागरिकलाई अतिरिक्त भार थपेको टिप्पणी भइरहेका बेलामा अर्थमन्त्री वाग्लेले कर सम्बन्धी निर्णयको बचाउ गर्नुभएको हो। आर्थिक वर्ष 2083-84 बजेट सम्बन्धमा हिजो आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले ऊर्जा क्षेत्रको पूर्वाधार विकासका लागि स्रोत जुटाउन 5% भ्याट लगाइएको बताउनुभयो। पूर्व अर्थमन्त्रीहरू लगायतसँग केही आलोचकबाट शिक्षा स्वास्थ्य बिजुली लगायतका लगाइएको करका विषयमा धेरै अतिरञ्जित गरियो। समता कर मार्फत मध्यम वर्गलाई न्याक्यो भन्ने पनि आयो। तर बजेटमा हामीले 25 जिल्लाका अति गरीब र मानव विकास सूचाङ्कमा धेरै पछाडि परेका बालबालिकालाई दिँदै आएको पोषण भत्तालाई यथावत राखेका छौँ, जसको दायित्व 6,50,52,00,00,000 रहेको छ। 6,50,52,00,000 रहेको छ, उहाँले भन्नुभयो। अर्थमन्त्री वाग्लेले दलित समुदायप्रति भएको संस्थागत र संरचनागत विभेद अन्त्य गर्न बजेटमा दलित केन्द्रित कार्यक्रम ल्याएको समेत बताउनु भएको छ। उहाँले देशैभरका 313,753 दलित बालबालिकालाई पोषण भत्ता दोब्बर गरेको समेत बताउनुभयो। वाग्लेले निम्न वर्गलाई पनि मध्यम वर्गमा स्तर उन्नति गर्ने सरकारको उद्देश्य रहेको समेत बताउनु भएको थियो।
4: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नीतिश नवीनको निमन्त्रणामा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। पार्टीका केही नेतासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लामिछाने दिल्ली जान लाग्नु भएको हो। सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरासहितको टोली नयाँ दिल्ली जाँदैछ। भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदीसहित सरकारी अधिकारीसँग पनि भेट्ने कार्यक्रम रहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बजेटमा नेपाली काठको प्रयोग र व्यवस्थापनका बारेमा समावेश भएपछि सामुदायिक वन अभियान कर्मी खुसी।
5: तुलनात्मक रूपमा अलिक फरक हो, यति यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा, यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ।
4: मकैको समर्थन मूल्य नतोक्दा किसानहरू मर्कामा लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: ₹197,00,000 ₹50,00,000 बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्यज्योति सही प्लान
7: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805232568
1: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँकी के विशेष अनुरोध
2: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई कृषि पेसा है मर्यादित बनाएक उद्यमशीलता विकास कई के रोजगारी सृजना करी हो कराई
1: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई
2: बजार हेरके खाली उत्पादन योजना बनाई व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी
1: सफल उद्यमी बनी हो व्यवसाय है निरन्तरता दी आगे बढाई हो बढाइक लगाई कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निशेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई
2: थप आवश्यक सरसल्लाह वो जानकारी के लाग लगभग संघे वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करेक लाग अनुरोध बा
1: कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके
3: प्रतिशत कायम गरिएको छ स्वच्छ पूर्वाधार लगानी शुल्क 2.5% देखि 130% लगाइएको छ यसमा सड़क निर्माण दस्तुर 5 र मूल्य अभिवृद्धि कर भ्याट 13 र भन्सार 20% थप हुनेछ त्यस्तै बजेटमा महिला प्राथमिकता कि प्रचारमा शीर्षकमा अर्को खबर प्रकाशित छ यसलाई आर्य चन्द्रले लेख्नु भएको छ त्यस्तै भित्री पृष्ठमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर लिपुलेखदेखि बाँदर व्यवस्थापनसम्म शीर्षकमा समाचार प्रकाशित छ त्यस्तै आजको नयाँ पत्रिकाको भित्रीपृष्ठमा अर्थमन्त्री वाग्लेको दाबी डिजिपीको अनुदान अनुपातमा बजेट सानो जीडीपीको अनुपातमा बजेट सानो ऋणबारे गलत भाष्य फैलाइयो शीर्षकमा खबर छ भने सर्वे स्टेसन बनाउने निर्णयबाट पछि हट्यो नागढुङ्गा सुरुङ मार्ग शीर्षकमा अर्को खबर छ त्यस्तै बजेट कार्यान्वयन भए अर्थतन्त्रले गति लिन्छ चेम्बर शीर्षकमा अर्को खबर पनि भित्रीपृष्ठमा प्रकाशित छ त्यस्तै आजको नागरिक दैनिकमा को भित्रीपृष्ठमा श्रुतिजन्य कर बजेटमा 10 यथावतमा 2.5% शीर्षकमा खबर प्रकाशित छ त्यस्तै भित्रीपृष्ठमा महिनावारी विभेद कायमी शीर्षकमा खबर छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ढाँचा 6 महिनाभित्र शीर्षकमा अर्को खबर छ विगत 4 वर्षदेखि अल्पत्र देशकै गौरवको आयोजनाका रूपमा सुरु गरिएको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी 6 महिनाभित्र एकिङ गरिने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दावी गर्नुभएको छ आर्थिक वर्ष 2083-84 लागि संघीय संसदको संयुक्त बैठकमा हिजो शुक्रबार बजेट वक्तव्य प्रस्तुत गर्दै वाग्लेले दोस्रो विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने बताउनु भएको हो त्यस्तै जग्गा तथा होटल व्यवसायी इच्छा बहादुर वाग्लेले टागिया बस्तीमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल धेरै वर्षदेखि बन्ने हल्ला गरिए पनि त्यसअनुसार काम नभएको गुनासो गर्नुभएको खबर पनि प्रकाशित छ
4: त्यस्तै गरी गोर्खापत्र दैनिकको भित्री पृष्ठमा भक्ति विलास पोखरेलले लेख्नु भएको छ दर्जनभन्दा बढी आयोजना प्रभावित इन्धन लगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिले चालु आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने निर्माणाधीन अवस्थाका विकास निर्माणका कार्यक्रमहरूमा गम्भीर रूपमा प्रभावित हुने अवस्था देखिएको छ डिजेल पेट्रोल र अलकत्ता लगायतका इन्धनको निरन्तर मूल्यवृद्धि भएपछि ठेक्का सम्झौता हुँदाको समयमा भएको दर रेटभन्दा अहिले दोब्बरसम्म मूल्यवृद्धि भएको भन्दै निर्माण व्यवसायीहरू अप्ठ्यारोमा परेका छन् भन्ने खबर छ त्यस्तै गरी गोर्खापत्र दैनिकै भित्री पृष्ठमा खोटाङबाट राजकुमार भट्टराई लेख्नुहुन्छ रावा खोलामा निर्माणाधीन झोलुङ्गे पुल अल्पत्र परेको छ खोटाङको मुख्य राजमार्गको रूपमा रहेका विभिन्न राजमार्गहरूलाई जोड्नको लागि रावखोला झोलुङ्गे पुल एकदमै महत्त्वपूर्ण मानिन्छ को केपिलासगढी 4 र ऐँसेलु खर्कको राखाबाङदेल जोड्ने झोलुङ्गे पुल 2078 फागुन 4 गते उपभोक्ता समिति मार्फत निर्माण गर्ने गरी सम्झौता भएको थियो। तर सम्झौता भएको करिब 5 वर्ष पुग्न लाग्दा पनि हालसम्म पुल निर्माण समेत सम्पन्न भएको छैन, त्यसैले स्थानीयलाई समस्या छ। त्यस्तै गरी म्याग्दी र मुस्ताङका होटेलहरू भरिभराउ भएका छन् शीर्षकमा कारोबार दैनिकको भित्री पृष्ठमा लेखिएको छ। म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल तथा होटेलहरू भरिभराउ भएका छन्। म्याग्दीको बेनी जुमसुङ सडकमा पर्ने बेनी गलेश्वर लगायतका क्षेत्रहरूमा पर्यटकहरू खचाखच रहेका छन्। म्याग्दीको गलेश्वर, भुरुङ तातोपानी, रूपसे र विभिन्न झरना आसपासका क्षेत्रहरूमा पर्यटकहरूको ठूलो भिड लागेको छ। गर्मी छलन र मुक्तिनाथ दर्शनका लागि भारतीय तथा नेपालका धेरै तीर्थयात्रीहरू त्यस क्षेत्रमा पुग्ने गरेका छन्। त्यस्तै गरी गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लुम्बिनी प्राविधिक विश्वविद्यालय 4 वर्षमा पनि भएन जग्गा व्यवस्थापन शीर्षकमा खबर लेखिएको छ। र त्यस्तै गरी मुक्तिनाथ मुस्ताङकै अर्को खबर छ, तीनतले समर गुफा बन्यो नयाँ गन्तव्य। मुस्ताङको बारा गुङ मुक्ति क्षेत्र गाउँपालिका 3 रहेको पुरानो धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पुरातात्विक महत्त्वको तीनतले समर गुफा नयाँ गन्तव्यको रूपमा परिचित हुँदै गइरहेको छ। त्यस्तै गरी गोर्खापत्र दैनिकमा भरतपुरबाट लेखिएको छ, प्रदेश अस्पताललाई प्रविधि मैत्री बनाइँदैछ मुख्यमन्त्री बानिया। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले प्रविधिको युगमा प्रदेश अस्पताललाई पनि प्रविधि मैत्री बनाउनको लागि विभिन्न पहल गरेको जानकारी दिनुभएको छ। र प्रतिनिधि सभाका सांसदहरूले अविरल वर्षाका कारण जनतामा परेको समस्या, महँगी र बेरोजगारी लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ। त्यस्तै गरी 8 वर्षदेखि पुल नबन्दा भोटखोलाका बासिन्दाहरू काठे पुलको भरमा। उत्तरी गोर्खाको भोटखोलामा एक झोलुङ्गे पुल निर्माणको काम विगत 8 वर्षदेखि अल्पत्र रहेको छ। आर्थिक वर्ष 2075-76 ठेक्का सम्झौता भएको चुम्रुमी 1 रहेको सो पुल निर्माण कार्य अल्पत्र परेको हो। बुढी गण्डकीमाथि निर्माण हुनुपर्ने सो पुल नबन्दा गाउँलेहरूलाई काठको पुलकै भरमा आवजावत गर्नुपर्ने समस्या रहेको छ। त्यस्तै गरी नेपाल र साउदी सम्बन्ध सब सुदृढ बनाउन पहल शीर्षकमा अन्नपूर्ण दैनिकको भित्री पृष्ठमा विष्णु घिमिरे लेख्नुहुन्छ, नेपाल र साउदी अरब बीचको श्रम तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक महत्त्वपूर्ण शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका महामहिम राजदूत फहद मोहम्मद बीच भेटवार्ता भएको हो।
3: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रस्तावित सम्झौतामा केही संशोधन गर्न आग्रह गर्नुभएको छ। यस वर्षको शुरूआतमा शुरू भएको द्वन्द अन्त्य गर्ने उद्देश्यले तयार पारेको उक्त सम्झौतामा मुख्यतया हर्मुज नाका सञ्चालन सम्बन्धी व्यवस्था र युरेनियम हटाउने विषयमा परिवर्तन प्रस्ताव गरिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। व्हाइट हाउसले यसबारे कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन। यता इरानका अधिकारीले पूर्ण रूपमा सुनिश्चित नभएसम्म कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट पारेका छन्। सम्झौताको पछिल्लो मसौदामा 60 दिनसम्म हिंसा रोक्ने, हर्मुज नाका पुनः खुला गर्ने तथा इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता पुनः शुरू गर्ने रूपरेखा समावेश गरिएको बताइएको छ। दक्षिण लेबनानमा जारी सैन्य अभियानका क्रममा इजरायली सेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दावी गरेको छ। इजरायलका प्रधानमन्त्रीले त्यसलाई हिजबुल्ला विरुद्धको अभियानमा निर्णायक मोड भएको उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इजरायल स्थल सेना लिटानी नदीको पुल सीमा रेखाभन्दा अझ गहिरो रूपमा लेबनानी भूभागभित्र प्रवेश गरिरहेको समेत बताइएको छ। र गत अप्रिलमा इरानको दक्षिण पश्चिमी क्षेत्रमा खसालिएको अमेरिकी लडाकु विमानमाथि चीनमा निर्मित मिसाइल प्रहार गरेको दावी गरिएको छ। अमेरिकी सञ्चार माध्यमका अनुसार सो मिसाइल प्रहार गरिएको बताइएको हो। रिपोर्टका अनुसार सो जानकारी राख्ने 3 स्रोतलाई उद्धृत गर्दै उक्त दावी गरिएको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। यद्यपि अमेरिकी अधिकारीहरूले भने घटनाबारे अनुसन्धान जारी रहेको र अन्तिम निष्कर्ष सार्वजनिक भइ नसकेको बताएका छन्।
4: साझा खबरमा अब खेलकुदका खबर। जापानमा हुने बीसौं एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेट छनौटमा नेपालले चीन विरूद्ध थुप्रै कीर्तिमानी बनाएको छ। सिङ्गापुरमा हिजो भएको छनौट खेलमा नेपाल पहिलो राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय टी ट्वेन्टी आईमा दुई पटक 300 भन्दा बढीको एकफल बनाउने टोली बनेको छ। नेपालका ओपनर कुशल भुर्तेलले नेपाली खेलाडीमध्ये दुईवटा टी ट्वेन्टीलाई आई शतक, एकै ओभरमा 6 छक्का र एकै इनिङमा सर्वाधिक 16 छक्काको कीर्तिमान बनाउनु भएको हो। भुर्तेलको आक्रमक इनिङको सहयोगमा नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले हराएको हो। यसैबीच नेपाल दक्षिण एसियाली महिला फुटबल साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। हिजो गोवा स्थित नेहरू रङ्गशाला मा भएको खेलमा श्रीलङ्कालाई 2-0 हराउँदै नेपालले अन्तिम 4 स्थान सुरक्षित गरेको हो। नेपाल समूह एको विजेता बनेको छ। नेपालले लगातार 2 खेलबाट 6 अङ्क बटुलेको छ। यसैबीच रोयल च्यालेन्जर्स बेङ्गलोर आरसिबीले इन्डियन प्रिमियर लिग आइपिएलको उपाधि रक्षा गरेको छ। 19 आइपिएलको हिजो भएको फाइनलमा गुजरात टाइटन्सलाई 5 विकेटले हराउँदै आरसिबीले लगातार दोस्रो पटक उपाधि हात पारेको हो। अहमदाबाद रङ्गशालामा पहिलो ब्याटिङ गरेको गुजरातले 20 ओभरमा 8 विकेट गुमाएर 155 रन बनाएको थियो।
3: बजेटमा नेपाली कार्डको प्रयोग र व्यवस्थापनका बारेमा समावेश भएपछि सामुदायिक वन अभियानकर्मी खुशी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
7: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्य कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्रसेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौँ। मोबाइल नम्बर 98580-43888 कार्यालय प्रमुख, 98580-45788 सूचना अधिकारी र फोन नम्बर 081-550-626, 081-550-627, फ्याक्स नम्बर 081-550-426, 24 घन्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर 98580-53488, साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला र कार्यालयको इमेल ciaanepalganj@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगञ्ज।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
10: जे कुरा लेखियो त्यो सकारात्मक छ।
11: के त्यस्तो
10: खास गरेर सामुदायिक वनलाई वन ऐन 2049 भन्दाखेरि सामुदायिक वन उपभोक्ता समूह एक अविच्छिन्न उत्तराधिकारवाला सुशासित सङ्गठित संस्था हो भनेर व्याख्या गरेको थियो। अहिलेको बजेटमा ठ्याक्कै त्यही शब्द, सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन, प्रशोधन, बजारका लागि स्वायत्तता प्रदान गरिनेछ भनेर ल्याएको छ। त्यसले गर्दा त्यो अत्यन्तै महत्त्वपूर्ण सामुदायिक वनको, किन भन्दा स्वभावैले सामुदायिक वन उपभोक्ता समूहहरू स्वायत्त छन्। यद्यपि कानुनी रूपमा भन्दा पनि नीति र नियतको कुरा हुन्छ, तल केही नियतका कारण, केही कानुनी हडलका कारण केही केही समस्याहरू सामुदायिक वनहरूले भोगिरहनु परेको छ। त्यसलाई अहिले चाहिँ कमसेकम शब्दमा सम्बोधन गरेको हुँदा हामीले पोजिटिभ लिएका छौँ। समुदायले वनको उत्पादन गर्न, वनको प्रशोधन गर्न, वनलाई बजारीकरण गर्न पाउँछ कि पाउँदैन, हाम्रो मुख्य चासोको विषय त्यो हो।
11: यो बजेटमा आएको यो एउटा यो जुन वाक्य छ अथवा अनुच्छेद छ, म त्यो तपाईँलाई पढेर सुनाउँछु। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौँ। दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जडीबुटी तथा गैर कास्ट वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौँ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका काममा सङ्कलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौँ। वन पैदावारको कटानी, सङ्कलन, ढुवानी आमदानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौँ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन, प्रशोधन, ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौँ। वन वातावरण, उद्योग, ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा तीन बीचको असङ्गति हटाउनेछौँ र वन क्षेत्रको कार्बन स्टक इको सिस्टम सेवा तथा प्राकृतिक पुँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौँ। सामुदायिक वनलाई थोकेर लेख्दाखेरि तपाईँहरू पुरुङ हुनुभयो
10: एकदम होइन, समग्र वनको विषयमा पनि सकारात्मक लेख्यो, त्यसभित्र सामुदायिक वनलाई अझै प्रायोरिटी दिएर लेख्यो। त्यस कारण लेखेको कुरा र प्रस्तुत भएको विषयमा हाम्रो अत्यन्तै सकारात्मक हो, हामीले सरकारलाई धन्यवाद पनि दिएका छौँ। मात्रै के हो भन्दा कार्यान्वयनको अवस्था के हो भन्ने कुरामा हामी पर्खिरहेछौँ।
11: त्यो कार्यान्वयनको कुरा गर्नुभन्दा अगाडि यो जति लेख्यो नि सरकारले त्यो आफ्नै स्वविवेकले लेख्यो कि अथवा फेकोपन लगायतका अरू सरकारवालाले पनि केही
10: अब अरूले के गर्नुभयो आफ्नो ठाउँमा छ। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको तर्फबाट हामी अब निरन्तर रूपमा सरकारसँग भेटघाट गर्ने, सरकारका सरकारवाला जुन साथीहरू हुनुहुन्छ उहाँहरूसँग भेटघाट गर्ने, माननीय कृषि वन वातावरण मन्त्रीज्यूसँग हामी भेट गऱ्यौँ, सचिवज्यूसँग लगायतसँग निरन्तर भेटघाटमा हामीले यी कुराहरू उठाइरहेका थियौँ। हामीले जे कुरा उठाएर उहाँहरूसँग छलफल गरिरहेका थियौँ त्यही कुरा बजेटमा आउँदाखेरि हामी चाहिँ उत्साहित भएको।
11: तर जस्तो अब जति लेखियो त्यो लेखिएको कुरा पनि अहिलेसम्मको बजेटमा यो अलिकति फरक र सकारात्मक हो कि यस्तो सामान्यतया बजेटको बेलामा यस्ता लेख्ने कुराहरू चाहिँ निरन्तर नै भइराखेका छन्, यसलाई तपाईँहरूले अस्वाभाविक रूपमा लिनुभएको?
10: तुलनात्मक रूपमा अलिक फरक हो, यति यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ।
4: सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ठाकुर भण्डारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: संसदमा प्रधानमन्त्री बालिनसँग सांसदहरूको प्रश्न उत्तर, नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा गल्ती सच्याउन आग्रह।
4: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित, सरकारको बजेटका कारण विद्युतीय सवारीको मूल्य वृद्धि हुने, उपभोग बढाएर अर्थतन्त्र चलायमान बनाउने सरकारको रणनीति।
3: म्याग्दी र मुस्ताङका होटलहरू भरिभराउ, भरतपुरमा रात्रिकालीन उडान सञ्चालन गरिने, सुदूरपश्चिममा 3 वर्षदेखि जल विद्युत उत्पादन स्थिर।
4: इरानसँग प्रस्तावित सम्झौतामा केही संशोधन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, पूर्ण रूपमा सुनिश्चित नभएसम्म सम्झौता स्वीकार नगर्ने इरानको अडान, लेबनानमा इजरायली सैन्य अभियान तीव्र।
3: र साफ महिला फुटबल प्रतियोगितामा श्रीलङ्कालाई हराउँदै नेपाल सेमी फाइनलमा, 20 एसियन क्रिकेट छनौटमा 2 पटक T20 आईमा नेपालको सर्वाधिक योगफल, आइपिएलको उपाधि आरसीबीलाई।
4: साझा खबरको अन्त्यमा कार्टुन, कार्टुन हामीले हिमालय टाइम्सबाट महेश बास्ताकोटीले चसक्क शीर्षकमा लेख्नुभएको कार्टुनलाई छनौट गरेका छौँ। यहाँ तस्विरमा देखिन्छ एकजना घरबेटी जस्ता देखिने व्यक्ति पत्रिका पढ्दै हातमा, युनिट बढ्दा विद्युत खपतमा भ्याट तिर्नुपर्ने लगायतका कुराहरू उल्लेख गरिएको पत्रिका पढिरहेका छन्। र यहाँ घरमा बहालमा बस्ने एकजना महिला र उनका बच्चा अगाडि देखिन्छ। यहाँ पङ्खा पनि बनाइएको छ, चिम जस्तो सङ्केत पनि बनाइएको छ र यहाँ लेखिएको छ घरमा बस्ने

नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्ज को उत्पादन पश्चिम डायरीमा राकेश मिश्राको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। स्थानीय तहमा टुक्रे योजनाको चाङ, महालेखाले देखायो बजेट छर्ने प्रवृत्ति, बजेट विनियोजन प्रक्रियामा सुधार आवश्यक। नेपालगञ्ज एभरेस्ट ढोका उद्योगमा भएको आगलागीबाट 5 करोड बढीको क्षति, उच्च तापक्रममा बाँकेका सामुदायिक विद्यालयमा टिनको छानामुनि बालबालिका पढ्न बाध्य। बर्दियामा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम, उत्कर्षमा राप्रपामा विवाद, महामन्त्री धवल शमशेर राणा नयाँ राजनीतिक अभियान घोषणा। र बाँकेबाट अवैध उत्खनन र ढुवानीमा संलग्न जेसीबी सहित 3 सवारी साधन प्रहरीको नियन्त्रणमा, सुशासनमा कमजोर कर्णाली प्रदेश सरकार।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 जेठको 18 गते सोमबारका दिन अहिले नेपालगञ्जको मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस र अधिकतम तापक्रम 35 डिग्री रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालगञ्ज आसपास क्षेत्रमा हिजो अस्तिदेखि वर्षा भएको छ। वर्षा भएपछि यस क्षेत्रमा शीतलता महसुस भएको छ। देशको हिमाली पहाडी र तराई भूभागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना देखिएको छ। बाँकी जिल्लाका अधिकांश स्थानीय तहले आर्थिक वर्ष 2081-82 साना तथा टुक्रे योजनामा बजेट विनियोजन गरेको तथ्य महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले औल्याएको छ। स्थानीय तहहरूले नीति तथा कार्यक्रममा टुक्रे आयोजना न्यूनीकरण गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने बजेट छर्ने प्रवृत्ति कायम रहेको देखिएको छ। महालेखाले स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन 2074 अनुसार गरिबी निवारण उत्पादनमूलक रोजगारी लागत सहभागिता स्थानीय स्रोत साधनको उपयोग समावेशी विकास दिगोपना तथा वातावरणीय संरक्षण जस्ता आधारमा योजना छनौट गर्नुपर्ने व्यवस्था स्मरण गराउँदै अधिकांश पालिकामा न्यून बजेटको योजना सङ्ख्या अत्याधिक रहेको जनाएको छ। यस्तै कोहलपुर नेपालगञ्ज लगायत विभिन्न स्थानीय तहहरूमा यो प्रवृत्तिले योजना छनौट र बजेट विनियोजन प्रक्रियामा सुधार आवश्यक रहेको सङ्केत पनि गरेको छ। प्रतिवेदनले स्थानीय तहलाई योजना वस्तुनिष्ठ आधारमा प्राथमिकता निर्धारण गरी छनौट गर्न तथा सीमित स्रोतलाई प्रभावकारी र परिणाममुखी आयोजनामा केन्द्रित गर्न सुझाव दिएको छ। विकास बजेटलाई धेरै साना योजनामा विभाजन गर्दा दीर्घकालीन तथा प्रभावकारी पूर्वाधार निर्माण प्रभावित हुने महालेखाको निष्कर्ष रहेको छ। बाँकेका स्थानीय तहमा देखिएको यो प्रवृत्तिले योजना छनौट र बजेट विनियोजन प्रक्रियामा सुधार आवश्यक रहेको सङ्केत देखिएको

0: को बाँकीका दुई स्थानीय तहले भने गत आर्थिक वर्षको लेखा परीक्षण गराएका छैनन्। दैनिक नेपालगञ्जमा खबर छ। राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद निर्णायक मोडमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेलको कार्यशैलीप्रति असन्तुष्ट पक्ष खुलेरै अलग धारमा उभिएपछि राप्रपा फुटको संघारमा पुगेको हो। पार्टीका महामन्त्री रहनुभएका डाक्टर धवल शमशेर राणाले आइतबार नयाँ अभियान घोषणा गर्दै नयाँ राजनीतिक शक्ति निर्माणको संकेत दिनुभएको छ। नयाँ राष्ट्रवादी शक्ति निर्माण हुन्छ, ढुक्क हुनुहोस्, हामी त्यस बाटोमा अगाडि बढिसकेका छौँ, उहाँले भन्नुभयो। राप्रपाको साङ्गठनिक विवाद उत्कर्षमा पुग्दा गृह जिल्ला बाँके भने शान्त छ। हामी अवस्थाको गहिराई नियालिरहेका छौँ। राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले महामन्त्री धवल शमशेर राणाद्वारा नयाँ राजनीतिक अभियान घोषणा गर्दै गरेको आह्वानबारे उहाँले भन्नुभएको छ। दैनिक नेपालगञ्जमा खबर छ। बाँकी प्रहरीले अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानीमा संलग्न 3 सवारी साधनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकीका अनुसार कोहलपुर नगरपालिका 7 लखनहावा तथा बैजनाथ गाउँपालिका 2 जब्दावा क्षेत्रमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानीमा संलग्न 3 सवारी साधनलाई जेठ 16 गते इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका सवारी साधनमा एउटा जेसिबी, एकवटा टिप्पर र एउटा ट्र्याक्टर रहेको जिल्ला प्रहरी कार्यालय बाँकीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकीले प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ। पश्चिम नेपालको बाँकी लगायतका जिल्लामा अत्याधिक गर्मी बढेको छ। यहाँका अधिकांश सामुदायिक विद्यालयहरूमा रहेको टिनको छानाले बनेको कक्षा कोठाहरू रहेको छ। नेपालगञ्जको चर्को गर्मी 41-42 डिग्री उच्च तापक्रममा विद्यालयका बालबालिकाहरू टिनको छानामुनि उकुसमुकुस भई तलतली पसिना बगाउँदै पढ्न बाध्य छन्। छिनछिनमा विद्युत जाने समस्या, पङ्खाको अभावमा साना बालबालिकाको स्वास्थ्य र पढाइ दुवै प्रभावित भएको विद्यालयका शिक्षक स्वयं बताउँछन्। अत्याधिक गर्मीको मौसममा पटक पटक विद्युत अवरुद्ध हुने समस्याले टिनको छानामुनिको पढाइ सकसपूर्ण बनेको छ। अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छानामुनि राखेर पढाउने गरेका छन्। गर्मीका कारण विद्यार्थीहरू एकपटक पनि पटक पटक पानी खान जाने टाउको दुख्ने, थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगञ्ज उपमहानगरपालिका 20 आदर्श माविका हीरा गौतम बताउनुहुन्छ। बाँकी डुडुवा 4 स्थित श्री माध्यमिक विद्यालय सापुरवाका सहायक प्रधानाध्यापक टिका खड्का र नेपालगञ्ज 10 शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का बडवालको पनि अनुभव उस्तै रहेको छ। पैरवी.com खबर छ। नेपालगञ्ज 21 नयाँ बस्तीमा अवस्थित एभरेस्ट ढोका प्लाई ढोका उद्योगमा भएको आगलागीमा करिब 5 करोड बढीको क्षति भएको छ। शुक्रबार दिउँसो लागेको आगो शनिबार मात्रै नियन्त्रणमा आएको थियो। सो आगलागीबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोका जलेर खरानी भएको उद्योगका सञ्चालक प्रकाश राणाले जानकारी दिनुभयो। उहाँका अनुसार उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी ढोका जलेर खरानी भएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। शुक्रबार दिउँसो सुरु भएको आगलागी शनिबार नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले बताउनुभयो। उहाँका अनुसार बाँकी र बर्दियाका विभिन्न स्थानीय तहबाट ल्याइएका वरुण यन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको प्रयासमा आगो निभाइएको थियो। पश्चिम डायरीमा नयाँ बजेटमा बाँकीका योजना परेनन्।
1: त्यो विस्थापित पुराना उद्योगहरू छन् नि विस्थापित भएका, त्यसको लागि चाहिँ खासै अब सहज भएको जस्तो चाहिँ अब आएन, बजेटमा चाहिँ आएन।
0: लगायतका खबर सुनाउन आज बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकु पञ्चरिस्ट, एकुपंचर पद्धतिबाट ठीक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू,
3: नवजात तथा बालरोग विशेषज्ञ, मृगौला तथा मूत्ररोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
4: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी, नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
6: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
5: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
6: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
5: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
6: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
5: छाती, मुटु, थाइराइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
6: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
5: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
6: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
5: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेटमा बाँकी नसमेटिएको जनगुनासो बढेको छ। सरकारको बजेटप्रति बाँकीको निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ। व्यवसायहरूले करको सीमा वृद्धि र पर्यटन प्रवर्धनका योजनालाई सकारात्मक रूपमा लिएका छन् भने विद्युत, महसुल र साना उद्यमीका समस्या समाधानमा बजेट चुकेको टिप्पणी गरेका हुन्। लक्ष्मी तिमिलसेनाको रिपोर्ट।
9: बजेटले 50 युनिटभन्दा बढी विद्युत खपतमा करको दायरा विस्तार गरेको विषयमा व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। विद्युतमा कर बढ्दा उत्पादन लागत बढ्ने र त्यसको प्रत्यक्ष भार उपभोक्तामा पर्ने ठहर नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चिरञ्जीवी ओलीको छ। यस व्यवस्थाले व्यवसाय सञ्चालन महँगो हुने भन्दै सरकारलाई यसमा पुनरावलोकन गर्न उहाँको सुझाव छ। यद्यपि उहाँले 5 लाख रुपैयाँको कर सीमालाई बढाएर 10 लाख पुर्याइनु र उच्च करका दरहरू घटाइनुलाई स्वागत योग्य कदम भएको बताउनु भएको छ।
10: व्यवसायहरूले धेरै वर्षदेखि उठाउँदै आएको मुद्दा सम्बोधन भएको हामीलाई महसुस भएको, भन्सारमा कयौँ सामानहरूमा आयात गर्दाखेरि महँगो भयो भनेर हामीले भन्सारका दरहरू भनेका थियौँ। 360 दरलाई चाहिँ करको दर घटाएको छ भन्ने छ, त्यसको डिटेल त हामीले हेर्न पाएका छैनौँ। आर्थिक ज्ञान हेर्नुपर्छ नै होइन। अब यी सबै कुराहरूले कतै न कतै चाहिँ निजी क्षेत्रलाई कतै न कतै सहयोग गरेको छ भन्ने हामीले बुझेका छौँ। अब यसमा एक दुईवटा कुराहरू जस्तो बिजुलीमा कर लगाउने कुरा, भ्याट लगाउने कुरा छ, त्यो नेगेटिभ पक्ष छ, त्यसले राम्रो गर्दै हो। अब अरू धेरै राम्रा हुँदा पनि एउटा चाहिँ यो विद्युतमा चाहिँ कर लाउने विधिले चाहिँ कहीँ न कहीँ लागतमा चाहिँ फेरि गएर जोडिन्छ।
9: नेपाल सरकारले सार्वजनिक गरेको बजेट पर्यटन क्षेत्रका लागि सन्तोषजनक भएको पर्यटन व्यवसायी केशव न्यौपानेको ठहर छ। विशेष गरी गन्तव्य विवाह र हिल स्टेशन प्रवर्धन गर्ने नीतिले नेपालगंजका होटल तथा पर्यटन व्यवसायीलाई फाइदा पुग्ने र नेपालगंजलाई पर्यटनको प्रवेशद्वारका रूपमा स्थापित गर्न सहयोग पुग्ने उहाँको विश्वास छ।
11: डेस्टिनेसन म्यारिजको लागि टुरिस्टहरूले लिएर आउने गरगहनाका लागि चाहिँ धरोटी राखेर अनि गरगहना ल्याउने लाने कुरा सहज गर्ने भनेर जो बोलेको छ त्यसले चाहिँ इन्डियातिर हुने बिहाहरू नेपाल ल्याउनका लागि चाहिँ केही सहयोग गर्ला होइन एउटा कुरा त्यो चाहिँ अलिकति पोजिटिभ छ अहिलेको बजेटमा। अरू ठ्याक्कै नेपालगञ्जको लागि यो डेस्टिनेसनलाई चाहिँ टुरिज्मको हिसाबले भनेर बजेट हालेको त देखिया छ। हिल स्टेसनहरू प्रमोसन गर्ने भनेर त्यसले चाहिँ नेपालगञ्जलाई केही न केही ट्रान्जिटको रूपमा काम गर्ला। एउटा चाहिँ त्यो यो डेस्टिनेसन म्यारिजको गेस्टहरूको लागि ल्याउने गरगहना अथवा सामानहरूको लागि अलिक इजी गर्ने भनेको छ। त्यति दुईटा देखेको छु मैले अहिले।
9: महिला उद्यमी कृष्ण पाठकले महिला उद्योगीका लागि 50 लाख रुपियाँसम्मको सहुलियत र सिप विकासका कार्यक्रमलाई सकारात्मक माने पनि वित्तीय पहुँचको अभाव रहेको बताउनु भएको छ। बजेटले नयाँ स्टार्टअपलाई जोड दिए पनि समस्यामा परेका पुराना व्यवसायीको पुनरुत्थान, बजार व्यवस्थापन र प्रशासनिक झन्झट हटाउने विषयमा स्पष्ट मार्गचित्र नदिएको उहाँको गुनासो छ।
1: बिना धितोको ऋणहरू सहज अलिकति सहज भएन कि त्यो खालको चाहिँ अब त्यो बजेटमा चाहिँ अलिक सहज भएको देखिएन। अनि अर्को चाहिँ विस्थापित भएका जुन उद्योगीहरू छन् नि स्टार्टअप बिजनेसलाई चाहिँ फोकस गरियो होइन त्यो विस्थापित पुराना उद्योगीहरू छन् नि विस्थापित भएका त्यसको लागि चाहिँ खासै अब सहज भएको जस्तो चाहिँ अब आएन बजेटमा चाहिँ आएन।
9: समग्रमा बजेटले आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखेको देखिए पनि बेरोजगार युवालाई स्वदेशमै आकर्षित गर्ने ठोस कार्यक्रम र साना किसानका समस्या सम्बोधनमा अझै सुधारको आवश्यकता देखिएको व्यवसायीहरूको ठम्याइ छ। बजेट भाषणमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई निरन्तरता दिने बाहेक अरू कुनै क्षेत्रलाई पनि सम्बोधन नगरेको गुनासो छ।
0: बाँकी युनेस्को क्लबले आयोजना गरेको प्लान इन्टरनेसनल नेपालको साझेदारीमा मधुबन नगरपालिका शिक्षा तथा खेलकुद शाखाको समन्वयमा प्रारम्भिक बाल विकास शिक्षकका लागि 3 दिने शैक्षिक सामग्री निर्माण तालिम दिएको छ। तालिमको मुख्य उद्देश्य प्रारम्भिक बाल विकास केन्द्र तथा विद्यालयहरूमा कार्यरत शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा सहज रूपमा उपलब्ध स्रोत साधनहरूको प्रयोग गरी कम लागतमा बालमैत्री सृजनशील तथा सिकाइ मैत्री शैक्षिक सामग्री निर्माण र प्रभावकारी प्रयोग गर्ने सिप विकास गर्नु रहेको थियो पैरवी.com खबर छ। बाँके जिल्लाका अदालतका न्यायाधीश दीपक कुमार दाहालले न्यायिक प्रणाली प्रति जनविश्वास कायम राख्न इजलास र कानुन व्यवसाय बीचको पारस्परिक सम्मान तथा मर्यादा अपरिहार्य रहेको बताउनु भएको छ। उहाँले इजलासको मर्यादा कानुन व्यवसायले राख्नुपर्छ र कानुन व्यवसायको मर्यादा इजलासले कायम गर्नुपर्छ भन्दै न्याय सम्पादन प्रक्रियामा दुवै पक्षको जिम्मेवारी समान रूपमा महत्त्वपूर्ण रहेको स्पष्ट पार्नुभयो। नेपाल बार काउन्सिलद्वारा अधिवक्ता तहको 34 परीक्षा उत्तीर्ण गरेका नवप्रवेशी कानुन व्यवसायहरूका लागि नेपालगञ्जमा आयोजित 2 दिने अभिमुखीकरण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै न्यायाधीश दाहालले कानुन व्यवसायले इजलासमा अवाञ्छित गतिविधि गरेमा आवश्यक कारवाहीका लागि नेपाल कानुन व्यवसाय परिषदमा लेखी पठाउन सकिने बताउनु भएको छ। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम जाजरकोटमा करोडौँ रुपियाँको लागतमा पक्की पुलहरूको निर्माणले गति लिएको छ। कर्णाली प्रदेश सरकारको लगानीमा 3 पुलहरू निर्माण हुन गइरहेको छ। जाजरकोट जुम्ला सडक खण्डभित्र पर्ने छेडागाड नगरपालिकाका 10-11 बीचमा रहेको लम्ती खोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ। 25 मिटर लामो पुल निर्माण कार्य सुरु भएपछि यहाँका स्थानीयवासी खुसी भएका छन्। 3,42,10,612 बजरङ्गा ग्यालोरियस एमबिएस जेबी काठमाडौँले उक्त ठेका लिएको छ। त्यसै गरी छाडागाड नगरपालिका छ सावनी बाल जुनी चाँदे लामा ताराको छेडागाडमा 47 मिटर लामो ब्रिज पुल निर्माणको ठेका लिएको छ। छेडा चाँदे जुम्ला सडक खण्डभित्र पर्ने जाजरकोटको सलमा खोलामा खारा पक्की पुल निर्माण नहुँदा समस्या भएको छ। प्रदेश सरकारले लगायतका केही ठेकाहरूमा निर्माण व्यवसायले काम नगर्दा वर्षेनी विनियोजन गरेको बजेट राज्य कोषमा जम्मा हुँदै आएको छ। जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै हेमन्त केसीले मिसन टुडेमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन चाहिँ बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला।
12: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
13: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
14: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
15: दैनिक रु 197 रु 50,00,000 बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
17: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
18: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना:
19: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: विश्रामपछि पश्चिम डारीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 MHz उत्पादन पश्चिम डारी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। नेपालगञ्जमा विगत 23 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ब्राइटल्यान्ड कलेज अहिले कक्षा 11 अध्ययनका लागि विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै गएको छ। लामो शैक्षिक अनुभव, अनुशासित वातावरण, आधुनिक शिक्षण प्रणाली तथा उत्कृष्ट नतिजाका कारण यस वर्ष विद्यालयमा विद्यार्थी आकर्षण उल्लेख्य रूपमा बढेको विद्यालय प्रशासनले जनाएको छ। विशेष गरी प्रशासन व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा, प्रभावशाली शैक्षिक वातावरणका कारण पहिलेदेखि नै परिचित रहेको ब्राइटल्यान्डले यस वर्षदेखि विज्ञान संकाय पनि सञ्चालनमा ल्याएको छ। कर्णाली प्रदेश सरकार सुशासन प्रवर्धनका सवालमा कमजोर देखिएको विभिन्न सूचकहरूले जनाएको छ। वार्षिक कार्ययोजनाको कार्यान्वयन, महालेखाले औल्याएको बेरुजु र भ्रष्टाचारको ठहरमा अख्तियारले विशेष अदालतमा पठाएका मुद्दा तथा सुशासन कायम गर्न सरकारले थालेका अभियान अल्पत्र हुनुले त्यसको सहजै पुष्टि गरेको छ। सुरुवाती समयदेखि नै सुशासनको रटान दिँदै आए पनि कर्णाली प्रदेश सरकार सुशासन कायम गर्न सफल हुन नसकेको देखिएको छ। कर्णालीमा नियम विपरीत खर्च गर्ने प्रवृत्ति हरेक वर्ष बढ्दो छ। प्रदेश सरकार मातहतका निकायमा वित्तीय विचलनको अवस्था झन्झन विकराल बन्दै गएको छ। गोर्खापत्र अनलाइनमा खबर छ। जुम्लाको सिजा गाउँपालिका 2 चुलेल गाउँ निवासी प्रशान्त बडले आफ्नै प्रयासमा हाते ट्र्याक्टर निर्माण गर्नुभएको छ। आफ्नै विवेक, सिप र क्षमताको प्रयोग गर्दै कुनै विशेष प्राविधिक सहयोग बिना उहाँले हाते ट्र्याक्टर निर्माण गर्न सफल भएपछि स्थानीयवासी आश्चर्यचकित बनेका छन्। बडले यसअघि पनि मोटरसाइकल निर्माण गरी आफ्नो प्रतिभा प्रदर्शन गरिसक्नु भएको छ। कर्णाली प्रदेशमा समुदाय स्तरमै मानसिक स्वास्थ्य र सचेतना विस्तार गर्ने उद्देश्यले कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याइएको छ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक, रणनीतिक र कार्यान्वयनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने गरी कार्यक्रम सञ्चालनमा ल्याइएको बताइएको छ। कार्यक्रम मार्फत समुदायमा आधारित मानसिक स्वास्थ्य प्रवर्धन, मनोसामाजिक सहयोग तथा स्थानीय तहसँग सहकार्य गरेर सेवा विस्तार गरिने जनाइएको छ। दैनिक नेपालगञ्जमा खबर छ। यस वर्षको मनसुनका कारण सुदूरपश्चिममा 33,000 बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार बाढी विपत, पहिरो डुबानबाट प्रदेशका 7,600 घर 3 घरधुरी विपदको प्रत्यक्ष चपेटामा पर्ने अनुमान छ। मन्त्रालयका विपद सम्पर्क व्यक्ति जनक धामीका अनुसार प्रदेशको 33,227 मानिस विपदबाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ। प्रदेश सरकार तथा सरकारवाला निकायहरूले पूर्व तयारी र प्रतिकार योजनालाई तीव्रता दिएको धामीले बताउनु भएको छ। मिसन टुडेमा खबर छ। सुदूरपश्चिम प्रदेश सरकार मातहतको डिभिजन वन कार्यालयहरूले वर्षेनी वृक्षारोपणका लागि बिरुवा खरिद गरेर वितरण गर्दै आएका छन्। कार्यालयहरूले वितरण गरेको बिरुवाको तथ्याङ्क हेर्दा सिङ्गो प्रदेश नै हरियालीतर्फ उन्मुख हुनुपर्ने हो, तर वास्तविकता उल्टो छ। वन क्षेत्र विस्तार हुनुको सट्टा घटिरहेको छ। आर्थिक वर्ष 2081-82 मात्रै प्रदेशका 6 डिभिजन वन कार्यालयहरूले करोडौँ बढी मूल्यका बिरुवा खरिद गरेर वितरण गरेका छन्। मिसन टुडेमा खबर छ। नेपाल कम्युनिस्ट पार्टी एमालेका सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना 2 प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ। पार्टी र संसदीय दलको विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै नेकपा संसदीय दलले प्रदेशसभा सदस्य द्वय घनश्याम चौधरी र रामेश्वर चौधरीलाई स्पष्टीकरण सोधेको हो। सुदूरपश्चिम प्रदेश स्तरीय 16 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ। डडेलधुरामा आयोजित प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा 58 पदकसहित कैलालीले उपाधि जितेको हो। कैलालीले 32, 16, 17, रजत र 9 कास्य पदक जितेको छ। यिनै खबरसँगै बिहान 6:30 पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। स्थानीय तहमा टुक्रे योजनाको चाङ, महालेखाले देखायो बजेट छर्ने प्रवृत्ति, बजेट विनियोजन प्रक्रियामा सुधार आवश्यक। नेपालगञ्ज एभरेस्ट ढोका उद्योगमा भएको आगलागीबाट 5 करोड बढीको क्षति। उच्च तापक्रममा बाँकेका सामुदायिक विद्यालयमा टिनको छानामुनि बालबालिका पढ्न बाध्य। बर्दियामा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम, उत्कर्षमा राप्रपामा विवाद, महामन्त्री धवल शमशेर राणाद्वारा नयाँ राजनीतिक अभियान घोषणा। र बाँकेबाट अवैध उत्खनन र ढुवानीमा संलग्न जेसिबी सहित 3 सवारी साधन प्रहरीको नियन्त्रणमा सुशासनमा कमजोर कर्णाली प्रदेश सरकार। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी नरेन्द्रसँगै म राकेश पनि बिदा हुन्छौँ। आज जेठ 18 गते सोमबार 1 जुनको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: बीर डेंटल बीर डेंटल बीर डेंटल
5: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ
6: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने दाँत भर्ने दाँत निकाल्ने दुखेको दाँतको जराको उपचार खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने गिजाको रोग जस्तै गिजा सुन्निने गताउने पिप बग्ने मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार पहेँलो खैरो दाँत सानो र ठुलो दाँत छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने
5: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ
6: फोन नम्बर 081-532-375
7: त्यो लामो घाँसको झारतिर नजाऊ है
8: आइया मरे नि बाबा आइया
7: ए साथी हो एकछिन फुटबल बन्द गर त विवेकलाई के भयो उता झारतिर नजाऊ भनेको थिए
9: ल हेर त सर्प भाग्यो त्यता टोक्यो कि के हो विवेकलाई अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपऱ्यो
8: ल ल मलाई त सापले टोक्यो नि मर्ने भए म
7: विवेक नाति साथी ल शान्त भएर बस धेरै नचलिकन बस हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त
9: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ धेरै झल्याङ झुरुङ नगराइकन मेरो यो कापीले उसलाई हम्किदिन्छु पिटौलामै टोकेछ सुन्निँदैछ टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है
7: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु खै खै
9: हुन्छ रोशन म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु
10: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ
11: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
12: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
13: यो बच्चा कति रोको रोई गरेको होला बेला बेलामा खाना खुवाई राखेकै छु त्यही पनि मोटाउने होइन खालि रुने मात्र म त नसक्ने भयो यो बच्चासँग
14: होइन सीता बहिनी किन एक्लै बोलिराख्नु भएको के भयो नानीलाई को हुनुहुन्छ घरमा
13: स्वयंसेविका दिदी घरमा त सबै छौँ तर हेर्नु न यो छोरी कसैसँग मान्ने होइन खालि रोको रोई गर्छ
14: बच्चाहरू रुने धेरै कारण हुनसक्छ जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन् त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनु पर्छ बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा मासु माछा दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचिमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।

0: पटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895006782।
4: खुसीको खबर।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465 98239806665 र 98482864665 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
2: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकाडेमीले।
1: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकाडेमीको विशेषता हो।
2: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यवहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
1: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
2: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा स्प्रिङडेल एकाडेमी।
1: ठेगाना नेपालगञ्ज 18 बाँके, सम्पर्क फोन नम्बर 98582973।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
5: भन्नुपर्दा धेरै हो,
6: तपाईँ ट्यालेन्ट भएर निस्के त्यसो भए
5: भन्नु। अब एकाडेमिक पर्फर्मेन्स त सानैदेखि राम्रै थियो मेरो, अनि त्यत्रो अमाउन्ट तिरेर पनि तपाईँले इनकेस एमबिबिएस पनि कम्प्लिट गर्नुभयो भने एमबिबिएस मात्र कम्प्लिट गरेर पनि जागिर पाइन्न के, त्यसपछि पनि पढ्नुपर्छ। सो स्कलरसिप भन्ने थट इफ माइन्डमा छ भनेपछि त्यति बेला चाहिँ पढाइ पढाइतिरै ध्यान जान्छ भनौँ न अरूभन्दा पनि।
6: काठमाडौँमा बसिरहनु भएको छ अहिले, तपाईँको फुल स्कलरसिपमा पढिरहनु भएको छ, तर बसाइ बस्ने खाने त आफ्नो होला फेरि?
5: बस्ने खाने आफ्नै हो, म दाइसँग बस्दैछु अहिले।
6: भन्न खोजेको जस्तो हामी नेपालगञ्जलाई चिनाउँदाखेरि यो पश्चिम क्षेत्रकै शिक्षाको हब, अनि अब यहाँ स्वास्थ्यका लागि पनि हबकै रूपमा चिनेको, स्वास्थ्य सेवाका लागि, उपचारका लागि।
5: अन्तिममा चाहिँ इफ तपाईँले कुनै पनि कम्पिटेटिभ एक्जामको लागि प्रिपेयर गर्दै हुनुहुन्छ भने प्लस टू कलेज राम्रो छान्नु होला, किनभने प्लस टू भनेको तपाईँको कम्पिटेटिभ एक्जामको लागि बेस हो। त्यो कलेजले डिसाइड गर्छ कस्तो कलेजमा पढ्दै हुनुहुन्छ, कस्तो इन्भाइरोमेन्ट पाइराख्नुहुन्छ तपाईँले।
7: शिक्षा जीवनको आधार स्तम्भ हो, जसले उज्यालो भविष्यको मार्ग निर्देशन गर्दछ। तर के यसबारे पर्याप्त बहस भएको छ त? अब हामी गर्छौँ। शिक्षा किताब मात्र होइन, भविष्य बनाउने बाटो पनि हो। हो, त्यही बाटोका कुराहरू लिएर हामी आउँदैछौँ हरेक साताको मङ्गलबार बिहान 7:20 रेडियो कृष्णसार एफएम 94 मेगाहर्जमा। साथै तपाईँ हामीलाई रेडियो कृष्णसारको फेसबुक पेज, युट्युब च्यानल र टिकटकमा पनि हेर्न र सुन्न सक्नुहुन्छ। शिक्षा, सिप र नीति बारेको बहस कार्यक्रम शिक्षाका कुरा। नमस्कार, कार्यक्रम शिक्षाका कुरामा यहाँलाई स्वागत छ, म लक्ष्मी तिमल सेना। कार्यक्रम शिक्षाका कुरा हरेक मङ्गलबार बिहान 7:20 to 7:40 रेडियो कृष्णसार एफएम 94 मेगाहर्जमा तपाईँ हामीलाई सुन्न सक्नुहुन्छ। तपाईँ हामीलाई रेडियो कृष्णसारको फेसबुक पेज, युट्युब च्यानल र टिकटकमा पनि हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम शिक्षाका कुरामा शिक्षा सम्बन्धी समसामयिक सन्दर्भमा रहेर हामी छलफल गर्ने गर्छौँ। आज पनि यसै सन्दर्भमा हामी एकजना एमबिबिएस अध्ययनरत छात्रसँग कुराकानी गर्नेछौँ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। आदित्यजी, स्वागत छ कार्यक्रममा। सन्चै हुनुहुन्छ? हजुरको पुरा परिचय?
5: म चाहिँ आदित्य शाह, अहिले मेरो स्थायी ठेगाना भनेको आदर्श नगर नेपालगञ्ज। म चाहिँ सी 2082 अल नेपाल ऱ्याङ्क 33 ल्याएको थिएँ। मेरो प्लस टूहरू चाहिँ मैले आदर्श सेकेन्डरी स्कुल नेपालगञ्जबाट पढेको, प्लस टू प्लस एसई।
6: यो सिई भनेको चाहिँ के रहेछ?
5: यो भनेको तपाईँले कुनै पनि मेडिकल फिल्डतिर जानु पऱ्यो भने नेपाल गभर्मेन्टले कन्डक्ट गर्ने एउटा इन्ट्रान्स एक्जामिनेसन हो, कमन इन्ट्रान्स एक्जामिनेसन। यसमा तपाईँलाई एमबिबिएसतिर जानु पऱ्यो भने, तपाईँलाई कुनै पनि बिडिएसहरू सेक्टरतिर जानु पऱ्यो भने हामीले इन्ट्रान्स नेपाल इन्ट्रान्स दिनुपर्ने हुन्छ। त्यसमा तपाईँको सिलेक्सन भयो भने, त्यो ऱ्याङ्कभित्र आयो भने चाहिँ तपाईँले त्यो कलेजमा पढ्न पाउनुहुन्छ।
6: तपाईँले प्लस टू कुन विषयमा गर्नुभयो?
5: मैले बायो मेजर।
6: अनि यो चिकित्सा क्षेत्रतिरको रुचि चाहिँ कहिलेदेखि सुरु भयो, किन यो विषय रोज्नु भयो?
5: ओके, इनिसियली मलाई मेडिकल फिल्डतिर इन्ट्रेस्ट थिएन भन्नुपर्दा, तर पछि इलेभेनको इन्डसम्म पनि मैले इन्डियाकोलाई आइआइटी जेईको इन्ट्रान्स प्रेप गर्दै बसेको थिएँ, मैले अनलाइन क्लास लिएको थिएँ इन्डियाबाट। पछि पछितिर चाहिँ लाइक मेरो फ्यामिली भनेको मेडिकल फ्यामिली हो, अलमोस्ट सबै चाहिँ डक्टर नै छन्। अनि पछि चाहिँ मेडिकल फिल्डमै राम्रो स्कोप हुन्छ भनेर मैले पछि चाहिँ इलेभेनको इन्ड पछि टुवेल्भको स्टार्टिङदेखि नै हाम्रो उसको नेपालको मेडिकल इन्ट्रान्सको प्रिपरेसन स्टार्ट गरेको थिएँ मैले प्रिपरेसन बनाउनु।
6: ओके, इन्जिनियरिङको इन्ट्रान्स दिनलाई तयारी गरिरहेको मान्छे चिकित्सा क्षेत्रतिर प्रवेश गर्नुभयो, पारिवारिक ब्याकग्राउन्डका कारण पनि परिवारले इन्फ्लुएन्स गर्नुभएको हो कि?
5: त्यस्तो इन्फ्लुएन्स त नभनौँ, तर अब मेडिकल फ्यामिलीमै हुर्किएर होला हल्का हल्का दुवै सेक्टरतिर इन्ट्रेस्ट लाग्ने कि मलाई। आफ्नो हबी चाहिँ इलेक्ट्रोनिक्सतिर थियो, प्लस मेडिकलतिर पनि इन्ट्रेस्ट लाग्ने। सो यस्तो एकदमै गाह्रो थिएन त्यो टर्न लिन, इट वाज स्मुथ भनौँ न।
6: यहाँको अलिकति पारिवारिक ब्याकग्राउन्ड पनि भनिदिनु न।
5: ओके, मेरो बाबा चाहिँ डक्टर हो, अनि मम्मी भनेको हाउसवाइफ, अनि ठुलो दिदी भनेको गाइनोकोलोजिस्ट, सबभन्दा ठुलो दाई चाहिँ पिडियाट्रिसियन हो, उहाँभन्दा माइलो दाई चाहिँ सर्जन हो, अनि सबभन्दा सानो दिदी भनेको मभन्दा ठुलो, उहाँ चाहिँ सिए हो।
6: एकदम राम्रो फ्यामिलीबाट बिलङ गर्नुहुँदो रहेछ। अझ बढी चिकित्सा क्षेत्रमै अधिकांश व्यक्तिहरू आबद्ध भएपछि तपाईँ मलाई लाग्छ इन्फ्लुएन्स हुनुभएको त्यो नहुन नि सक्छ, किनभने हबी एकातिर छ अनि हुन त स्कोपको कुरा पनि छ होला।
5: स्कोपको कुरा पनि छ, मेडिकल फिल्डतिर जति जे भए नि मार्केट जति सेचुरेट भए पनि भोकै चाहिँ मरिन्न। अब इन्जिनियरिङको त खासै भन्न सकिँदैन, कहिले हुन्छ कहिले हुँदैन।
6: यो प्र्याक्टिकल मुभ मान्नुहुन्छ यसलाई? किनभने
5: प्र्याक्टिकलै भनौँ न, लङ टर्मको लागि सोचियो।
6: त्यही त, प्राथमिक शिक्षा चाहिँ यहाँले कहाँबाट हासिल गर्नुभयो?
5: मैले आदर्शबाटै हो, आदर्श सेकेन्डरी स्कुल नेपालगञ्जबाटै हो।
6: प्लस टूसम्मै?
5: प्लस टूसम्मै मैले आदर्शबाट पढेको।
6: कस्तो थियो?
5: अब टेनसम्म कुरा गर्दाखेरि आदर्श एकदमै सपोर्टिभ, वान अफ द बेस्ट स्कुल भनेको जसमा इन्ट्रेस्ट छ, अनि प्लस तपाईँलाई प्लस टूमा पनि राम्रो स्कोर गर्नु छ भने दुबईको प्याकेज चाहियो भने वान अफ द बेस्ट कलेज भनेको म चाहिँ आदर्श रेकमेन्ड गर्छु, मैले पनि त्यहीबाट पढेको।
6: तपाईँले यो तयारीको कुरा हुन्छ नि, यो सेल्फ स्टडीबाट गर्नुभयो कि कतै कोचिङ लिनु?
5: इनिसियली त मैले अनलाइन लिथेँ, पछि चाहिँ सेल्फै हो भनौँ न।
6: कस्तो हुँदो रहेछ, कसरी कतिको मेहनत गर्नुपर्दो रहेछ, अनि अब यो हामी एकदम धेरै यो सामाजिक सञ्जालले एकदम घेरिराखेको दुनियाँमा छौँ, अनि त्योबाट आफूलाई अलग्ग्याउन चाहिँ कतिको गाह्रो हुँदो रहेछ?
5: अब खासमा मैले ड्रप लिएको हो प्लस टूमा, मेरो रिजल्ट बिग्रेर बायोमा चाहिँ मेरो खै अब मेरो मिस्टेक चाहिँ छैन, लाइक मेरो इक्जाम चाहिँ राम्रो गएको थियो, अब एनिबीकै मिस्टेक भनौँ, 100% तिनीहरूकै हो। अब उहाँहरूले चाहिँ खै के गर्नुभयो, पेपर मिसप्लेस भएको थियो भन्ने कुरा आएको थियो पछि पछि बुझ्दाखेरि। अनि बायोमा चाहिँ एनजी हालिदिए रहेछन्, मैले चाहिँ
6: त्यस एनजी भनेको
5: नन ग्रेड, अनि त्यसले गर्दा चाहिँ मैले सुरुको अटेम्पमा चाहिँ एसी दिन पाएन। सेकेन्ड अटेम्पमा लाइक त्यसपछि मैले ड्रप लिएँ, अनि ड्रपको बेला म एक वर्षै काठमाडौँमै बसेँ। त्यति बेला चाहिँ अब काम हुँदैन, स्टुडेन्ट लाइफ भनेको एउटै हो, बिहान उठ्यो पढ्यो खाना पकायो खायो सुत्यो फेरि उठ्यो फेरि पढ्यो, त्यही साइकल चाहिँ एक वर्षमै रिपिट भइरहेको थियो भनौँ। अनि त्यो एक वर्षको बेला चाहिँ फेस्टिभलहरूमा पनि घर गइएन, लाइक अब नाम निस्किन्छ भन्ने चाहिँ थाहा थियो, मेहनत पनि त्यही अनुसारको थियो, तर त्यही पनि किन टाइम वेस्ट गर्नु, बरु त्यो टाइम युटिलाइज गरौँ पढाएकोलाई, पछि चाहिँ एकैचोटि नाम निस्केपछि फेस्टिभलहरू सब मनाउँला नि एकैचोटि के छ भन्ने चाहिँ मेन्टालिटी थियो मेरो। अनि त्यति बेला चाहिँ हो मैले एक वर्ष चाहिँ अलमोस्ट सबै कुरा अभोइड गरेँ, तर फोनहरू चाहिँ युज गर्थेँ मैले रिफ्रेसमेन्टको लागि भयो नि, मेरो वर्स्ट टाइम 3-4 आवर्स पुग्थ्यो है फेसबुकहरू इन्स्टाहरूमा, त
6: त्यो पनि त धेरै त हो फेरि
5: भन्नुपर्दा धेरै हो।
6: तपाईँ ट्यालेन्ट भएर निस्केको
5: भन्, अब एकाडेमिक पर्फर्मेन्स त सानैदेखि राम्रै थियो मेरो,
6: तर पनि तयारी त चाहिन्छ होला फेरि।
5: अब तयारी गर्नुपर्छ भन्दैमा हरेक कुराहरूबाट पुरै आइसोलेट नै हुनुपर्छ भन्ने छैन कि, माइन्ड फ्रेस गर्नलाई कतिले जिम गर्छन् कतिले गेम खेल्छन्, मेरो बानी थियो म रिल स्कोर गर्थेँ।
6: रिलले पनि अब अहिले अब तपाईँले पढ्दैखेरि पनि फेस्टिभलमा घरतिर नगएको कुराहरू उल्लेख गर्नुभयो होइन, अब अहिले झन् पढ्न नै सुरु गरिसक्नुभयो, अहिले तपाईँ
5: एमबिबिएस फर्स्ट इयर स्टार्ट भइसक्यो हाम्रो, कहिले चैत्रदेखि नै स्टार्ट भएको फागुन चैत्र
6: अनि यो सोसियल लाइफ ब्यालेन्स गर्न चाहिँ कतिको गाह्रो हुँदो रहेछ हजुर
5: हजुर खासै गाह्रो हुँदैन कलेज स्टार्ट भइसकेपछि खासै गाह्रो हुँदैन तर इन्ट्रान्स प्रेपको बेला चाहिँ गाह्रो नै हुन्छ भनौँ किनभने त्यति बेला टेन्सन हुन्छ कि लाइक निस्किन भन्ने वर्ड भन्ने हुन्छ कि निस्किन भने कि त पेइङमा पढ्नु पऱ्यो स्कलरसिप आएन भने अनि पेइङमा पढ्नु भने 45 लाख लाग्छ फेरि अनि त्यत्रो अमाउन्ट तिरेर पनि तपाईँले इनकेस एमबिबिएस पनि कम्प्लिट गर्नुभयो भने एमबिबिएस मात्र कम्प्लिट गरेर पनि जागिर पाइन्न कि त्यसपछि पनि पढ्नुपर्छ सो स्कलरसिप भन्ने थट इफ माइन्डमा छ भनेपछि त्यति बेला चाहिँ पढाइ पढाइतिरै ध्यान जान्छ भनौँ न अरूभन्दा पनि
6: एमबिबिएस पढिसकेपछि चाहिँ के हुन्छ
5: अब एमबिबिएस पढिसकेपछि तपाईँको नामको अगाडि चाहिँ डक्टर भन्ने डिग्री लाग्छ अनि डक्टर ल्याइसकेपछि पनि फेरि पढ्नुपर्छ तपाईँलाई एमबिबिएस भनेको जनरल कोर्स हो त्यसपछि तपाईँलाई इफ सर्जरी चुज गर्नु छ तपाईँलाई पिडियाट्रिसियन गाइनोकोलोजिस्ट जानु छ भने पिजी गर्नुपर्छ अनि सर्जरीमा पनि स्पेसिफिक गर्नु छ भने त्यसपछि त्यसको लागि पनि अगाडि पढ्नुपर्छ गएर भनेपछि डक्टर एकदमै स्पेसलिस्ट नै बन्नु छ भने अलमोस्ट 10 to 12 इयर्सको कोर्स हो भनौँ न
6: तपाईँको अब अहिले तपाईँ स्कलरसिपमा पढिरहनु भएको चाहिँ 4 वर्ष
5: 5.8 पाटनमा चाहिँ 5.8 हो
6: ओके तपाईँको रुचि चाहिँ एमबिबिएस सकेपछिको रुचि चाहिँ कुन विषयमा
5: अब सर्जन छँदैछन् घरमा भन्नुपर्दा जुन छैन भनौँ न मोस्ट प्रोबेब्ली इन्टर्नल मेडिसिन
6: भनेर चाहिँ के हो
5: अब जनरल रोगहरूको बारेमा सर्जरीतिर इन्भल्भ नहुने तर मेडिसिनहरू चेकअपहरू चाहिँ गर्ने
6: अब यो पढिरहनु पनि भएको छ नेपालको चाहिँ चिकित्सा क्षेत्रको शिक्षण पद्धति कस्तो लागिरहेछ तपाईँलाई यो विद्यार्थीको पर्सपेक्टिभबाट हेर्दाखेरि यो कस्तो हुनु पर्थ्यो कस्तो छ
5: अब म चाहिँ इन्डिभिजुअल बडीबाट पढेको पाटन अहिले त्यहीमा पढ्दैछु त्यसको चाहिँ राम्रो छ टियु र केयुको बारेमा मलाई खासै आइडिया भएन तर पाटनमा चाहिँ हाम्रो प्र्याक्टिकल लर्निङ धेरै छ क्लिनिकल बेस धेरै छ अरूभन्दा त्यसको लागि चाहिँ राम्रो हो अरूको खासै आइडिया भएन अरू साथीहरू भन् साथीहरूबाट सुन्नुपर्दा भनेपछि त हल्का हेक्टिक छ भनौँ न पढ्नुपर्छ धेरै पढ्नुपर्छ इक्जामहरू आइरहेको छ बेला बेला अनि हाम्रो प्र्याक्टिकल हुन्छ अप्सी हुन्छ तिनीहरूमा चाहिँ पास भइएन भने चाहिँ अड्किन्छ कि फेरि त्यही डर हुन्छ
6: अप्सी भनेर चाहिँ के रहेछ
5: अप्सी भनेको तपाईँले लाइक अप्सी र अस्की भन्ने हुन्छ त्यसमा चाहिँ प्र्याक्टिकल जस्तै भनौँ न एउटा चाहिँ अब्जेक्ट राखेको हुन्छ लाइक कुनै पनि स्पेसिमेन राखेको हुन्छ अगाडि त्यसलाई हामीले आइडेन्टिफाई गर्ने हुन्छ प्र्याक्टिकलहरूमा प्लस भाइभाहरू त्यसैमा हुन्छ त्यही
6: अब अहिले तपाईँले पढ्दाखेरि तपाईँको स्कुल तपाईँको के भन्छ कलेज भन्छन्
5: कलेज
6: हजुरको कलेजमा चाहिँ यो थ्योरी र प्र्याक्टिकलको कम्बिनेसन चाहिँ कस्तो छ
5: ए लाइक हाम्रो क्लासको टाइमिङ भनेको 8 to 4 हो त्यसमा चाहिँ पाटनमा विशेष गरी चाहिँ पिबिएल भन्ने हुन्छ हाम्रो प्रब्लम बेस्ड लर्निङ पिबिएलमा पिबिएल भइसकेपछि चाहिँ हाम्रो अलमोस्ट डेली नै हुन्छ 2 घन्टाको प्र्याक्टिकल हुन्छ टपिक अनुसार
6: यो अघि तपाईँले एउटा प्रसङ्ग उल्लेख गर्नुभएको थियो एमबिबिएस गरिसकेपछि पनि फेरि
5: पढ्नुपर्छ
6: त्यसपछि मात्रै जागिर खाने कुराहरू थियो यो अलि लामो भएन
5: अब अहिलेको कन्टेक्स्टमा हेऱ्यो भने त एमबिबिएस पढे पश्चात पनि जागिर पाइन्छ तर 5 इयर्स फरवर्ड सोच्नुभयो भने त्यति बेला चाहिँ गाह्रो हुन्छ क्या किनभने हरेक वर्ष अलमोस्ट अराउन्ड 2500 डटर प्रड्युस भइरहन् भनेपछि द्याट्स अ ह्युज नम्बर अब त्यति नम्बरलाई एमबिबिएसकै आधारमा पनि जागिर प्रोभाइड गर्न हल्का गाह्रै हुन्छ त्यसैले चाहिँ फर्दर पनि पढ्नु पऱ्यो एउटा पर्टिकुलर सेक्टरमा आफूलाई स्पेसलाइजेसन छ भने चाहिँ सजिलो हुन्छ भनौँ न
6: अब एमबिबिएस पढेको व्यक्तिले चाहिँ के गर्नु मिल्दो रहेछ
5: जनरल प्र्याक्टिसहरू क्लिनिकमा बस्नु पायो पेसेन्ट चेक गर्नु पायो मेडिसिन प्रिस्क्राइब गर्नु पायो माइनर सर्जरी पर्फर्म गर्नु पायो एकदमै कम्प्लेक्स सर्जरीहरू चाहिँ पर्फर्म गर्न पाउँदैन तिनीहरूले
6: ओके अनि तपाईँको तपाईँको रुचिअनुसार नेपालमा स्कोप के देख्नु भएको छ
5: अब
6: अथवा तपाईँको बाहिरतिर धेरै राम्रो सोचेर उतै जाने तरिकाले
5: बाहिर जान्छु भन्ने थट चाहिँ छैन अहिले पछि माइन्ड डाइभर्ट हुन्छ होला त्यो कुरा बेग्लै हो अहिले चाहिँ नेपालमै बसिन्छ भन्ने थट छ स्कोप त अब क्रिएट भइहाल्छ आफै पनि गराउन सकिन्छ बिस्तारै भइरहेको छ पपुलेसन इन्क्रिज हुन्छ नयाँ डिजिज होला त्यसको बारेमा पनि खुसी होला त्यो पछिको कुरा हो
6: अब अहिलेको समयमा गाह्रो छ, महँगो छ, अनि अरू थुप्रै अब समय पनि त विद्यार्थीले पनि पढ्दै गर्दा समय पनि त विद्यार्थीले पनि पढ्दै गर्दाखेरि

0: चिकित्सा क्षेत्रको पढाइलाई चाहिँ एकदम महँगो, एकदम गाह्रो, एकदम यस्तो भनेर किन यस्तो एक्जाजरेट गरेको जस्तो लाग्छ?
1: 45 लाख भनेको त ठुलै अमाउन्ट हो, प्लस तपाईँ काठमाडौँमा अथवा भ्याली बाहिरभन्दा पनि बस्दाखेरि होस्टेल फी र आफ्नो पर्सनल खर्च पनि म्यानेज गर्दा झन्डै झन्डै 60-65 लाख नै पुग्छ
0: एउटा सामान्य नेपाली नागरिकको लागि। त
1: त्यो त ह्युज अमाउन्ट हो। अनि प्लस गाह्रो कतिको छ भन्दाखेरि हो, पढ्न चाहिँ धेरै पर्छ। लाइक अब ह्युमन बडीको बारेमा पढ्दा भने अफकोर्स त्यसको हरेक पार्टहरू पढ्नु पऱ्यो, डिटेलली पढ्नु पऱ्यो, कुरा पढ्ने कुरा चाहिँ धेरै हुन्छ, तर टाइम टु टाइम पढ्यो भने त्यस्तो गाह्रो हुन्छ जस्तो लाग्दैन।
0: यो क्षेत्रमा अध्ययन गर्दै गर्दा यो शिक्षण पद्धतिमा चाहिँ केही समस्या देख्नु भएको छ कि? यो चिज चाहिँ अलि
1: समस्या भन्नुपर्दा अहिले फर्स्ट इयरमै छौँ, खासै त देखेन मैले।
0: हजुर,
1: अब फर्दर फर्दर सेकेन्ड थर्ड इयर क्लिनिकल इयरतिर पुग्दाखेरि चाहिँ थाहा हुन्छ आफूलाई के छ भनेर। तर अहिले जुन फी स्ट्रक्चर प्लस अहिले जुन सिट्सहरू जुन हिसाबले इन्क्रिज र डिक्रिज भइरहेको त्यो कुरा चाहिँ सुधार्नुपर्ने हो। प्लस हाम्रो एमइसीले कहिलेकाहीँ करिकुलम फलो गर्दैन, त्यो कुराहरू पनि हल्का चेन्ज हुनसक्छ भने चाहिँ राम्रो हो।
0: जस्तो काठमाडौँमा बसिरहनु भएको छ अहिले, तपाईँको फुल स्कलरसिपमा पढिरहनु भएको छ, तर बसाइ बस्ने खाने त आफ्नो होला फेरि?
1: बस्ने खाने आफ्नै हो, म दाइसँग बस्दैछु अहिले।
0: भन्न खोजेको जस्तो हामी नेपालगञ्जलाई चिनाउँदाखेरि यो पश्चिम क्षेत्रकै शिक्षाको हब, अनि अब यहाँ स्वास्थ्यका लागि पनि हबकै रूपमा चिनेको, स्वास्थ्य सेवाका लागि, उपचारका लागि, शिक्षाका लागि पनि त्यस्तै, विभिन्न अब औद्योगिक उसको कुरा गर्ने हो भने पनि आर्थिक राजधानी भनेर पनि अब बेला बेलामा कुराहरू आइरहेको छ। यस्तो धेरै कुराहरू हामीले बयान चाहिँ सुनिरहेको हुन्छौँ, तर तपाईँ त स्कलरसिपमा पढ्न जानुभयो, फरक कुरा भयो। यहाँ यो क्षेत्रमा चाहिँ त्यो लेभलको शिक्षाको अवस्था तपाईँले देख्नु भएको छ कि
1: छैन?
0: हजुर, नेपालगञ्ज क्षेत्रमा
1: अब हाम्रो यहाँ मेडिकल कलेज भनेको एउटै हो, चिसापानी एनजिएमसी। अनि प्लस टूसम्मको लागि भने पनि राम्रो छ कलेजहरू, यहाँ हाम्रो आदर्शै राम्रो छ। प्लस टूको लागि वान अफ द बेस्ट कलेज नेपालगञ्जमै पढ्नु पऱ्यो भने चाहिँ मैले प्रिस्क्राइब गर्ने भनेकै आदर्श हो, अरू कुनै अप्सन छैन तपाईँसँग। अरू कहाँ पढ्नुहुन्छ तपाईँ? अरूतिर कि त फ्याकल्टी पाउनुहुन्न, कि त स्टुडेन्टको नम्बर एकदमै कम हुन्छ। तपाईँलाई फुल अन प्याकेज चाहियो भने अहिले स्ट्यान्ड गर्ने भनेको नेपालगञ्जमा आदर्श मात्र हो। अनि अब फर्दर कलेजहरूको बारेमा कुरा गऱ्यो भने हाम्रोमा खासै नेपालगञ्ज त्यस्तो डेभलप छैन एजुकेसन सेक्टरको अनुसार, 12 पछिको खासमा। अब ब्याचलर्स कलेजहरू पनि छन् कुनै कुनै, मेडिकल फिल्ड बाहेक अरू छन्, तर मेडिकल फिल्डमै त्यस्तो डेभलपमेन्ट चाहिँ छैन भनौँ न।
0: यो आवश्यकता देख्नु भएको छ कि छैन? किनभने सधैँ हरेक चिजको केन्द्र काठमाडौँ बनाइराख्दाखेरि
1: आवश्यकता चाहिँ देखा परेछ भनौँ नेपालगञ्जमा पनि। लाइक कलेज हुन त छ, तर एउटा कलेज मात्र भयो क्या, अरू भए नि स्टुडेन्ट उतैतिर जानु पर्थ्यो भन्ने चाहिँ।
0: अब किनभने जति धेरै स्थानहरू भए, पढ्ने ठाउँ भयो, त्यति धेरै विद्यार्थीले रोजेर छानेर, अनि विद्यालयले पनि गुणस्तर दिन खोज्ने, कलेजहरूले पनि गुणस्तर दिन खोज्ने कुरा हुन्थ्यो होला। अब हामीले शैक्षिक हब भनेर गफ गरिरहेछौँ, तर हामीसँग एउटा मात्रै कलेज छ अघि, मेडिकल कलेज एउटा मात्रै छ। अनि भविष्यमा यसको सम्भावना चाहिँ कस्तो देख्नु भएको छ? यो ठाउँ त्यो हिसाबले विकास हुनु पर्छ कि पर्दैन?
1: काठमाडौँमा चाहिँ किन हब बनाएन भनेपछि त्यहाँ पेसेन्ट फ्लो राम्रो छ। म्याक्सिममहरू अब केही पनि सिरियस कुरा पऱ्यो भने चाहिँ धेरैजसो चाहिँ काठमाडौँ जान्छन् उपचार गराउनलाई। त्यहाँ पेसेन्ट फ्लो राम्रो भएर चाहिँ त्यहाँको कलेज धेरै रोज्छन् मान्छेहरूले। इनकेस पछि यहाँ पनि हेल्थ सेक्टरमा राम्रो डेभलपमेन्ट भयो भने पेसेन्ट फ्लो यहाँ पनि डाइभर्ट हुन्छ। अब पेसेन्ट फ्लो राम्रो भयो भने अफकोर्स मेडिकल कलेज यहाँको पनि इम्प्रुभै हुन्छ।
0: फेरि अस्पतालले पनि अब कलेजका रूपमा विकास गरेर पढाइ पनि हुने भन्ने हल्ला पनि सुनिएको थियो, यो विषयमा बुझ्नु भएको छ कि छैन?
1: यसको बारेमा थाहा भएन मलाई,
0: म पनि यसको बारेमा धेरै जानकारी छैन। अब भविष्यमा यो क्षेत्रमा आउन चाहने विद्यार्थीहरूलाई चाहिँ यहाँको सल्लाह सुझाव र मार्गदर्शन चाहिँ के हो?
1: सो इफ प्लस टूमा पढ्दै हुनुहुन्छ भने चाहिँ टिचरको नोट भन्दा पनि प्लस टूको बुक पढ्नुहोस्, अनि त्यसले चाहिँ एकदमै हेल्प गर्छ इन्ट्रान्समा। अनि इफ प्रिमेड गर्नु भएको छैन भने चाहिँ जोइन गर्नुहोस्, अनि कुनै पनि इन्स्टिट्युटको प्रिमेडहरू

0: हेरेर बुझेर जोइन गर्नु होला, किनभने एडभर्टाइजमेन्ट गर्दाखेरि धेरैले गफ दिन्छन् तर त्यो एक्सपेक्टेसन चाहिँ मिट हुँदैन रियालिटीमा। अनि प्लस टूको बुकहरू राम्ररी पढ्नुहोस्, राम्रो पब्लिकेसन छानेर पढ्नु होला। अनि मक टेस्टहरू कि त अनलाइन नभने सकेसम्म ओएमआर प्रिन्ट गरेर फिजिकली पनि दिन सकिन्छ क्वेसनहरू हेरेर। पिवाइक्यूहरू प्र्याक्टिस गर्नुहोस्। अनि टिचरको नोटमा मात्र डिपेन्ड भएर सी चाहिँ क्र्याक हुँदैन, यति चाहिँ भन्न चाहन्छु।
1: अब एउटा भविष्यको डाक्टरको नजरियाबाट हेर्दाखेरि नेपालको स्वास्थ्य प्रणालीलाई कसरी हेर्नु भएको छ?
0: ठिकै छ, त्यस्तो नराम्रो पनि छैन भनौँ, तर सुधारको चाहिँ आवश्यकता अझै पनि।
1: कुराकानीको अब लगभग हामी उत्तरार्धमा छौँ, अन्तिममा केही भन्नुहुन्छ?
0: अन्तिममा चाहिँ इफ तपाईँहरूले कुनै पनि कम्पिटेटिभ इक्जामको लागि प्रिपेयर गर्दै हुनुहुन्छ भने प्लस टू कलेज राम्रो छान्नु होला, किनभने प्लस टू भनेको तपाईँको यो कम्पिटेटिभ इक्जामको लागि बेस हो। त्यो कलेजले डिसाइड गर्छ कस्तो कलेजमा पढ्दै हुनुहुन्छ, कस्तो इन्भाइरोमेन्ट पाइराख्नुहुन्छ तपाईँले। प्लस अब कम्पिटेटिभ इक्जाम भन्ने बित्तिकै कम्पिटिसन त आउने भयो, तपाईँले झन्डै झन्डै 18-20 हजार स्टुडेन्टसँग कम्पिट गर्नुहुन्छ त्यो 100-150 सिटको लागि। त्यसमा चाहिँ मिहिनेत चाहिँ चाहिन्छ, तर एकदमै सक्दै सक्दैन भन्ने मेन्टालिटी चाहिँ नराख्नु होला, पढ्दै गयो भने चाहिँ सजिलो हुन्छ भनौँ न।
1: हस्, समय र संवादका लागि यहाँलाई धेरै धन्यवाद। आज हामीले नेपालगञ्जका आदित्य शाहसँग कुराकानी गऱ्यौँ। उहाँ अहिले फुल स्कलरसिपमा काठमाडौँमा MBBS अध्ययन गरिरहनु भएको छ। अर्को साता पुनः यसै समयमा फेरि पनि समसामयिक शैक्षिक विषयमा बहस गरेर तपाईँहरू समक्ष उपस्थित हुनेछौँ। आजका लागि प्रविधिमा साथ दिने छवि थापालाई धन्यवाद भन्दै म लक्ष्मी विमलसेना पनि बिदा हुन्छु। नमस्कार।
2: यो कृष्ण सार FM
3: 94 MHz कृष्ण सार जत्तिकै तेज।
4: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, NMC 19393, BDS दिल्ली, FAGC मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
5: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
6: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
7: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
9: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग ओ तालिम केन्द्र खजुरा बाँकेके विशेष अनुरोध।
10: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई। कृषि पेसा हे मर्यादित बनाएक उद्यमशीलता विकास कैके रोजगारी सृजना करी हो कराई।
9: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी, खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई,
10: बजार हेरके खाली उत्पादन योजना बनाई, व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू करी,
9: सफल उद्यमी बनी हो व्यवसाय है निरन्तरता दी आगे बढ़ाई हो बढ़ाई लगाई। कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई। एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निसेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई।
10: थप आवश्यक सरसल्लाह वो जानकारी के लाग लगभग संघीय वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय हो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करे लाग अनुरोध बा
9: कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाके
11: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
12: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
11: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
12: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
11: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
12: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
11: किन रोज्ने ब्राइटल्यान्ड?
12: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
11: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
12: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
11: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
12: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। प्रवेश परीक्षा 2083 ज्येष्ठ 15 गते, समय बिहान 10 बजे। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
11: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081532607, 530602।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।

0: के तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
1: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
0: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्। सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल, खजुराचार, बाँके। सम्पर्क नम्बर 081-560-143 र 98-580-20-819। उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
2: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
0: हाम्रा विशेषताहरू:
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
0: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
2: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
0: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
2: वातानुकूलित कक्षा कोठा,
0: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
0: सिट सीमित छन्। आजै भर्ना हुनुहोस्।
2: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
3: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 जेठ 23 गते शनिबार शुभश्री आइबिएफ क्लिनिक काठमाडौँ र मध्य पश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी, इन्फर्टिलिटी आइबिएफ एक्सपर्ट सहित शुभश्री आइबिएफको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले सेवा लिन हुन अनुरोध गर्दछौ। प्रदान गरिने सेवाहरू: ओपिडी निशुल्क, अल्ट्रासाउन्ड निशुल्क, वीर्य परीक्षण निशुल्क, ल्याब परीक्षणमा 15% छोट। स्थान: मध्य पश्चिम पोलिक्लिनिक प्राली, नेपालगञ्ज 10, बाँके, सदर लाइन, टाङा स्ट्यान्ड नजिक। नाम दत्ता तथा अन्य जानकारीका लागि सम्पर्क नम्बर 98-61-14-16-99।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: लौ न सुन्नुस् न कोही छ वरिपरि लौ न कोही छ भने मेरो साथीले सर्पले टोक्यो
4: के भयो बहिनी तपाईँ कराएको तपाईँ कराएको
3: हो दाइ हो
4: लौ न अनि यो भुइँमा को किन भुइँमा लडिरहेको
3: सुन्नुहोस् न दाइ हामी दुइटै जङ्गलमा घाँस काट्न आएका थियौँ मेरो साथीलाई सर्पले टोक्यो लौ न के गर्ने होला लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाइ हुन्थ्यो लौ न दाइ के गर्ने होला लौ न
4: हो यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ फोन गरिहालेँ तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है
3: हुन्छ दाइ हुन्छ
4: हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पऱ्यो तुरुन्तै उपचार केन्द्रमा लानु पऱ्यो राजमार्ग चौराहाको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी मुकेश झट्टै हो सबै काम छाडेर
5: हुन्छ सन्तोष म मोटरसाइकल लिएर आइहालेँ
4: सुन्नुहोस् बहिनी सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बिचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरुन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ मुकेश मोटरसाइकल लिएर आइहालेँ मेरो भर पर्ने साथी म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बिचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्
3: हुन्छ दाइ कत्रो गुण लगाउनु भयो जाउँ छिटो जाउँ
6: याद राख्नुहोस् सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ
7: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ सर्पले डसेको व्यक्तिलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस् यसले उक्त व्यक्तिको जीवन बचाउन ठुलो मद्दत गर्छ भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ
8: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: California. Extreme energy drink.
1: के तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
2: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
1: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्। सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल, खजुराचार, बाँके। सम्पर्क नम्बर 081-560-143 र 98-580-20-819।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाइ यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: Krishna Sar, Jatti Ke Tez.

0: खुशीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगंज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805232568
1: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
2: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
1: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
2: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एक पटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 9848487535 र 9802454037

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Ko e leponi ja? Extreme Energy Drink.
1: राम्रो शिक्षा सधैँ महँगो हुनुपर्छ भन्ने छैन। कम शुल्कमै गुणस्तरीय शिक्षा दिने स्कुल हो जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। यहाँ पढाइ हुन्छ अन्तर्क्रियात्मक, विद्यार्थी केन्द्रित र प्रयोगात्मक तरिकाबाट।

0: नेपालगञ्ज १० भिरकुटी नगरमा 2055 सालमा स्थापना भएको प्रभात मेमोरियल हाई स्कुल गुणस्तरीय शिक्षामा समर्पित छ। गेटदेखि नै सुरक्षित वातावरण भएको यो स्कुलमा सामाजिक र मानसिक रूपमा सुरक्षित, अनुशासित र संस्कारयुक्त सिकाइ छ। विशेषताहरू: सीसीटीभी सहित सुरक्षित वातावरण भएको, आधुनिक आईसीटी ल्याब भएको, विद्यार्थी केन्द्रित र व्यवहारिक सिकाइ भएको, बालमैत्री वातावरण, यातायातको सुविधा, शैक्षिक गुणस्तरमा प्रतिबद्धता। नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुला भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98511 48119।
0: प्रभात मेमोरियल हाई स्कुल, नेपालगञ्ज १० भिरकुटी।

0: मेरो नानीलाई स्कुल पठाउन थालेको तर अक्षर चिनाउनै गाह्रो भयो भने
1: ए हो र त्यो त सबै आमा बाबुको चिन्ता हो नि तर तिमीले लिटिल होराइजन मन्टेसरीको बारेमा सुनेकी छौ त
0: छैन नि त्यो स्कुल कस्तो छ
1: यो त नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 रहेको विगत 12 वर्षदेखि बाल मनोविज्ञानमा आधारित शिक्षण गराउँदै आएको मन्टेसरी हो नि त्यहाँ बच्चाहरूलाई जबरजस्ती होइन खेल्दै रमाउँदै सिकाइन्छ नि त त्यहाँ
0: साँच्चै त्यस्तो चाहिँ कसरी नि
1: रङ्गी बिरङ्गी अक्षर तस्विर र शैक्षिक सामग्री प्रयोग गरेर छोएर हेरेर खेलेर सिकाइन्छ नि त त्यहाँ साथै सुनाई बोलाई लेखाइ र संस्कार सिकाउने कार्यक्रमहरू पनि छन् त्यहाँ
0: त्यो त राम्रो रहेछ शिक्षकहरू चाहिँ कस्ता छन् नि सुविधा छन् कि केही अन्य सुविधाहरू पनि छन् कि
1: छ नि अनुभवी र दक्ष शिक्षक छन् अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइन्छ सुरक्षित वातावरण र यातायातको सुविधा पनि छ
0: त्यसो भए त म मेरो नानीलाई त्यहीँ भर्ना गराउँछु
1: हजुर आफ्ना नानीको उज्जवल भविष्यका लागि लिटिल होराइजन मन्टेसोरी नै रोज्नुहोस् है
0: हाम्रा विशेषताहरू
1: बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
0: अनुभवी तथा दक्ष शिक्षक भएको
1: बाल बालिकाका लागि पर्याप्त शैक्षिक सामग्री भएको
0: अतिरिक्त क्रियाकलापमा विशेष जोड
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
0: लिटिल होराइजन मन्टेसोरी नेपालगञ्ज 4 बाँके
1: सम्पर्क नम्बर 98481 78388

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानुन संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 जेठ 23 गते शनिबार शुभश्री आइबीएफ क्लिनिक काठमाडौँ र मध्यपश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी इन्फर्टिलिटी आइबीएफ एक्सपर्ट सहित शुभश्री आइबीएफको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले सेवा लिन हुन अनुरोध गर्दछौँ। प्रदान गरिने सेवाहरू ओपिडी निशुल्क, अल्ट्रासाउन्ड निशुल्क, वीर्य परीक्षण निशुल्क, ल्याब परीक्षणमा 15% छोट। स्थान मध्यपश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्ज 10 बाँके सदर लाइन टाँगा स्ट्यान्ड नजिक। नाम दर्ता तथा अन्य जानकारीका लागि सम्पर्क नम्बर 9861414900।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी। त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98 6 89 64 581।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
6: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

0: Koyle Pony'a Extreme Energy Drink.
1: नेपालगञ्ज नौमा अवस्थित क वर्गको प्रतिष्ठित शैक्षिक संस्था हो जीवीएन माध्यमिक विद्यालय। उत्कृष्ट नतिजा सहित यहाँको बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ र शान्त परिवेशमा बालबालिकाको सर्वाङ्गीण विकासमा विशेष जोड दिएको छ। जीवीएन माध्यमिक विद्यालयका विशेषताहरू: बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ, अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण विधि, अनुशासित सुरक्षित र शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, पीजीदेखि कक्षा 9 सम्म अध्ययनको सुविधा। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै रोज्नुहोस्। भर्ना खुल्ला भइसकेको छ जीवीएन माध्यमिक विद्यालय नेपालगञ्ज 9 बाँके।
2: सम्पर्क फोन नम्बर 98 88 28 820।

0: नेपालगञ्जको फुलटेक्रामा रहेको सिद्धार्थ विद्या सदन। यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताबभित्र सीमित छैन, अब तपाईँका बाल बालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
1: सिद्धार्थ विद्या सदन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98582928

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: के एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ
5: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 081531359 98582466 र 98584488
4: मोडर्न पब्लिक सेकेन्डरी स्कुल शीतलनगर नेपालगञ्ज बाँके एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ
5: हाम्रा विशेषताहरू भौतिक पूर्वाधार सम्पन्न यातायातको सुविधा उत्कृष्ट नतिजा ल्याउन सफल एसी क्लासरूम एक्स्ट्रा करिकुलर एक्टिभिटिज अतिरिक्त क्रियाकलाप प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू प्रविधि मैत्री शिक्षण सिकाइ
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स होटेल म्यानेजमेन्ट बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने
5: सम्पर्क आदर्श माध्यमिक विद्यालय सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 081537994 98587994 98588195 र 98588197
6: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगञ्ज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरिब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट सुरुमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगञ्ज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582399 98584072 र 98448161175 सिप सिकौ आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार
7: यो कृष्ण सार FM
8: 94 मेगाहर्ज कृष्ण सार जति के तेज

0: हो मेगाहर्ट्ज़ कृष्णसार जत्तिके तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: ए रजनी त्यो पर बासको लामो लौरो छ छिट्टो लिएर आऊ त
4: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईले
3: एउटा सर्प छ के कुखुराको फार्मनिर त्यसलाई लौरोले तसाए भाग्थ्यो कि छिटो ल्याऊ न
4: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि नत्र हामीले बस्न सक्छ बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला
3: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी
4: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है
3: हो हुन त के गर्ने सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ ले सर्प त आफै फर्किएर बारीतिरै गयो
4: हामी मात्रै सर्पसँग डराउने होइन उनीहरू पनि हामीसँग डराउँछन् यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्
5: सर्पबाट टाढा रहनुहोस् सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस् सर्प मानिसदेखि डराउँछन् नचलाएर टाढै बसेमा सर्पले डस्दैन तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा खेल्दा हिँड्दा छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन् मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन् त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
7: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081 532 780 532 780।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: यो बच्चा कति रोको रोई गरेको होला। बेला बेलामा खाना खुवाइराखेकै छु, त्यही पनि मोटाउने होइन, खालि रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
2: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? को हुनुहुन्छ घरमा?
1: स्वयंसेविका दिदी, घरमा त सबै छौँ। तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोको रोई गर्छ।
2: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनु पर्छ। बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।

0: कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बियर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
0: फोन नम्बर 081 532 375।

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दै छ, थायराइड को समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
2: ए तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: ए रोक रोक रोक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लाइन्स गेट प्लेमा हलिउड र बलिउड मुभीको फ्री एक्सेस पनि हो र?
5: हो नि, एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: ओहो,
5: आजै यो सुपर भ्यालु प्याक

0: ट्रिक एक दुई तीन हैश डायल करी वा एनसेल ऐप मगे लिन होस एनसेल नेपाल के लागी
1: पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
2: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081531359, 98582466 र 98584488।
1: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँके। एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
2: हाम्रा विशेषताहरू: भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल, एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू, प्रविधि मैत्री शिक्षण सिकाइ,
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
2: सम्पर्क आदर्श माध्यमिक विद्यालय, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 081537994, 98582797994, 98582895 र 98582897।
3: भर्ना खुल्यो।
1: होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 भर्ना खुल्यो।
3: हजुर, कम्प्युटर व्यवस्थापन, विज्ञान तथा होटल म्यानेजमेन्ट संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
1: नेपालगञ्जमा विगत 21 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ।
4: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहेन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
1: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
4: होप इन्टरनेशनल एकेडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
1: थप जानकारीका लागि
4: सम्पर्क नम्बर 081551462, 98580-24462, 98580-20645, ठेगाना होटल रोयल बाँकेको पूर्वतिर, नेपालगञ्ज, बाँके।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Coil upon ya. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: फेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल फेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304479 र 98480213780।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदै छ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
3: सम्पर्क नम्बर 081535717।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: के तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन् मोडर्न किचन प्र्याक्टिकल हस्पिटालिटी ट्रेनिङ स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा
5: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ
4: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस् सिट सीमित छन् अरुणोदय बोर्डिङ हाई स्कुल खजुराचार बाके सम्पर्क नम्बर 081-560-143 र 98-580-20-819
6: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ
4: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेसनल एकाडेमीलाई एकपटक अवश्य सम्झिनुहोस् कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है
6: हाम्रा विशेषताहरू मनोविज्ञानमा आधारित शिक्षण सिकाई
4: अनुभवी तथा दक्ष शिक्षक भएको
6: अतिरिक्त क्रियाकलापमा जोड
4: सुरक्षित वातावरण र यातायातको सुविधा
6: छात्रवृत्तिको व्यवस्था
4: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला
6: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
4: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने
6: सिट सीमित छन् आजै भर्ना गर्नुहोस् युनाइटेड एजुकेसनल एकाडेमी नेपालगञ्ज 12 मुक्तिपुर बाँके प्रधानाध्यापक जीवराज भण्डारी सम्पर्क फोन नम्बर 98-585-0041
7: सूचना स्वास्थ्य शिविर बारे सूचना
8: विश्व थाइराइड दिवसको उपलक्ष्यमा वरिष्ठ फिजिसियन एवं एन्डोक्राइनोलोजिस्ट डाक्टर अल्ताबन राईद्वारा थाइराइड सम्बन्धी जाँच तथा परामर्श सेवा हुन गइरहेको जानकारी गराइन्छ
7: हजुर थाइराइड सम्बन्धी जाँच तथा परामर्श विशेषज्ञ डाक्टर परामर्श सेवा तथा सम्पूर्ण सेवाहरू मात्र ₹500
8: डाक्टर अल्ताबन राई MD इन्टरनल मेडिसिन TU एन्डोक्राइनोलोजी दिल्ली वरिष्ठ फिजिसियन एवं एन्डोक्राइनोलोजिस्ट NMC नम्बर 11504
7: सम्पर्क ठेगाना सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली बिपी चोक नेपालगञ्ज सम्पर्क नम्बर 081-531-860 081-531-861 र मोबाइल नम्बर 98-584-861 मिति 2083 जेठ 23 गते समय बिहान 8 बजेदेखि 3 बजेसम्म सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली बिपी चोक नेपालगञ्जमा आजै नाम दर्ता गरी ढुक्क हुनुहोस् सम्पूर्ण सेवाहरू मात्र 500 लिन नभुल्नुहोला खुशीको खबर
9: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ
4: हजुर हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार छाला रोग सम्बन्धी उपचार छाला रोग सम्बन्धी सम्पूर्ण उपचार नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
9: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
12: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
14: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
15: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
14: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
15: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउँला।
14: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
15: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
14: हो, हुन त के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
15: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
16: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन् ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
17: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
18: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
19: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
20: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
21: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
22: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
21: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
22: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98-448-87-535 र 98-082-54-037।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

वाट्स आल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568

0: बद्ध हुए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: pëllë pëni e Extreme Energy Drink.
1: Happy Hope English Medium School Nepal Gonsbais Purainima Bharna Khulyo. यहाँ पढाई मात्र होइन व्यवहारिक सिकाई अनुशासन र जीवन उपयोगी सिप पनि सिकाइन्छ। विद्यालयका विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक टोली भएको आधुनिक शिक्षण विधि अनुशासित तथा सुरक्षित वातावरण भएको अतिरिक्त क्रियाकलापमा विशेष जोड शैक्षिक सत्र 2083का लागि भर्ना खुला भइसकेको छ।
2: सम्पर्क फोन नम्बर 98586573।
1: हेप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनी। नेपालगञ्ज एक खजुरा रोडमा अवस्थित एक उदयमान शैक्षिक गन्तव्य हो स्टार फ्युचर सेकेन्डरी स्कुल। 2069 सालमा स्थापना भएको यस स्कुलले छोटो समयमै गुणस्तरीय शिक्षाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ। नर्सरीदेखि कक्षा 10 सञ्चालनमा रहेको यस विद्यालयमा अनुभवी शिक्षक शिक्षिकाहरू गुणस्तरीय शिक्षामा समर्पित छन्। विद्यालयका मुख्य विशेषताहरू अनुभवी तथा समर्पित शिक्षक शिक्षिका, सुरक्षित यातायातको सुविधा, खेलकुद र अतिरिक्त क्रियाकलापको उत्कृष्ट व्यवस्था भएको, बालमैत्री तथा रमणीय वातावरण, मोन्टेसोरीमा आधारित शिक्षण प्रणाली, आधुनिक कम्प्युटर ल्याब भएको। उज्जवल भविष्यको पहिलो पाइला सही शिक्षाबाट सुरु हुन्छ। नयाँ शैक्षिक सत्र 2083का लागि स्टार फ्युचर सेकेन्डरी स्कुलमा भर्ना हुनुहोस्।
3: सम्पर्क फोन नम्बर 98 44 82 08 र 98 15 57 37 00।

0: औसत शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
1: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
0: हाम्रा विशेषताहरू:
1: अनुभवी तथा दक्ष शिक्षक भएको,
0: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
1: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
0: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
1: वातानुकूलित कक्षा कोठा,
0: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
1: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ,
0: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
1: सन्बिम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
5: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू: अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी, कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला इन्डोस्को

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्यज्योति सही प्लान,
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: toilet pony, yeah. Extreme energy drink.
1: के तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
2: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
1: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्। सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल, खजुराचार, बाँके। सम्पर्क नम्बर 081-560-143 र 98-580-20-819।
3: शैक्षिक नगरी नेपालगञ्जमा 45 वर्ष लामो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय। प्री नर्सरीदेखि कक्षा 12 सञ्चालनमा रहेको यस विद्यालय 2013 आइएसओ प्रमाणित विद्यालयका रूपमा क वर्गको पहिचान स्थापित गर्न सफल भएको छ। प्लस टू तहमा साइन्स, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स जस्ता विषयहरूमा पठन पाठन, विज्ञान प्रदर्शनी, इन्टरनेट तथा यस युक्त कक्षा कोठा, सुरक्षित यातायात सुविधा र स्वच्छ खाने पानीको व्यवस्था, पुस्तकालय, अध्ययन कक्ष र मिटिङ हलको सुविधा भएको सुविधा सम्पन्न होस्टेल, सीसीटीभीको निगरानी, संगीत शिक्षक, नृत्य शिक्षक र गीतको कक्षा भएको, इन्डोर तथा आउटडोर खेलकुदको सुविधा, उत्कृष्ट शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको सुनिश्चितता, यी सबैका लागि एक विश्वासिलो गन्तव्य जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय नेपालगञ्ज। विद्यालयमा भर्ना अभियान सुरु भइसकेको छ। सिट सीमित भएकाले आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
2: जय बागेश्वरी सेकेन्डरी स्कुल नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98-580-47

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो युथ भिजन इङ्ग्लिस मिडियम स्कुलमा कक्षा नर्सरीदेखि कक्षा नौसम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। हाम्रा विशेषताहरू: स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, गुरुकुल सम्बन्धीको समेत अध्ययन हुने, सबै कक्षामा विषयगत शिक्षक भएको र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने, व्यवहारिक र गुणस्तरीय शिक्षाको एउटा अभ्यास, युथ भिजन इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 4, प्रगति टोल, बाँके।
1: प्रधान अध्यापक भूपाल गिरी, सम्पर्क नम्बर 9580 29735।

0: मेरो नानीलाई स्कुल पठाउन थालेको तर अक्षर चिनाउनै गाह्रो भयो भने
1: ए हो र त्यो त सबै आमा बाबुको चिन्ता हो नि तर तिमीले लिटिल होराइजन मन्टेसरीको बारेमा सुनेकी छौ त
0: छैन नि त्यो स्कुल कस्तो छ
1: यो त नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 रहेको विगत 12 वर्षदेखि बाल मनोविज्ञानमा आधारित शिक्षण गराउँदै आएको मन्टेसरी हो नि त्यहाँ बच्चाहरूलाई जबरजस्ती होइन खेल्दै रमाउँदै सिकाइन्छ नि त त्यहाँ
0: साँच्चै त्यस्तो चाहिँ कसरी नि
1: रङ्गी बिरङ्गी अक्षर तस्विर र शैक्षिक सामग्री प्रयोग गरेर छोएर हेरेर खेलेर सिकाइन्छ नि त त्यहाँ साथै सुनाई बोलाई लेखाई र संस्कार

0: सिकाउने कार्यक्रमहरू पनि छन् त्यहाँ।
1: त्यो त राम्रो रहेछ। शिक्षकहरू चाहिँ कस्ता छन् नि? सुविधा छन् कि केही? अन्य सुविधाहरू पनि छन् कि?
0: छ नि, अनुभवी र दक्ष शिक्षक छन्। अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइन्छ। सुरक्षित वातावरण र यातायातको सुविधा पनि छ।
1: त्यसो भए त म मेरो नानीलाई त्यहीँ भर्ना गराउँछु।
0: हजुर, आफ्ना नानीको उज्जवल भविष्यका लागि लिटिल होराइजन मन्टेसोरी नै रोज्नुहोस् है।
2: हाम्रा विशेषताहरू:
0: बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
0: बाल बालिकाका लागि पर्याप्त शैक्षिक सामग्री भएको,
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
0: सुरक्षित वातावरण र यातायातको सुविधा भएको।
2: लिटिल होराइजन मन्टेसोरी, नेपालगञ्ज 4 बाँके।
0: सम्पर्क नम्बर 98481 78388।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ। नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: सूचना सूचना सूचना, स्वास्थ्य शिविर बारे सूचना।
3: विश्व थायराइड दिवसको उपलक्ष्यमा वरिष्ठ फिजिसियन एवं एन्डोक्राइनोलोजिस्ट डाक्टर अल्ताबन राईद्वारा थायराइड सम्बन्धी जाँच तथा परामर्श सेवा हुन गइरहेको जानकारी गराइन्छ।
2: हजुर, थायराइड सम्बन्धी जाँच तथा परामर्श, विशेषज्ञ डाक्टर परामर्श सेवा तथा सम्पूर्ण सेवाहरू मात्र ₹500।
3: डाक्टर अल्ताबन राई, MD इन्टरनल मेडिसिन, TU एन्डोक्राइनोलोजी, दिल्ली। वरिष्ठ फिजिसियन एवं एन्डोक्राइनोलोजिस्ट, NMC नम्बर 11504।
2: सम्पर्क ठेगाना सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, बिपी चोक, नेपालगञ्ज। सम्पर्क नम्बर 081531860, 081531861 र मोबाइल नम्बर 98584861। मिति 2083 जेठ 23 गते, समय बिहान 8 बजेदेखि 3 बजेसम्म। सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, बिपी चोक, नेपालगञ्जमा आजै नाम दर्ता गरी ढुक्क हुनुहोस्। सम्पूर्ण सेवाहरू मात्र 500 लिन नभुल्नुहोला।
4: यो कृष्ण सार FM
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657 55035।

0: नेपालगञ्जको फुलटेक्रामा रहेको सिद्धार्थ विद्या सदन। यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताबभित्र सीमित छैन, अब तपाईँका बालबालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083का लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
1: सिद्धार्थ विद्या सदन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 9585 29849।

0: एउटा राम्रो विद्यालयले केवल पढाइ मात्रै होइन बच्चाको भविष्य पनि बनाउँछ।
1: नेपालगञ्जको बिपी चोकमा अवस्थित जीभीएन सेकेन्डरी स्कुल गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र अनुभवी शिक्षकहरूको उत्कृष्ट संयोजन हो। यहाँ विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै संस्कार, आत्मविश्वास र जिम्मेवार नागरिक बन्ने शिक्षा दिइन्छ। आधुनिक शिक्षण विधि र सुरक्षित वातावरणका कारण जीवीएन अभिभावकहरूको पहिलो रोजाई बन्न सफल भएको छ।
0: यदि तपाईँ आफ्ना नानीहरूको उज्जवल भविष्यका लागि विश्वासिलो र उत्कृष्ट विद्यालय खोजिरहनु भएको छ भने आजै सम्पर्क गर्नुहोस् जीवीएन सेकेन्डरी स्कुल बिपीचोक नेपालगञ्ज।
1: शिक्षा र सफलताको पर्याय जीवीएन सेकेन्डरी स्कुल। सम्पर्क फोन नम्बर 081-531-570। एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू: भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल, एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू। प्रविधि मैत्री शिक्षण सिकाइ:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
0: सम्पर्क आदर्श माध्यमिक विद्यालय सुर्खेत रोड नेपालगञ्ज। फोन नम्बर 081-537-994, 98-587-994, 98-588-195 र 98-588-197।
1: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
2: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
1: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
2: विज्ञान संकाय: चिकित्सा, इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि।
1: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
2: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
1: किन रोज्ने ब्राइटल्यान्ड?
2: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
1: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
2: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
1: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
2: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। प्रवेश परीक्षा 2083 ज्येष्ठ 15 गते, समय बिहान 10 बजे। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
1: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-532-607, 530-602।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: böyle banyo. Extreme energy drink.
1: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बीच राजामा नयाँ शैक्षिक सत्र 2083का लागि भर्ना खुल्यो। वैशाख 8 गते हुने प्रवेश परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः 75%, 50% र 25% छात्रवृत्तिको सुविधा छ। आजै सहभागी हुनुहोस्। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, प्रविधि मैत्री शिक्षा, साइन्स र म्याथ ल्याब, बाल मैत्री वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, सुरक्षित र अनुशासित वातावरण भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क फोन नम्बर 98 84 46 291।
1: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बीच राजा।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
4: हमार घर त मजा बा मने यी पुरान फर्निचर के सामान से घर चमक घटा दिहल जैसिन लागटा।
5: हो त, अब त घर के लावा चमक देहे परी जैसिन बा, आरामदायी हो लावा कुचाहल बा।
4: ए हो सिन हो कलसे, चिन्ता नै करो।
5: स्टार फर्निचर ल्यान म त सक्कु मिलत जे।
4: साच्चै उहाँ काका मिलत त?
5: उहाँ त स्टाइलिस सोफा, आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रेक्स, घर बनाइन सक्कु सामान अक्कै ठाउँमा मिलत।
4: ओ डिजाइन आपन चाहल अनुसार फे मिलत त?
5: काजे नै मिली, उहाँ त आपन चाहल जैसिन फर्निचर फेन बना देहत।
4: ए डेलिभरी ओ फिटिङ जे?
5: बाँके बर्दिया भित्तर फ्री होम डेलिभरी ओ फ्री फिटिङ सेवा फेन उपलब्ध बा।
4: ए ओसिन हो कलेज से,
5: अब हमार घर फेन लावा जैसिन बनाए क्लाक, स्टार फर्निचर ल्यान से शुरू करी। शिक्षा विकास हो समन्वय इकाई कार्यालय के सामने बीपी चोक नेपालगंज। संपर्क नंबर 98 680 73 70 ओ 98 195 067 82।
6: के तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
7: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
6: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्। सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल, खजुराचार, बाँके। सम्पर्क नम्बर 081 560 143 र 98 580 20 819। खुसीको खबर:
7: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
6: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
7: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
10: डडेलधुरा बैतडी बझाङ,
11: डोटी अछाम डोटी अछाम।
12: हामी दुई कि एकै सिटै छ, म त अछाम जान्ना छु, तिमी कहाँ जाने हौ?
13: म डोटी
12: रिसाया जुन, म त बसम बसम जाने नि लाग्छ।
13: अरे
12: शिव, अरे न के ख्याउन लाग्छ मुलेका हाडलाई बस्न पाए त कति मान्न छौ कि? तम पनि मान्न छौ कि मुले हाडलाई बस्न पाएपछि म त बसमी गीत भन्न पाए हो, नतिन दिन लाग्छ।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
4: खुसीको खबर: यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
5: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
4: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
5: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
4: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
5: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
4: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
5: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
4: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
5: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
4: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
6: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
9: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
8: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
9: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
8: कस्तो खबर?
9: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
8: ए, साँच्चै?
9: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
8: ए, त्यो त झन् राम्रो
9: हो नि। डाक्टर पूनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
8: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
9: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
8: यो
9: सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
8: यो त पुरा

0: Go le ponia.
1: Extreme energy drink.
2: नेपालगञ्जबाट मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगञ्जको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको निरन्तर प्रयासकै परिणाम स्वरूप विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँ सुविधा सम्पन्न संरचना र आवश्यकताका सबै कुराहरू सहज उपलब्ध हुने भएकोले विद्यार्थीहरूको पनि पहिलो रोजाई बनेको छ। विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। 25 वर्षको सफल यात्रासँगै युनाइटेड एजुकेशनल एकेडेमी भविष्यमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित अघि बढिरहेको छ। तपाईँका बालबालिकाहरूको लागि उत्कृष्ट विद्यालय खोज्दै हुनुहुन्छ भने शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुलिसकेको छ। सिट सीमित छन्। आजै निवेदन दिनुहोस्। शिक्षा, संस्कार र सफलताको पर्याय युनाइटेड एजुकेशनल एकेडेमी नेपालगञ्जबाट मुक्तिपुर बाँकी। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98582318।

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657 55035।

0: आगामी शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा नौसम्म भर्ना खुल्यो।
1: अनुभवी तथा दक्ष शिक्षक मार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आइरहेको होप इन्टरनेसनल एकाडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। नेपालगञ्जमा विगत 23 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रवास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ। फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
0: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
1: होप इन्टरनेसनल एकेडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
0: थप जानकारीका लागि सम्पर्क 081551462 98584462 र 98582046।
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
1: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
1: 24 घन्टा इमर्जेन्सी सेवा।

0: दैनिक ओपीडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआईसीयू, पीआईसीयू, आईसीयू, हाइटेक अपरेशन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
0: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
1: सम्पर्क नम्बर 081535717।

0: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगञ्ज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरिब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, सुरुमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगञ्ज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगञ्जको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको निरन्तर प्रयासकै परिणाम स्वरूप विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँ सुविधा सम्पन्न संरचना र आवश्यकताका सबै कुराहरू सहज उपलब्ध हुने भएकोले विद्यार्थीहरूको पनि पहिलो रोजाई बनेको छ। विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। 25 वर्षको सफल यात्रासँगै युनाइटेड एजुकेशनल एकेडेमी भविष्यमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित अघि बढिरहेको छ। तपाईँका बालबालिकाहरूको लागि उत्कृष्ट विद्यालय खोज्दै हुनुहुन्छ भने शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुलिसकेको छ। सिट सीमित छन्, आजै निवेदन दिनुहोस्। शिक्षा, संस्कार र सफलताको पर्याय युनाइटेड एजुकेशनल एकेडेमी नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98582318।

नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल सुरु हुने। प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै। हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा। सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने। उदयपुरको कटारीमा खानेपानीको समस्या। रित्तो गाग्री बोकेर पानी माग्न स्थानीय मेयरको घरमा। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र श्रीलङ्कासँग हुने एक दिवसीय श्रृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल सुरु हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल सुरु हुने सङ्घीय संसद सचिवालयले जनाएको छ। संसद बैठक दिउँसो 1 बजे बस्दैछ। संसद बैठक अघि विपक्षी दलहरूको सर्वदलीय बैठक बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो। हिजो प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताउँदै नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको यो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले यो अभिव्यक्ति संसदीय अभिलेखबाटै हटाउन माग गरेका छन्। हुम्ला र बाजुराको सीमा क्षेत्र लामपाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ। वरिष्ठ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विमल राज पौडेल नेतृत्वको टोली हिजो सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी न्याय उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न पुगेको टोली घटना भएको क्षेत्र लामपाटा च्याचौर क्षेत्र पुगेर सीमा कोट पुगेको हो। टोलीले सिमकोट बसाईका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। यसअघि गएको जेठ 2 गतेदेखि 4 गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिक बीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो। चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले 40 लाख रुपियाँ बजेट विनियोजन गरेर त्यस क्षेत्रमा प्रहरी चौकी निर्माण सुरु गरेपछि विवाद भएको हो। सीमा विवादले उग्र रूप लिँदा लामपाटामा दुई जिल्लाका स्थानीय बीच झडप हुँदा बाजुराका 4 जना घाइते भएका थिए। घाइते 4 जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। चालु आर्थिक वर्षको 10 महिनामा वीरगन्ज हुँदै 4 अर्ब 2 करोड रुपियाँ भन्दा बढीका विद्युतीय गाडी आयात भएका छन्। गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षमा विद्युतीय गाडीको आयात 2 अर्ब 37 करोड रुपियाँले वृद्धि भएको छ। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगन्ज नाका हुँदै 15,271 विभिन्न थरीका विद्युतीय गाडीको आयात गरिएको र यसले राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो। गएको आर्थिक वर्षको 10 महिनामा यो नाका हुँदै 1 अर्ब 65 करोड पर्ने 9,042 विभिन्न विद्युतीय गाडी आयात गरिएका थिए। त्यस बाबत 81,47 करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो। यो नाका हुँदै 31 अर्ब 31 करोड मूल्य पर्ने इन्धन र विद्युतबाट चल्ने गाडी तथा पाटपूर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिनुभयो। उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ। कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले 1 हप्तादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो। कटारी नगरपालिका 3, 4 र 5 पानीको समस्या देखिएको हो। हिजो बिहान कटारी 4 डाँडाटोलका स्थानीय पानी अभाव भएको भन्दै रित्तो गाग्रीसहित पानी माग्न मेयरको घरमा पुगेपछि कटारी नगरपालिकाले हिजोदेखि दमकलबाट पानी वितरण सुरु गरेको छ। पानी नभएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन पनि समस्या हुन थालेपछि मेयरको घर पुगेको स्थानीय केदार राणा मगरले बताउनुभयो। अटो रिक्सा मार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनु पर्ने बाध्यता रहेको भन्दै पिउने पानीका लागि नगरले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। खानेपानी आयोजनाको मोटर अर्थात् पानी तान्ने उपकरण पटक पटक बिग्रिँदा समस्या आउने गरेको भन्दै विकल्पमा अर्को मोटर राख्नुपर्ने स्थानीयको माग छ। उपभोक्ता संस्थामा देखिएको प्राविधिक समस्या समाधान गरी नियमित पानी वितरण गर्न अझै समय लाग्ने भएपछि दमकलले पानी वितरण गर्न थालिएको मेयर राजेश चन्द्र श्रेष्ठले बताउनु भएको छ।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिजो 20,500 बढेको सुनको भाव आज 200 रुपैयाँले घट्यो, बागमती प्रदेश सभामा नीति कार्यक्रमबारे आजदेखि छलफल लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805232568
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्यज्योति सही प्लान सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल सुरु हुने, प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै, हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा लगायतका खबरहरू प्रस्तुत गर्यौँ। नेपाल खबरमा अब थप खबरहरू। हिजो वात्तै बढेको सुनको भाव आज सामान्य घटेको छ। आज सुन तोलामा 200 रुपियाँले घटेर तोलाको 3,10,900 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाव तोलामा 20,500 रुपियाँले बढेको थियो। यस्तै आज चाँदीको भाव भने तोलामा 10 रुपियाँले बढेर 5,355 रुपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलामा 305 रुपियाँ बढेर 5,345 रुपियाँ थियो। बाजुराको बढी मालिका नगरपालिकामा भिडबाट लडेर हिजो दुईजनाको ज्यान गएको छ। बढी मालिका नगरपालिका एक पाटाका 60 वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिडबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगन सिंह भाटले जानकारी दिनुभयो। यस्तै बढी मालिका नगरपालिका 6 कोर्धका बलबहादुर खड्काकी छोरी 6 वर्षीय जसन्ना खड्काको पनि भिरबाट लडेर ज्यान गएको छ। प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भिरबाट चिफ्लिएर उहाँको ज्यान गएको हो। बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु भएको हुँदैछ। प्रदेशसभाको आज दिउँसो 1 बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। यही जेठ 12 गते बसेको बागमती प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। अब विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमति हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्युयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कडा शर्तहरू तथा इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाएका छन्। यद्यपि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोका गरिएको $12 अर्ब बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभोल्युसनरी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। वेस्ट इन्डिजले श्रीलङ्कासँग हुने एक दिवसीय श्रृङ्खलाका लागि टोली घोषणा गरेको छ। टोलीले पर्सिदेखि घरेलु मैदानमा खेल्ने श्रृङ्खलाका लागि टोली घोषणा गरेको हो। वेस्ट इन्डिजले अनुभवी ब्याटर सिमरन हेटमायरलाई टोलीमा पुनः समावेश गरेको छ। हेटमायर पछिल्लो पटक गएको वर्ष इङ्ल्यान्डसँग एक दिवसीय खेलेका थिए। त्यस यता उनी पाकिस्तान, बङ्गलादेश र न्युजिल्यान्डसँगको श्रृङ्खलामा बाहिर रहेका थिए। त्यस्तै चोटका कारण लामो समय बाहिर रहेका तीव्र गतिका बलर अल्जारी जोसेफ पनि टोलीमा फर्किएका छन्। साथै गुडा मोटी पनि टोलीमा पुनः समावेश भएका छन् भने केही खेलाडी बाहिरिएका छन्। वेस्ट इन्डिजले पछिल्ला 6 मध्ये 5 एक दिवसीय खेलमा पराजित भएको छ। एक दिवसीय श्रृङ्खलापछि यी दुई देशबीच T20 र टेस्ट श्रृङ्खला पनि हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल सुरु हुने, प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै, हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने, उदयपुरको कटारीमा खानेपानीको समस्या, रित्तो गाग्री बोकेर पानी माग्न स्थानीय मेयरको घरमा, अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान, रोक्का गरिएको $12 अर्ब बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त, र श्रीलङ्कासँग हुने एक दिवसीय श्रृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो

0: Koyle Paniya. Extreme energy drink.
1: आम्मै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
2: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी। त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
3: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699464581।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरजराज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: सूचना सूचना सूचना, स्वास्थ्य शिविर बारे सूचना।
3: विश्व थाइराइड दिवसको उपलक्ष्यमा वरिष्ठ फिजिसियन एवं एन्डोक्राइनोलोजिस्ट डाक्टर अल्ताबान राहीद्वारा थाइराइड सम्बन्धी जाँच तथा परामर्श सेवा हुन गइरहेको जानकारी गराइन्छ।
2: हजुर, थाइराइड सम्बन्धी जाँच तथा परामर्श, विशेषज्ञ डाक्टर परामर्श सेवा तथा सम्पूर्ण सेवाहरू मात्र ₹500।
3: डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजी दिल्ली, वरिष्ठ फिजिसियन एवं एन्डोक्राइनोलोजिस्ट, एनएमसी नम्बर 11504।
2: सम्पर्क ठेगाना सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्राली, बिपी चोक, नेपालगञ्ज। सम्पर्क नम्बर 081531860, 081531861 र मोबाइल नम्बर 98584468161। मिति 2083 जेठ 23 गते, समय बिहान 8 बजेदेखि 3 बजेसम्म। सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्राली, बिपी चोक, नेपालगञ्जमा आजै नाम दर्ता गरी ढुक्क हुनुहोस्। सम्पूर्ण सेवाहरू मात्र 500 लिन नभुल्नुहोला।
4: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
5: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
4: हाम्रा विशेषताहरू:
5: अनुभवी तथा दक्ष शिक्षक भएको,
4: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
5: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
4: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
5: वातानुकूलित कक्षा कोठा,
4: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
5: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
4: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
5: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।
6: एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
7: हाम्रा विशेषताहरू, भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू, प्रविधि मैत्री शिक्षण सिकाइ,
8: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
7: सम्पर्क आदर्श माध्यमिक विद्यालय सुर्खेत रोड नेपालगञ्ज, फोन नम्बर 081537994, 98587994, 98588195 र 98588197।
4: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
9: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
4: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
9: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
4: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
9: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
4: किन रोज्ने ब्राइटल्यान्ड?
9: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
4: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
9: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
4: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
9: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। प्रवेश परीक्षा 2083 ज्येष्ठ 15 गते, समय बिहान 10 बजे। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
4: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङलामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081532607, 530602। पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान, व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
7: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081531359, 98582466 र 98584488।
4: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँके।
7: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
4: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकाडेमीले।
7: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकाडेमीको विशेषता हो।
4: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यावहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
7: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
4: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा, स्प्रिङडेल एकाडेमी।
7: ठेगाना नेपालगञ्ज 18 बाँके। सम्पर्क फोन नम्बर 98582979733।

0: कृष्णसार एफएम 94 मेगाहर्ज कृष्णसार जसिन तेज
1: संतोला तू

0: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 जेठ 23 गते शनिबार शुभश्री आइबीएफ क्लिनिक काठमाडौँ र मध्यपश्चिम पोलिक्लिनिक प्रणाली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी इन्फर्टिलिटी आइबीएफ एक्सपर्ट सहित शुभश्री आइबीएफको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले सेवा लिन हुन अनुरोध गर्दछौ। प्रदान गरिने सेवाहरू ओपिडी निशुल्क, अल्ट्रासाउन्ड निशुल्क, वीर्य परीक्षण निशुल्क, ल्याब परीक्षणमा 15% छोट। स्थान मध्यपश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्ज 10 बाँके सदर लाइन टाङा स्ट्यान्ड नजिक। नाम दर्ता तथा अन्य जानकारीका लागि सम्पर्क नम्बर 9861414900।
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्फ सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: sip on ya.
1: Extreme energy drink.
2: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु।
3: भर्ना खुल्यो। युथ भिजन इङ्ग्लिस मिडियम स्कुलमा कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। हाम्रा विशेषताहरू: स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, गुरुकुल सम्बन्धीको समेत अध्ययन हुने, सबै कक्षामा विषयगत शिक्षक भएको र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने, व्यावहारिक र गुणस्तरीय शिक्षाको एउटा अभ्यास। युथ भिजन इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 4, प्रगति टोल, बाँके।
4: प्रधान अध्यापक भूपाल गिरी, सम्पर्क नम्बर 98580।

0: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनीमा भर्ना खुल्यो। यहाँ पढाइ मात्र होइन, व्यावहारिक सिकाइ, अनुशासन र जीवन उपयोगी सिप पनि सिकाइन्छ। विद्यालयका विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड। शैक्षिक सत्र 2083 लागि भर्ना खुला भइसकेको छ।
1: सम्पर्क फोन नम्बर 98586 56773।
0: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनी। शैक्षिक नगरी नेपालगञ्जमा 45 वर्ष लामो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय। प्री नर्सरीदेखि कक्षा 12 सञ्चालनमा रहेको यस विद्यालय 2013 आइएसओ प्रमाणित विद्यालयका रूपमा क वर्गको पहिचान स्थापित गर्न सफल भएको छ। प्लस टू तहमा साइन्स, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स जस्ता विषयहरूमा पठन पाठन, विज्ञान प्रदर्शनी, इन्टरनेट तथा यस युक्त कक्षा कोठा, सुरक्षित यातायात सुविधा र स्वच्छ खाने पानीको व्यवस्था, पुस्तकालय, अध्ययन कक्ष र मिटिङ हलको सुविधा भएको, सुविधा सम्पन्न होस्टेल, सीसीटीभीको निगरानी, संगीत शिक्षक, नृत्य शिक्षक र गीतको कक्षा भएको, इन्डोर तथा आउटडोर खेलकुदको सुविधा, उत्कृष्ट शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको सुनिश्चितता, यी सबैका लागि एक विश्वासिलो गन्तव्य जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय नेपालगञ्ज। विद्यालयमा भर्ना अभियान सुरु भइसकेको छ। सेट सीमित भएकाले आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
1: जय बागेश्वरी सेकेन्डरी स्कुल नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98586 47

नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगञ्जको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको निरन्तर प्रयासकै परिणाम स्वरूप विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँ सुविधा सम्पन्न संरचना र आवश्यकताका सबै कुराहरू सहज उपलब्ध हुने भएकोले विद्यार्थीहरूको पनि पहिलो रोजाई बनेको छ। विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। 25 वर्षको सफल यात्रासँगै युनाइटेड एजुकेशनल एकेडेमी भविष्यमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित अघि बढिरहेको छ। तपाईँका बालबालिकाहरूको लागि उत्कृष्ट विद्यालय खोज्दै हुनुहुन्छ भने शैक्षिक सत्र 2083का लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुलिसकेको छ। सिट सीमित छन्। आजै निवेदन दिनुहोस्। शिक्षा, संस्कार र सफलताको पर्याय युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँकी। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98580 32100।

0: मेरो नानीलाई स्कुल पठाउन थालेको तर अक्षर चिनाउनै गाह्रो भयो भने
1: ए हो र त्यो त सबै आमा बाबुको चिन्ता हो नि तर तिमीले लिटिल होराइजन मन्टेसरीको बारेमा सुनेकी छौ त
0: छैन नि त्यो स्कुल कस्तो छ
1: यो त नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 रहेको विगत 12 वर्षदेखि बाल मनोविज्ञानमा आधारित शिक्षण गराउँदै आएको मन्टेसरी हो नि त्यहाँ बच्चाहरूलाई जबरजस्ती होइन खेल्दै रमाउँदै सिकाइन्छ नि त त्यहाँ
0: साँच्चै त्यस्तो चाहिँ कसरी नि
1: रङ्गी बिरङ्गी अक्षर तस्विर र शैक्षिक सामग्री प्रयोग गरेर छोएर हेरेर खेलेर सिकाइन्छ नि त त्यहाँ साथै सुनाई बोलाई लेखाई र संस्कार सिकाउने कार्यक्रमहरू पनि छन् त्यहाँ
0: त्यो त राम्रो रहेछ शिक्षकहरू चाहिँ कस्ता छन् नि सुविधा छन् कि केही अन्य सुविधाहरू पनि छन् कि
1: छ नि अनुभवी र दक्ष शिक्षक छन् अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइन्छ सुरक्षित वातावरण र यातायातको सुविधा पनि छ
0: त्यसो भए त म मेरो नानीलाई त्यहीँ भर्ना गराउँछु
1: हजुर आफ्ना नानीको उज्जवल भविष्यका लागि लिटिल होराइजन मन्टेसोरी नै रोज्नुहोस् है
0: हाम्रा विशेषताहरू
1: बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
0: अनुभवी तथा दक्ष शिक्षक भएको
1: बाल बालिकाका लागि पर्याप्त शैक्षिक सामग्री भएको
0: अतिरिक्त क्रियाकलापमा विशेष जोड
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
0: लिटिल होराइजन मन्टेसोरी नेपालगञ्ज 4 बाँके
1: सम्पर्क नम्बर 98481 78388

0: पटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
4: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
5: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
5: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
7: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: Go Laponia. Extreme energy drink.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: नयाँ वर्ष 2083, नयाँ सपना, नयाँ सुरुवात, तपाईँका बालबालिकाको उज्जवल भविष्यका लागि नेपालगञ्जमै स्थापित विश्वसनीय नाम हो मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल। यहाँ शिक्षा किताबमा मात्र सीमित छैन, जीवन उपयोगी सीप र व्यवहारिक ज्ञानमा समेत आधारित छ। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान कम्प्युटर ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन, सीसीटीभी क्यामेरा मार्फत सुरक्षाको व्यवस्था। नयाँ वर्ष 2083का लागि भर्ना खुला भइसकेको छ। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै छनौट गर्नुहोस्। सम्पर्क मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल, नेपालगञ्ज 19, कारकान्दो, बाँके। फोन नम्बर 98-584-34-605।

0: नेपालगञ्ज नौमा अवस्थित क वर्गको प्रतिष्ठित शैक्षिक संस्था हो जीवीएन माध्यमिक विद्यालय। उत्कृष्ट नतिजा सहित यहाँको बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ र शान्त परिवेशमा बालबालिकाको सर्वाङ्गीण विकासमा विशेष जोड दिएको छ। जीवीएन माध्यमिक विद्यालयका विशेषताहरू: बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ, अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण विधि, अनुशासित सुरक्षित र शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, पीजीदेखि कक्षा 9 सम्म अध्ययनको सुविधा। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै रोज्नुहोस्। भर्ना खुल्ला भइसकेको छ जीवीएन माध्यमिक विद्यालय नेपालगञ्ज 9 बाँके।
1: सम्पर्क फोन नम्बर 98 84 28 820।

0: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा एघारमा के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
1: यदि त्यसो हो भने नेपालगञ्ज बाह्र मुक्तिपुरमा रहेको युनाइटेड एजुकेसनल एकाडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा एघारमा नयाँ भर्ना खुलिसकेको छ है।
0: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अनुभवी तथा दक्ष शिक्षक भएको,
0: अतिरिक्त क्रियाकलापमा जोड,
1: सुरक्षित वातावरण र यातायातको सुविधा,
0: छात्रवृत्तिको व्यवस्था,
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
0: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
1: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
0: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज बाह्र मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी, सम्पर्क फोन नम्बर 9858085041।
2: एउटा राम्रो विद्यालयले केवल पढाइ मात्रै होइन, बच्चाको भविष्य पनि बनाउँछ।
1: नेपालगञ्जको बिपी चोकमा अवस्थित जीवीएन सेकेन्डरी स्कुल गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र अनुभवी शिक्षकहरूको उत्कृष्ट संयोजन हो। यहाँ विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै संस्कार, आत्मविश्वास र जिम्मेवार नागरिक बन्ने शिक्षा दिइन्छ। आधुनिक शिक्षण विधि र सुरक्षित वातावरणका कारण जीवीएन अभिभावकहरूको पहिलो रोजाई बन्न सफल भएको छ।
2: यदि तपाईँ आफ्ना नानीहरूको उज्जवल भविष्यका लागि विश्वासिलो र उत्कृष्ट विद्यालय खोजिरहनु भएको छ भने आजै सम्पर्क गर्नुहोस्। जीवीएन सेकेन्डरी स्कुल, बिपी चोक, नेपालगञ्ज।
1: शिक्षा र सफलताको पर्याय जीवीएन सेकेन्डरी स्कुल। सम्पर्क फोन नम्बर 081-531-570।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा एघारको लागि विज्ञान, व्यवस्थापन तथा कानुन संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
4: रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज, कृष्णसार जस तेज।

0: Toilet Pony, Extreme Energy Drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375। नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
2: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
4: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
5: अम्मा के दवाई करावे के है, लेकिन समझ में नहीं आवत है कि कौन अस्पताल में ले जाए।
6: कांति आरोग्य अस्पताल है, ये है, काहे चिंता लेत हो। पश्चिम नेपाल के अनुभवी और उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सक द्वारा विश्व स्तरीय स्वास्थ्य सेवा भी यहाँ उपलब्ध है।
5: अच्छा, मनी अस्पताल में यहाँ कौन कौन सुविधा है? तो
6: 2400 घंटा इमरजेंसी सेवा, दैनिक ओपीडी सेवा, दूरबीन और लेजर प्रविधि से शल्यक्रिया, जले घाव के उपचार करे के साथ NICU, PICU, ICU, हाईटेक ऑपरेशन थिएटर, सुरक्षित प्रसूति सेवा, बाल बालिका और नवजात बच्चन के सामान्य रोग से लेके जटिल रोग तक सब मेर के उपचार भी उपलब्ध है।
5: अस है तो अम्मा के यहाँ आजे लेके जाये थे कांति आरोग्य अस्पताल में। यहाँ
6: कांति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज, सब मेर के उत्कृष्ट स्वास्थ्य सेवा एक ही छत के नीचे। संपर्क नंबर 081-535-717।

0: Go le ponia. Extreme energy drink.
1: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
2: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकाडेमीले।
1: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकाडेमीको विशेषता हो।
2: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यवहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
1: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
2: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा स्प्रिङडेल एकाडेमी।
1: ठेगाना नेपालगञ्ज 18 बाँके। सम्पर्क फोन नम्बर 9588 29733।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
3: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ?
2: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्मै पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यू रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
3: अह, कति बाठी! बिहानको सूर्य, साँझको मिठो हावा, आहा! तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
2: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाई र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
3: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साट्न पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहनाअनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
2: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यू रोड, नेपालगञ्ज।
3: सम्पर्क नम्बर 9858535553 र 9812235553। इमेल info@tulsiholidays.com।
4: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
5: नेपालगञ्जको फुलटेक्रामा रहेको सिद्धार्थ विद्या सदन, यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताबभित्र सीमित छैन, अब तपाईँका बालबालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन, भविष्य पनि बनाइन्छ।
6: सिद्धार्थ विद्या सदन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 9858 29849।

राम्रो शिक्षा सधैँ महँगो हुनुपर्छ भन्ने छैन। कम शुल्कमै गुणस्तरीय शिक्षा दिने स्कुल हो जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। यहाँ पढाइ हुन्छ अन्तर्क्रियात्मक, विद्यार्थी केन्द्रित र प्रयोगत्मक तरिकाबाट। पढाइसँगै खेलकुद, सङ्गीत र अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको हुँदा सिकाइ अझ प्रभावकारी छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, कम्प्युटर र साइन्स ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, खाने पानी र बसको सुविधा भएको, पर्याप्त खेल मैदान भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। फोन नम्बर 98145 94485।

0: शैक्षिक नगरी नेपालगञ्जमा 45 वर्ष लामो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय। प्री नर्सरीदेखि कक्षा 12 सम्म सञ्चालनमा रहेको यस विद्यालय 2013 आइएसओ प्रमाणित विद्यालयका रूपमा क वर्गको पहिचान स्थापित गर्न सफल भएको छ। प्लस टू तहमा साइन्स, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स जस्ता विषयहरूमा पठन पाठन, विज्ञान प्रदर्शनी, इन्टरनेट तथा यस युक्त कक्षा कोठा, सुरक्षित यातायात सुविधा र स्वच्छ खाने पानीको व्यवस्था, पुस्तकालय, अध्ययन कक्ष र मिटिङ हलको सुविधा भएको, सुविधा सम्पन्न होस्टेल, सीसीटीभीको निगरानी, संगीत शिक्षक, नृत्य शिक्षक र गीतको कक्षा भएको, इन्डोर तथा आउटडोर खेलकुदको सुविधा, उत्कृष्ट शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको सुनिश्चितता, यी सबैका लागि एक विश्वासिलो गन्तव्य जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय नेपालगञ्ज। विद्यालयमा भर्ना अभियान सुरु भइसकेको छ। सिट सीमित भएकाले आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
1: जय बागेश्वरी सेकेन्डरी स्कुल नेपालगञ्ज, सम्पर्क फोन नम्बर 98587

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: भर्ना खुल्यो। युथ भिजन इङ्ग्लिस मिडियम स्कुलमा कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। हाम्रा विशेषताहरू: स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, गुरुकुल सम्बन्धीको समेत अध्ययन हुने, सबै कक्षामा विषयगत शिक्षक भएको र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने, व्यावहारिक र गुणस्तरीय शिक्षाको एउटा अभ्यास युथ भिजन इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 4 प्रगति टोल बाँके।
2: प्रधान अध्यापक भूपाल गिरी, सम्पर्क नम्बर 98580।

0: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
1: हेतरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज बाह्र बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
0: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
1: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
0: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
1: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
0: अनि शुल्क?

0: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
1: हाम्रा विशेषताहरू:
0: प्रविधि मैत्री शिक्षा,
2: गुणस्तरीय शिक्षण सिकाइ,
0: खेलकुदमा विशेष जोड,
2: शान्त र बालमैत्री वातावरण,
0: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
2: र स्कुल भ्यानको सुविधा समेत छ।
0: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज 12, बेलासपुर। सम्पर्क नम्बर 081537505।

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657 55035।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
4: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी यौन टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: नेपालगञ्ज 9 मा अवस्थित क वर्गको प्रतिष्ठित शैक्षिक संस्था हो जीवीएन माध्यमिक विद्यालय। उत्कृष्ट नतिजा सहित यहाँको बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ र शान्त परिवेशमा बालबालिकाको सर्वाङ्गीण विकासमा विशेष जोड दिएको छ। जीवीएन माध्यमिक विद्यालयका विशेषताहरू: बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ, अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण विधि, अनुशासित, सुरक्षित र शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, पीजीदेखि कक्षा 9 सम्म अध्ययनको सुविधा। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै रोज्नुहोस्। भर्ना खुल्ला भइसकेको छ जीवीएन माध्यमिक विद्यालय नेपालगञ्ज 9 बाँके।
6: सम्पर्क फोन नम्बर 98-484-28-820।

0: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बीच राजामा नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुल्यो। वैशाख 8 गते हुने प्रवेश परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः 75%, 50% र 25% छात्रवृत्तिको सुविधा छ। आजै सहभागी हुनुहोस्। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, प्रविधि मैत्री शिक्षा, साइन्स र म्याथ ल्याब, बाल मैत्री वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, सुरक्षित र अनुशासित वातावरण भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98 84 46 291।
0: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बीच राजा।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाइप्रति विपक्षी दलको विरोध। माफी मागेर भनाइ फिर्ता नलिएसम्म संसद चल्न नदिने अडानपछि सङ्घीय संसदका दुवै सदनको बैठक स्थगित। पूर्वाधार आयोजनाका कानुनी अवरोध हटाउन सनसेट ल तयार। वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुसराको ज्यान गयो, एकजना घाइते। डडेलधुरामा नदीले बगाएको अवस्थामा 2 जनाको शव भेटियो। मलेसियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य प्रमाणीकरण गर्नुपर्ने। र विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएकोमा त्यसलाई रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै बोलेका काङ्ग्रेस सचेतक निष्कल राई, एमालेका प्रमुख सचेतक एन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपा दलको नेता ज्ञानेन्द्र बहादुर शाही, श्रम संस्कृति पार्टीका आर्यन राई लगायतले प्रधानमन्त्री के तथ्य पेश गर्नु पर्यो, होइन भने रेकर्डबाट हटाउनु पर्यो भनेर अपिल गर्नुभएको हो। उहाँहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले झन्डै 3 करोड नेपालीको शिर निहोरिएको बताउनु भएको छ। यदि प्रधानमन्त्रीले सत्य बोल्नु भएको हो भने कहाँ कहाँ नेपालले भारतको भूमि मिचेको हो, एक एक तथ्य आफूहरूलाई चाहिएको सांसदहरूले बताएका छन्। त्यसअघि आजै बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्तिलाई लिएर आज संसद अवरोध गर्ने निष्कर्ष निकालेको थियो। काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा काङ्ग्रेससहित एमाले, नेकपा र राप्रपाको सहभागिता थियो। काङ्ग्रेस संसदीय दलका सचेतक निष्कल राईका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिलाई विपक्षी दलहरूले गम्भीरतापूर्वक लिँदै वर्षना गरेका छन्। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर टिका टिप्पणी भइरहेको छ। लिम्पिया धुरा लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। विपक्षीहरूले अवरोध गरेपछि संसद बैठक 15 मिनटका लागि स्थगित भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ। सांसदहरूले नाराबाजी गरेपछि अध्यक्ष नारायण प्रसाद दाहालले 20 मिनटका लागि स्थगित गर्नुभएको बैठक त्यसपछि सुरु भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली जानुभएको छ। राष्ट्रपाको नेतृत्वमा सरकार गठन भएपछि सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भनिए पनि दुवैपक्षीय आधिकारिक रूपमा भने यसबारे जानकारी गराएका छैनन्। भारतीय सत्तारूढ दल भाजपाले हिजो निकालेको प्रेस विज्ञप्तिमा सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानुनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको मस्यौदा तयार गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जङ थापाका अनुसार वन ऐन, वातावरण संरक्षण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानुनमा रहेका दोहोर र अव्यवहारिक प्रक्रियाका कारण विकास योजना वर्षौँदेखि रोकिने अवस्था अन्त्य गर्ने यो कानुन प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्थाअनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कनमा निर्माण सामग्रीको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टै परीक्षण गर्नु नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ। पूर्व सचिव केशव कुमार शर्माले यो कानुन कुनै एक परियोजनाका लागि नभई समग्र कानुनी संरचनाका अवरोध हटाउने लिगल फ्रेमवर्क सनसेट लको रूपमा आउनुपर्ने बताउनुभयो। पहिलो त्रैमासिकभित्र यो विषय टुङ्गिए बाँकी 3 त्रैमासिकमा पुँजीगत खर्च र आयोजना कार्यान्वयनलाई तीव्र गति दिन सकिने उहाँको भनाइ छ। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। बिहान 6 बजेतिर तुलसीपुरको गुल्मचोक पार गरेर केही उत्तरतर्फ विपरीत दिशामा रहेका टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लम्भई नगरपालिका वडा नम्बर 5 का 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षका छोरा मिनराजको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुषा नेपालीको उपचार भइरहेको छ। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 गएको शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर र स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव भेटिएको छ। 56 वर्षका थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कल्पठी क्षेत्रमा र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बिओपीमा कार्यरत जवान पुन मगरको सब कञ्चनपुरको ब्रह्मदेवमा रहेको महाकाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वरुण बहादुर सिंहले जानकारी दिनुभयो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: खुशी के खबर हम लोगन के अपने शहर नेपालगंज में यहाँ सालों से सेवा देते आवा रहा नेपालगंज नेशनल अस्पताल में यहाँ विशेषज्ञ डॉक्टर लोगन से दैनिक रूप में यहाँ तमामन स्वास्थ्य सेवा प्रदान होते आवा है।
5: ये अस्पताल में यहाँ दैनिक रूप से तमाम मेर के विशेषज्ञ लोगन से ओपीडी सेवा होए के साथ तमाम मेर के सेवा होत रहा जानकारी करावा चाहा जात है। जैसे सर्जरी संबंधी संपूर्ण इलाज
4: प्रसूति और महिला लोगन संबंधी संपूर्ण इलाज
5: नस और हड्डी रोग संबंधी संपूर्ण इलाज
4: मस्तिष्क और मानसिक रोग संबंधी संपूर्ण इलाज
5: चर्म रोग संबंधी संपूर्ण इलाज
4: नाक कान और गटई संबंधी संपूर्ण इलाज
5: शुगर ब्लड प्रेशर हृदय रोग पेट छाती कलेजा संबंधी संपूर्ण इलाज
4: पैथोलॉजी लैब संबंधी संपूर्ण चेक जांच किया जाते है।
5: वीडियो एक्सरे डिजिटल एक्सरे और संपूर्ण सेवा सहित गुणस्तरीय अस्पताल के साथ हरेक महीना के अंतिम शुक्रवार काठमांडू मेडिसिटी अस्पताल से शुगर और थायराइड रोग के इलाज के खातिर डॉक्टर सुमन बराल आवश्यक जानकारी भी करावा जाता है।
4: नोट ई अस्पताल में यहाँ कार्यरत संपूर्ण डॉक्टर लोगन से प्रत्येक महीना के अंतिम शनिवार निःशुल्क ओपीडी सेवा ले साथ जांच में यहाँ 20% छूट के व्यवस्था किया गया है।
5: संपर्क नंबर 081536465 98239806665 और 98482804665।

0: pacjenta przed jej ćwiczeń.
1: चार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू मानव सेवा आश्रम रानी छोइङ डोलमा फाउन्डेसनले संयुक्त रूपमा सुरु गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत अहिलेसम्म 159 जना सडक मानवको उद्धार भएको छ गएको वैशाख

0: योजना आएको छ। नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने र त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ। यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायत लाखौँ प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुनेछ। नियमको पालना नगर्ने कम्पनीहरूलाई 1 करोड मलेसियन रिङ्गटसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। मलेसिया सरकारले बालबालिका अनलाइन माध्यमबाट फैलने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाव तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ। सरकारका अनुसार पछिल्ला वर्षहरूमा बालबालिकामाथि डिजिटल माध्यमबाट हुने विभिन्न जोखिम बढ्दै गएकाले कडा नियमन आवश्यक भएको हो। अब खेल खबर। सन् 2026 को विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाडीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन्। फिफाका रेफ्री प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लय बिगार्ने विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम ल्याएको बताएका छन्। पछिल्ला वर्षहरूमा गोलकिपर रणनीतिक टाइम आउट निकै चर्चा र विवादको विषय बनेको छ। यस्तै अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड आइएफबीले भिडियो असिस्टेन्ट रेफ्री VAR प्रोटोकल परिवर्तन गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ, जसअनुसार बल प्रहार गर्नु अघि कर्नर वा फ्री किकमा हुने फाउललाई रिभ्यू गर्न सकिनेछ। 23 संस्करणको फिफा विश्वकप एजेट 29 गतिदेखि मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा सुरु हुनेछ। पहिलो पटक विश्वकप 3 देशको संयुक्त आयोजनामा हुँदैछ। यसपटकदेखि 48 टोलीले प्रतिस्पर्धा गर्दैछन्। सहभागी टोलीलाई 12 समूहमा छुट्याइएको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाई प्रति विपक्षी दलको विरोध। माफी मागेर भनाई फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान पछि दुवै सदनका बैठक स्थगित। पूर्वाधार आयोजनाका कानूनी अवरोध हटाउन सनसेट ल तयार। वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको ज्यान गयो, एकजना घाइते। डडेलधुरामा नदीले बगाएको अवस्थामा 2 शव भेटियो। मलेसियामा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य प्रमाणीकरण गर्नुपर्ने। र विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरुलाई

गोपालगंजका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थकेयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श। गम्भीर मृगौला रोग, डायलाइसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डीएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेशन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगंजबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगंजबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगंज। सम्पर्क फोन नम्बर 081530220 र 98145689799, 081530220 र 98145689799।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक, सुर्खेत रोड, नेपालगञ्ज। सम्पर्क 98025 32568।
1: अहिया कान दुखेर हैरान भइराछु, के गर्ने कहाँ जाने होला?
2: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्लोस कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिक द्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेशन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलटेक्रा 5 नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244 98580-81244।
4: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 जेठ 23 गते शनिबार शुभश्री आइबिएफ क्लिनिक काठमाडौँ र मध्य पश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी, इन्फर्टिलिटी आइबिएफ एक्सपर्ट सहित शुभश्री आइबिएफको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले सेवा लिन हुन अनुरोध गर्दछौँ। प्रदान गरिने सेवाहरू ओपिडी निशुल्क, अल्ट्रासाउन्ड निशुल्क, वीर्य परीक्षण निशुल्क, ल्याब परीक्षणमा 15% छोट। स्थान मध्य पश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्ज 10 बाँके सदर लाइन टाङा स्ट्यान्ड नजिक। नाम दत्ता तथा अन्य जानकारीका लागि सम्पर्क नम्बर 98161414900।
5: आमैनी, सामान खरिद गर्ने यति लामो लिस्ट? सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
6: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छानामुनि पाइन्छ।
7: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699-64581।
8: यो बच्चा कति रोको रोई गरेको होला? बेला बेलामा खाना खुवाई राखेकै छु, त्यही पनि मोटाउने होइन, खालि रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
9: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? को को हुनुहुन्छ घरमा?
8: स्वयंसेविका दिदी, घरमा त सबै छौँ, तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोको रोई गर्छ।
9: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनु पर्छ। बच्चालाई पशुपन्छजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचिमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।
10: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
12: हमार घर त मजा बा मने ई पुरान फर्निचर के सामान से घरक चमक घटा दिहल जैसिन लागटा
13: हो त अब त घर के लावा चमक देहे परि जैसिन बा आरामदायी हो लावा कुछ चाहल बा
12: ए हो सिन हो कला से चिंता नहीं करो
13: इस्तार फर्निचर ल्यान म त सक्कु मिलत जे
12: साच्चिक वहाँ काका मिलत त
13: वहाँ त स्टाइलिश सोफा आरामदायी बेड आकर्षक डाइनिंग टेबल टीवी र्याक अफिस फर्निचर म्याट्रिक्स घर बनाइन सक्कु सामान अक्कै ठाउँमा मिलत
12: ओ डिजाइन आपन चाहल अनुसार फे मिलत त
13: काजे नै मिली वहाँ त आपन चाहल जैसिन फर्निचर फेन बना देहत
12: ए डेलिभरी ओ फिटिङ जे
13: बाँके बर्दिया भित्तर फ्री होम डेलिभरी ओ फ्री फिटिङ सेवा फेन उपलब्ध बा ए ओसिन हो कलेज से अब हमार घर फेन लावा जैसिन बनाए क्लाक स्टार फर्नीचर लैंड से शुरू करी शिक्षा विकास हो समन्वय इकाई कार्यालय के सामने बीपी चौक नेपालगंज संपर्क नंबर 9980073070 वो 9815607682
14: तपाईं आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेशन सँग जोड्न चाहनुहुन्छ यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 मा होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन् मोडर्न किचन प्र्याक्टिकल हस्पिटालिटी ट्रेनिङ स्किल्ड टीचर्स एन्ड डिसिप्लिन्ड लर्निङ एनवायरनमेन्ट अब एकै ठाउँमा
15: आजको समयमा सर्टिफिकेट मात्र होइन
14: अरुणोदय बोर्डिङ हाई स्कुल खजुराचार बाके सम्पर्क नम्बर 081560143 र 98582019
16: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब

0: टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरिब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, सुरुमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगञ्ज 18 कारकाण्डो बाँके, सिद्धार्थ होटल र शिक्षा संस्थान कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 484 34 935, 98 582 39 399, 98 582 40 792 र 98 448 61 175। सिप सिकौँ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: के तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
2: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
1: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्, सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल, खजुराचार, बाँके, सम्पर्क नम्बर 081 560 143 र 98 582 20 819। उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
3: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सम्मिन इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
1: हाम्रा विशेषताहरू,
3: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
3: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
3: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
3: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
3: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081 536 422, 98 580 36 422, 98 580 27 994।
4: Back to back.

0: Extreme energy drink. के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैं आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैं आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ। मुटु
1: दैनिक ₹197 ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सूचना सूचना सूचना स्वास्थ्य शिविर बारे सूचना।
1: विश्व थायराइड दिवस को उपलक्ष्य में वरिष्ठ फिजिशियन एवं एंडोक्राइनोलॉजिस्ट डाक्टर अल्ताबन राही द्वारा थायराइड संबंधी जांच तथा परामर्श सेवा होने गई जानकारी कराइन्छ।
0: हजुर, थायराइड संबंधी जांच तथा परामर्श विशेषज्ञ डाक्टर परामर्श सेवा तथा संपूर्ण सेवाहरू मात्र रु 500 मा।
1: डाक्टर अल्ताबन राही MD इंटरनल मेडिसिन TU एंडोक्राइनोलॉजी दिल्ली वरिष्ठ फिजिशियन एवं एंडोक्राइनोलॉजिस्ट NMC नंबर 11504।
0: संपर्क ठेगाना सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्राली BP चोक नेपालगंज। संपर्क नंबर 081531860 081531861 र मोबाइल नंबर 98584461। मिति 2083 जेठ 23 गते, समय बिहान 8 बजे देखि 3 बजे सम्म। सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्राली BP चोक नेपालगंज में आज नाम दर्ता गरी ढुक्क हुनुहोस्। संपूर्ण सेवाहरू मात्र 500 मा लिन नभुल्नु होला।
2: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
3: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खो?
2: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्मै पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पहिले थाहा थियो नि।
3: कति बाठी, बिहानको सूर्य, साँझको मिठो हावा, आहा, तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आरै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभलसँग आजका लागि मात्र होइन, समयका लागि सम्झने पनि नाम रहेछ।
2: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाइ र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
3: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साथ पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहना अनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
2: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल न्यु रोड नेपालगञ्ज।
3: सम्पर्क नम्बर 98585553 र 98512235553। इमेल info@tulsiholidays.com।

0: Yeah.
1: Extreme energy drink.
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
4: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्टेन्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 0184140007 र 98482363।
6: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
5: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
6: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
7: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5, बाँके।
4: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
8: दैनिक रु 197 रु 50,00,000 बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
10: नेपालगञ्जमा फरक पहिचान बनाएको विद्यालय हो लिभिङ स्टोन एकेडेमी। नेपालगञ्ज 6 रहेको यस विद्यालयमा पढाइ किताबमा मात्र सीमित छैन, खेल मनोरञ्जन र अनुभवबाट समेत सिकाइन्छ। प्री प्राइमरीदेखि नै आफ्नै डिजाइन गरिएको पाठ्यक्रम मार्फत पठन पाठन भइरहेको। व्यवहारिक शिक्षामा जोड, एक विद्यार्थी एक ल्यापटप, आधुनिक मल्टिमिडिया शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र प्रदर्शनी, सुरक्षित सुविधा सम्पन्न वातावरण, पर्याप्त कक्षा कोठा, खेल मैदान, कार्यक्रम हल, संगीत र इन्डोर गतिविधि गर्न सकिने, सुरक्षित खानेपानी र व्यवस्थित शौचालय भएको, सवारी साधनको सुविधा समेत रहेको। नयाँ शैक्षिक सत्र 2083 लागि वैशाख 2 गतेदेखि भर्ना खुल्ला भइसकेको छ। आफ्ना बाल बालिकालाई सपना देख्न सिकाउने विद्यालय रोज्नुहोस्। सम्पर्क लिभिङ स्टोन एकेडेमी, नेपालगञ्ज, बाँके। फोन नम्बर 98486

0: भर्ना खुल्यो।
1: होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 मा भर्ना खुल्यो।
2: हजुर, कम्प्युटर व्यवस्थापन विज्ञान तथा होटल म्यानेजमेन्ट संकायमा नयाँ भर्ना खुलेको सहर जानकारी गराउँदछौँ।
1: नेपालगञ्जमा विगत 21 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ।
0: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहेन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
1: यहाँ यातायातको पनि व्यवस्था रहेको छ है।
0: होप इन्टरनेशनल एकेडमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
1: थप जानकारीका लागि
0: सम्पर्क नम्बर 081551462, 98580-24462, 98580-20645। ठेगाना होटल रोयल बाँकेको पूर्वतिर, नेपालगञ्ज बाँके।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार शक्ति के देश।

0: Mania.
1: Extreme energy drink.
2: अया कान दुखेरा हैरान भइराछ के गर्ने कहाँ जाने होला
3: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्लोस कान स्वास्थ्य सामुदायिक सेवा दिँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
3: विस्तृत जानकारीको लागि ब्रिनोस कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812444
5: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब
6: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबीनबाट गरिने डिजिटल एक्सरे सेवा
3: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085049451
7: खुल्यो खुल्यो खुल्यो
8: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो
7: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
8: कोहलपुरमै पाइन्छ टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्स को सुविधा पनि
7: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी
8: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86 नेपाल अटो पार्ट्स भरोसाको यात्रा
9: चर्चा छ मार्केटमा हाम्रो नाम घन्किन्छ
10: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौँ पछि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक, सुर्खेत रोड, नेपालगञ्ज। सम्पर्क 98025 32568।
1: नेपालगञ्ज एक खजुरा रोडमा अवस्थित एक उदयमान शैक्षिक गन्तव्य हो स्टार फ्युचर सेकेन्डरी स्कुल। 2069 सालमा स्थापना भएको यस स्कुलले छोटो समयमै गुणस्तरीय शिक्षाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ। नर्सरीदेखि कक्षा 10 सम्म सञ्चालनमा रहेको यस विद्यालयमा अनुभवी शिक्षक शिक्षिकाहरू गुणस्तरीय शिक्षामा समर्पित छन्। विद्यालयका मुख्य विशेषताहरू: अनुभवी तथा समर्पित शिक्षक शिक्षिका, सुरक्षित यातायातको सुविधा, खेलकुद र अतिरिक्त क्रियाकलापको उत्कृष्ट व्यवस्था भएको, बालमैत्री तथा रमणीय वातावरण, मोन्टेसोरीमा आधारित शिक्षण प्रणाली, आधुनिक कम्प्युटर ल्याब भएको। उज्जवल भविष्यको पहिलो पाइला सही शिक्षाबाट सुरु हुन्छ। नयाँ शैक्षिक सत्र 2083 लागि स्टार फ्युचर सेकेन्डरी स्कुलमा भर्ना हुनुहोस्।
2: सम्पर्क फोन नम्बर 98442708 र 98157737000।

नेपालगंज बाह्र मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगंजको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको निरन्तर प्रयासकै परिणाम स्वरूप विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँ सुविधा सम्पन्न संरचना र आवश्यकताका सबै कुराहरू सहज उपलब्ध हुने भएकोले विद्यार्थीहरूको पनि पहिलो रोजाई बनेको छ। विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। 25 वर्षको सफल यात्रासँगै युनाइटेड एजुकेशनल एकेडेमी भविष्यमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित अघि बढिरहेको छ। तपाईँका बालबालिकाहरूको लागि उत्कृष्ट विद्यालय खोज्दै हुनुहुन्छ भने शैक्षिक सत्र 2083का लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुलिसकेको छ। सिट सीमित छन्, आजै निवेदन दिनुहोस्। शिक्षा, संस्कार र सफलताको पर्याय युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगंज बाह्र मुक्तिपुर बाँकी। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98582311।

0: राजसिंह इंग्लिश मीडियम स्कूल नेपालगंजबाइस पुरैनीमा भर्ना खुल्यो। यहाँ पढाइ मात्र होइन, व्यावहारिक सिकाइ, अनुशासन र जीवन उपयोगी सिप पनि सिकाइन्छ। विद्यालयका विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड। शैक्षिक सत्र 2083 का लागि भर्ना खुला भइसकेको छ।
1: सम्पर्क फोन नम्बर 98586 56773।
0: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनी।
2: आगामी शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुल्यो।
3: अनुभवी तथा दक्ष शिक्षक मार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आइरहेको होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। नेपालगञ्जमा विगत 23 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रवास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ। फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
3: होप इन्टरनेशनल एकेडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
2: थप जानकारीका लागि सम्पर्क 081551462, 98584462 र 98582046।
0: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बिस राजामा नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुल्यो। वैशाख 8 गते हुने प्रवेश परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः 75%, 50% र 25% छात्रवृत्तिको सुविधा छ। आजै सहभागी हुनुहोस्। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, प्रविधि मैत्री शिक्षा, साइन्स र म्याथ ल्याब, बाल मैत्री वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, सुरक्षित र अनुशासित वातावरण भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98486 46291।
0: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बिस राजा।
4: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
5: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
4: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
5: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
4: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
4: सम्पर्क नम्बर 98480206697, 98583697 र 98014-83697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्य सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालको लागि कहाँ जाने होला?
5: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
4: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नुहोला त?
5: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
4: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
5: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
4: सम्पर्क नम्बर 98480-2697, 98580-2697 र 98014-83697।
5: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
6: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
5: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
6: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थी,

0: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श
1: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म प्रवेश परीक्षा 2083 ज्येष्ठ 15 गते समय बिहान 10 बजे कक्ष सञ्चालन 2083 असार 1 गते देखि थप जानकारीका लागि
0: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल पासाङ लामु रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081 532 607 530 602

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
4: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके।

0: सम्पर्क नम्बर 0814 14 007 र 98 4 82 63 389।
1: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
2: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
1: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि।
3: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बबासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
0: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगंज। सम्पर्क नम्बर 98 4 80 27 590 र 081 534 328।

0: जेएनडीआर विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा नौसम्म भर्ना पनि खुलिरहेको छ नि।
1: मुख्य विशेषताहरू विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
2: उत्कृष्ट शैक्षिक वातावरण भएको,
1: छात्रवृत्तिको व्यवस्था भएको,
2: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
1: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने,
2: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्।
1: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
2: सम्पर्क फोन नम्बर 081536012।
3: नेपालगञ्ज 9 अवस्थित क वर्गको प्रतिष्ठित शैक्षिक संस्था हो जीवीएन माध्यमिक विद्यालय। उत्कृष्ट नतिजा सहित यहाँको बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ र शान्त परिवेशमा बाल बालिकाको सर्वाङ्गीण विकासमा विशेष जोड दिएको छ। जीवीएन माध्यमिक विद्यालयका विशेषताहरू: बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ, अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण विधि, अनुशासित सुरक्षित र शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, पीजीदेखि कक्षा 9 अध्ययनको सुविधा। आफ्ना बाल बालिकाको उज्जवल भविष्यका लागि आजै रोज्नुहोस्। भर्ना खुल्ला भइसकेको छ। जीवीएन माध्यमिक विद्यालय, नेपालगञ्ज 9, बाँके।
4: सम्पर्क फोन नम्बर 98488820।

राम्रो शिक्षा सधैँ महँगो हुनुपर्छ भन्ने छैन। कम शुल्कमा गुणस्तरीय शिक्षा दिने स्कुल हो जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। यहाँ पढाइ हुन्छ अन्तर्क्रियात्मक, विद्यार्थी केन्द्रित र प्रयोगत्मक तरिकाबाट। पढाइसँगै खेलकुद, सङ्गीत र अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको हुँदा सिकाइ अझ प्रभावकारी छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, कम्प्युटर र साइन्स ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, खानेपानी र बसको सुविधा भएको, पर्याप्त खेल मैदान भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। आजै आफ्नो सेट सुरक्षित गर्नुहोस्। सम्पर्क जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। फोन नम्बर 98145 94485।

0: मेरो नानीलाई स्कुल पठाउन थालेको तर अक्षर चिनाउनै गाह्रो भयो भने
1: ए हो र त्यो त सबै आमा बाबुको चिन्ता हो नि तर तिमीले लिटिल होराइजन मोन्टेसरीको बारेमा सुनेकी छौ त
0: छैन नि त्यो स्कुल कस्तो छ
1: यो त नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 रहेको विगत 12 वर्षदेखि बाल मनोविज्ञानमा आधारित शिक्षण गराउँदै आएको मोन्टेसरी हो नि त्यहाँ बच्चाहरूलाई जबरजस्ती होइन खेल्दै रमाउँदै सिकाइन्छ नि त त्यहाँ
0: साँच्चै त्यस्तो चाहिँ कसरी नि
1: रङ्गी बिरङ्गी अक्षर तस्विर र शैक्षिक सामग्री प्रयोग गरेर छोएर हेरेर खेलेर सिकाइन्छ नि त त्यहाँ साथै सुनाई बोलाई लेखाई र संस्कार सिकाउने कार्यक्रमहरू पनि छन् त्यहाँ
0: त्यो त राम्रो रहेछ शिक्षकहरू चाहिँ कस्ता छन् नि सुविधा छन् कि केही अन्य सुविधाहरू पनि छन् कि
1: छ नि अनुभवी र दक्ष शिक्षक छन् अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइन्छ सुरक्षित वातावरण र यातायातको सुविधा पनि छ
0: त्यसो भए त म मेरो नानीलाई त्यही भर्ना गराउँछु
1: हजुर आफ्ना नानीको उज्जवल भविष्यका लागि लिटिल होराइजन मोन्टेसरी नै रोज्नुहोस् है
2: हाम्रा विशेषताहरू
1: बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
2: अनुभवी तथा दक्ष शिक्षक भएको
1: बाल बालिकाका लागि पर्याप्त शैक्षिक सामग्री भएको
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
2: लिटिल होराइजन मोन्टेसरी नेपालगञ्ज 4 बाँके
1: सम्पर्क नम्बर 9841878300

नयाँ वर्ष 2083, नयाँ सपना, नयाँ सुरुवात। तपाईँका बालबालिकाको उज्जवल भविष्यका लागि नेपालगञ्जमै स्थापित विश्वसनीय नाम हो मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल। यहाँ शिक्षा किताबमा मात्र सीमित छैन, जीवन उपयोगी सीप र व्यावहारिक ज्ञानमा समेत आधारित छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान कम्प्युटर ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन, सीसीटीभी क्यामेरा मार्फत सुरक्षाको व्यवस्था। नयाँ वर्ष 2083 लागि भर्ना खुला भइसकेको छ। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै छनौट गर्नुहोस्। सम्पर्क मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल, नेपालगञ्ज 19, कारकाण्डो, बाँके। फोन नम्बर 98 5834 6

0: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
1: ह्यात तेरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज बाह्र बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
0: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
1: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
0: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
1: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
0: अनि शुल्क?
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
2: हाम्रा विशेषताहरू:
1: प्रविधि मैत्री शिक्षा,
0: गुणस्तरीय शिक्षण सिकाइ,
1: खेलकुदमा विशेष जोड,
0: शान्त र बाल मैत्री वातावरण,
1: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
0: र स्कुल भ्यानको सुविधा समेत छ।
1: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज बाह्र बेलासपुर। सम्पर्क नम्बर 081537505।

0: नेपालगञ्जदश भरकुटी नगरमा 2055 सालमा स्थापना भएको प्रभात मेमोरियल हाई स्कुल गुणस्तरीय शिक्षामा समर्पित छ। गेटदेखि नै सुरक्षित वातावरण भएको यो स्कुलमा सामाजिक र मानसिक रूपमा सुरक्षित, अनुशासित र संस्कारयुक्त सिकाइ छ। विशेषताहरू: सीसीटीभी सहित सुरक्षित वातावरण भएको, आधुनिक आईसीटी ल्याब भएको, विद्यार्थी केन्द्रित र व्यवहारिक सिकाइ भएको, बालमैत्री वातावरण, यातायातको सुविधा, शैक्षिक गुणस्तरमा प्रतिबद्धता। नयाँ शैक्षिक सत्र 2083का लागि भर्ना खुला भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98511 48119।
0: प्रभात मेमोरियल हाई स्कुल, नेपालगञ्ज 10।

0: नेपालगञ्जको फुलटेक्रामा रहेको सिद्धार्थ विद्या सदन। यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताबभित्र सीमित छैन, अब तपाईँका बाल बालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सेट सुरक्षित गर्नुहोस्। सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
1: सिद्धार्थ विद्या सदन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98582 29849।

0: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा एघारमा के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
1: यदि त्यसो हो भने नेपालगञ्ज बाह्र मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकाडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा एघारमा नयाँ भर्ना खुलिसकेको छ है।
0: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अनुभवी तथा दक्ष शिक्षक भएको,
0: अतिरिक्त क्रियाकलापमा जोड,
1: सुरक्षित वातावरण र यातायातको सुविधा,
0: छात्रवृत्तिको व्यवस्था,
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
0: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
1: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तरक्रिया गरिने।
0: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज बाह्र मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी, सम्पर्क फोन नम्बर 9585085041।
2: एउटा राम्रो विद्यालयले केवल पढाइ मात्रै होइन, बच्चाको भविष्य पनि बनाउँछ।
1: नेपालगञ्जको बिपी चोकमा अवस्थित जीभीएन सेकेन्डरी स्कुल गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र अनुभवी शिक्षकहरूको उत्कृष्ट संयोजन हो। यहाँ विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै संस्कार, आत्मविश्वास र जिम्मेवार नागरिक बन्ने शिक्षा दिइन्छ। आधुनिक शिक्षण विधि र सुरक्षित वातावरणका कारण जीवीएन अभिभावकहरूको पहिलो रोजाई बन्न सफल भएको छ।
2: यदि तपाईँ आफ्ना नानीहरूको उज्जवल भविष्यका लागि विश्वासिलो र उत्कृष्ट विद्यालय खोजिरहनु भएको छ भने आजै सम्पर्क गर्नुहोस्। जीवीएन सेकेन्डरी स्कुल, बिपी चोक, नेपालगञ्ज।
1: शिक्षा र सफलताको पर्याय जीवीएन सेकेन्डरी स्कुल। सम्पर्क फोन नम्बर 081-531-570।
3: यो कृष्ण सार एफएम 94 मेगाहर्ज।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: ए रुक रुक रुक के भयो किन कराएको यस्तो दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
3: के
4: एनसेल नेपालकै लागि

0: नेपाल पे QR नेपाल का अपने QR।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु।
2: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
3: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकेडेमीले।
2: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकेडेमीको विशेषता हो।
3: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यवहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
2: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
3: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा स्प्रिङडेल एकेडेमी।
2: ठेगाना नेपालगञ्ज 18 बाँके। सम्पर्क फोन नम्बर 98582927।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: के इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक *123 ह्यास डायल गरी वा इन्सेल एपमा गई लिनुहोस् इन्सेल नेपालकै लागि
4: आफ्नै सहर कुहलपुरमा टिभीएस शोरूम खुल्यो
5: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
4: कुहलपुरमै पाइन्छ टिभीएस का नयाँ बाइक र स्कुटर दमदार पर्फमेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्सको सुविधा पनि
5: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कुहलपुर 11 बाँके
4: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86 नेपाल अटो पार्ट्स भरोसाको यात्रा
6: चर्चा छ मार्केटमा हाम्रो नाम घन्किन्छ
7: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: sip on ya.
1: Extreme energy drink.
2: Beer Dental.
3: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न Beer Dentalमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
4: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
3: सम्पर्क Beer Dental क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
4: फोन नम्बर 081-532-375।
5: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बिस राजामा नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्यो। वैशाख 8 गते हुने प्रवेश परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः 75%, 50% र 25% छात्रवृत्तिको सुविधा छ। आजै सहभागी हुनुहोस्। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, प्रविधि मैत्री शिक्षा, साइन्स र म्याथ ल्याब, बाल मैत्री वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, सुरक्षित र अनुशासित वातावरण भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: सम्पर्क फोन नम्बर 98-486-4291।
5: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बिस राजा। बच्चाको भविष्य पढाइले मात्र होइन, सही वातावरण, सही मार्गदर्शन र सही निर्णयले बनाउँछ। 600 बढी अभिभावकको रोजाई हो बाँकेको खजुराचारमा अवस्थित अरुणोदय बोर्डिङ हाई स्कुल। 2053 सालदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, नर्सरीदेखि कक्षा 12 सञ्चालन भइरहेको यस विद्यालयमा प्रविधि मैत्री शिक्षा, संस्कार र नैतिकतामा आधारित सिकाइ, खेलकुद र अनुशासनमा विशेष जोड, कम्प्युटर, संगीत, खेलकुद, मार्शल आर्ट, चित्रकला, योगा र उद्घोषण तालिम लगायतका तालिमहरू विद्यार्थीहरूको रुचि अनुसार सञ्चालन गरिन्छ। साथै बाल मैत्री वातावरण र हरियाली बगैँचा भएको, सुरक्षित परिसर, सीसीटीभी जडान भएको, फराकिलो खेल मैदान र पार्किङको सुविधा भएको, छात्राका लागि छुट्टै शौचालय, शुद्ध खाने पानीको व्यवस्था र स्कुल बसको पनि सुविधा छ। तपाईँको छोराछोरीको उज्यालो भविष्यका लागि सही छनौट आजै गर्नुहोस्। भर्ना खुला छ, सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।
6: सम्पर्क फोन नम्बर 98-585-20-819।

राम्रो शिक्षा सधैँ महँगो हुनुपर्छ भन्ने छैन। कम शुल्कमा गुणस्तरीय शिक्षा दिने स्कुल हो जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। यहाँ पढाइ हुन्छ अन्तर्क्रियात्मक, विद्यार्थी केन्द्रित र प्रयोगत्मक तरिकाबाट। पढाइसँगै खेलकुद, सङ्गीत र अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको हुँदा सिकाइ अझ प्रभावकारी छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, कम्प्युटर र साइन्स ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, खाने पानी र बसको सुविधा भएको, पर्याप्त खेल मैदान भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। आजै आफ्नो सेट सुरक्षित गर्नुहोस्। सम्पर्क जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। फोन नम्बर 98145 94485।

0: मेरो नानीलाई स्कुल पठाउन थालेको तर अक्षर चिनाउनै गाह्रो भयो भने
1: ए हो र त्यो त सबै आमा बाबुको चिन्ता हो नि तर तिमीले लिटिल होराइजन मोन्टेसरीको बारेमा सुनेकी छौ त
0: छैन नि त्यो स्कुल कस्तो छ
1: यो त नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 मा रहेको विगत 12 वर्षदेखि बाल मनोविज्ञानमा आधारित शिक्षण गराउँदै आएको मोन्टेसरी हो नि त्यहाँ बच्चाहरूलाई जबरजस्ती होइन खेल्दै रमाउँदै सिकाइन्छ नि त त्यहाँ
0: साँच्चै त्यस्तो चाहिँ कसरी नि
1: रङ्गी बिरङ्गी अक्षर तस्विर र शैक्षिक सामग्री प्रयोग गरेर छोएर हेरेर खेलेर सिकाइन्छ नि त त्यहाँ साथै सुनाई बोलाई लेखाई र संस्कार सिकाउने कार्यक्रमहरू पनि छन् त्यहाँ
0: त्यो त राम्रो रहेछ शिक्षकहरू चाहिँ कस्ता छन् नि सुविधा छन् कि केही अन्य सुविधाहरू पनि छन् कि
1: छ नि अनुभवी र दक्ष शिक्षक छन् अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइन्छ सुरक्षित वातावरण र यातायातको सुविधा पनि छ
0: त्यसो भए त म मेरो नानीलाई त्यही भर्ना गराउँछु
1: हजुर आफ्ना नानीको उज्जवल भविष्यका लागि लिटिल होराइजन मन्टेसोरी नै रोज्नुहोस् है
2: हाम्रा विशेषताहरू
1: बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
2: अनुभवी तथा दक्ष शिक्षक भएको
1: बाल बालिकाका लागि पर्याप्त शैक्षिक सामग्री भएको
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
2: लिटिल होराइजन मन्टेसोरी नेपालगञ्ज 4 बाँके
1: सम्पर्क नम्बर 98481 78388

छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।

0: Insomnia.
1: Extreme energy drink.
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामान्य खुलेको छ नि। चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली
2: हो र त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्सा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा, पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
4: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
6: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
8: ए रुक रुक रुक,
9: के भयो, किन कराएको यस्तो?
8: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
10: सूचना स्वास्थ्य शिविर बारे सूचना।
11: विश्व थायराइड दिवस को उपलक्ष्यमा वरिष्ठ फिजिसियन एवं एन्डोक्राइनोलोजिस्ट डाक्टर अल्ताबन राही द्वारा थायराइड सम्बन्धी जाँच तथा परामर्श सेवा हुन गइरहेको जानकारी गराइन्छ।
10: हजुर, थायराइड सम्बन्धी जाँच तथा परामर्श, विशेषज्ञ डाक्टर परामर्श सेवा तथा सम्पूर्ण सेवाहरू मात्र ₹500।
11: डाक्टर अल्ताबन राही, MD इन्टरनल मेडिसिन, TU एन्डोक्राइनोलोजी, दिल्ली, वरिष्ठ फिजिसियन एवं एन्डोक्राइनोलोजिस्ट, NMC नम्बर 11504।
10: सम्पर्क ठेगाना सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, BP चोक, नेपालगञ्ज। सम्पर्क नम्बर 081-531-860, 081-531-861 र मोबाइल नम्बर 98-584-861। मिति 2083 जेठ 23 गते, समय बिहान 8 बजेदेखि 3 बजेसम्म। सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, बिपी चोक, नेपालगञ्जमा आजै नाम दर्ता गरी ढुक्क हुनुहोस्। सम्पूर्ण सेवाहरू मात्र ₹500 लिन नभुल्नुहोला।

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657555.

0: हैप्पी होप इंग्लिश मीडियम स्कूल नेपाल वंश 22 पुरैनीमा भर्ना खुल्यो। यहाँ पढाई मात्र होइन, व्यावहारिक सिकाई, अनुशासन र जीवन उपयोगी सिप पनि सिकाइन्छ। विद्यालयका विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड। शैक्षिक सत्र 2083का लागि भर्ना खुला भइसकेको छ।
1: सम्पर्क फोन नम्बर 98586 56773।
0: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनी। शैक्षिक नगरी नेपालगञ्जमा 45 वर्ष लामो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय। प्री नर्सरी देखि कक्षा 12 सञ्चालनमा रहेको यस विद्यालय 2013 आईएसओ प्रमाणित विद्यालयका रूपमा क वर्गको पहिचान स्थापित गर्न सफल भएको छ। प्लस टू तहमा साइन्स, होटल म्यानेजमेंट र कम्प्युटर साइंस जस्ता विषयहरूमा पठन पाठन, विज्ञान प्रदर्शनी, इन्टरनेट तथा यस युक्त कक्षा कोठा, सुरक्षित यातायात सुविधा र स्वच्छ खाने पानीको व्यवस्था, पुस्तकालय, अध्ययन कक्ष र मिटिङ हलको सुविधा भएको, सुविधा सम्पन्न होस्टेल, सीसीटीभी को निगरानी, संगीत शिक्षक, नृत्य शिक्षक र गीतको कक्षा भएको, इन्डोर तथा आउटडोर खेलकुदको सुविधा, उत्कृष्ट शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको सुनिश्चितता, यी सबैका लागि एक विश्वासिलो गन्तव्य जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय नेपालगञ्ज। विद्यालयमा भर्ना अभियान सुरु भइसकेको छ। सेट सीमित भएकाले आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
1: जय बागेश्वरी सेकेन्डरी स्कुल नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98586 47।

0: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
1: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सम्मिन इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
0: हाम्रा विशेषताहरू
1: अनुभवी तथा दक्ष शिक्षक भएको,
0: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
1: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
0: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
1: वातानुकूलित कक्षा कोठा,
0: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
1: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
0: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
1: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
2: एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
3: हाम्रा विशेषताहरू भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू, प्रविधि मैत्री शिक्षण सिकाइ,
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
3: सम्पर्क आदर्श माध्यमिक विद्यालय, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 081-536-994, 98-580-27-994, 98-580-28-195 र 98-580-28-197।
2: तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
3: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
2: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्। सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल, खजुराचार, बाँके। सम्पर्क नम्बर 081-560-143 र 98-580-20-819।
0: पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने सेकेन्डरी स्कुल, अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने

निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 जेठ 23 गते शनिबार शुभश्री आईबीएफ क्लिनिक काठमाडौँ र मध्यपश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी इन्फर्टिलिटी आईबीएफ एक्सपर्ट सहित शुभश्री

0: आइबीएफको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले सेवा लिन हुन अनुरोध गर्दछौ। प्रदान गरिने सेवाहरू ओपीडी निशुल्क, अल्ट्रासाउन्ड निशुल्क, वीर्य परीक्षण निशुल्क, ल्याब परीक्षणमा 15% छोट। स्थान मध्य पश्चिम पोलिक्लिनिक प्राली, नेपालगंज 10 बाँके सदर लाइन टाङा स्ट्यान्ड नजिक। नाम दत्ता तथा अन्य जानकारीका लागि सम्पर्क नम्बर 9861414900।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: एनसेल नेपालकै लागि।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: छोराछोरीको भविष्यको लागि कस्तो स्कुल ल्याउनु होला? बजारमा यति धेरै स्कुल छन्,
2: किन चिन्ता गर्नुहुन्छ? नेपालगञ्ज भयो 26 वर्षदेखि गुणस्तरीय शिक्षाको पर्याय भनेको वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल छ त। हो त, त्यहाँ त जेएनदार विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा 9 सम्म भर्ना पनि खुलिरहेको छ नि।
1: मुख्य विशेषताहरू, विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
2: उत्कृष्ट शैक्षिक वातावरण भएको,
1: छात्रवृत्तिको व्यवस्था भएको,
2: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
1: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने,
2: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्।
1: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
2: सम्पर्क फोन नम्बर 081536012। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। युथ भिजन इङ्ग्लिस मिडियम स्कुलमा कक्षा 9 सालदेखि कक्षा 9 सम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। हाम्रा विशेषताहरू, स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, गुरुकुल सम्बन्धीको समेत अध्ययन हुने, सबै कक्षामा विषयगत शिक्षक भएको र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने, व्यावहारिक र गुणस्तरीय शिक्षाको एउटा अभ्यास, युथ भिजन इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 4, प्रगति टोल, बाँके।
3: प्रधान अध्यापक भूपाल गिरी, सम्पर्क नम्बर 98580।

नयाँ वर्ष 2083, नयाँ सपना, नयाँ सुरुवात। तपाईँका बालबालिकाको उज्जवल भविष्यका लागि नेपालगञ्जमै स्थापित विश्वसनीय नाम हो मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल। यहाँ शिक्षा किताबमा मात्र समेत छैन, जीवन उपयोगी सीप र व्यावहारिक ज्ञानमा समेत आधारित छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान कम्प्युटर ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन, सीसीटीभी क्यामेरा मार्फत सुरक्षाको व्यवस्था। नयाँ वर्ष 2083का लागि भर्ना खुला भइसकेको छ। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै छनौट गर्नुहोस्। सम्पर्क मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल, नेपालगञ्ज 19, काठमाडौँ, बाँके। फोन नम्बर 98 584

0: नेपालगंज 10 भिरकुटी नगरमा 2055 सालमा स्थापना भएको प्रभात मेमोरियल हाई स्कुल गुणस्तरीय शिक्षामा समर्पित छ। गेटदेखि नै सुरक्षित वातावरण भएको यो स्कुलमा सामाजिक र मानसिक रूपमा सुरक्षित, अनुशासित र संस्कारयुक्त सिकाइ छ। विशेषताहरू: सीसीटीभी सहित सुरक्षित वातावरण भएको, आधुनिक आईसीटी ल्याब भएको, विद्यार्थी केन्द्रित र व्यवहारिक सिकाइ भएको, बालमैत्री वातावरण, यातायातको सुविधा, शैक्षिक गुणस्तरमा प्रतिबद्धता। नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुला भइसकेको छ, आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98511 48119।
0: प्रभात मेमोरियल हाई स्कुल, नेपाल।

0: नेपालगञ्जे खजुरा रोडमा अवस्थित एक उदयमान शैक्षिक गन्तव्य हो स्टार फ्युचर सेकेन्डरी स्कुल। 2069 सालमा स्थापना भएको यस स्कुलले छोटो समयमै गुणस्तरीय शिक्षाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ। नर्सरीदेखि कक्षा 10 सम्म सञ्चालनमा रहेको यस विद्यालयमा अनुभवी शिक्षक शिक्षिकाहरू गुणस्तरीय शिक्षामा समर्पित छन्। विद्यालयका मुख्य विशेषताहरू: अनुभवी तथा समर्पित शिक्षक शिक्षिका, सुरक्षित यातायातको सुविधा, खेलकुद र अतिरिक्त क्रियाकलापको उत्कृष्ट व्यवस्था भएको, बालमैत्री तथा रमणीय वातावरण, मोन्टेसोरीमा आधारित शिक्षण प्रणाली, आधुनिक कम्प्युटर ल्याब भएको। उज्जवल भविष्यको पहिलो पाइला सही शिक्षाबाट सुरु हुन्छ। नयाँ शैक्षिक सत्र 2083 लागि स्टार फ्युचर सेकेन्डरी स्कुलमा भर्ना हुनुहोस्।
1: सम्पर्क फोन नम्बर 9844820708 र 9815577300।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग। सङ्घीय संसदमा दुवै बैठक स्थगित। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन।
0: दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 5 जना गम्भीर घाइते। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोराको ज्यान गयो।
1: सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। शिक्षा र स्वास्थ्यमा कर बढाउनुभन्दा गुणस्तर सुधारतर्फ ध्यान दिन विज्ञको सुझाव।
0: युद्ध सुरु भए यता इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति। इरानमा 13,000 धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई।
1: र भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती, फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्य कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्र सेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौँ। मोबाइल नम्बर 98580 43888, कार्यालय प्रमुख 98580 45788, सूचना अधिकारी र फोन नम्बर 081550626, 081550627, फ्याक्स नम्बर 081550426, 24 घन्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर 98580 53488, साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला र कार्यालयको इमेल CIAANepalganj@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगञ्ज।

0: दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको बताएपछि विपक्षी दलहरूले कडा विरोध गरेका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका हुन्। आज बैठक सुरु हुनु अघि बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै त्यसलाई नसच्याएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने निष्कर्ष निकाल्यो। संयुक्त बैठक गरेर प्रतिनिधि सभा बैठकमा गएका विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी मागेर भनाई फिर्ता लिनुपर्ने वा कहाँ मिचिएको हो स्पष्ट पार्नुपर्ने माग गर्दै बैठकमा अवरोध गरेका छन्। हिजो बेलुका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। तर सीमा वारपारको जग्गा भोगाधिकार र सीमा अतिक्रमण फरक कुरा भएका भन्दै दलहरूले विरोध गरेका हुन्। प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध संसदमा अवरोधसँगै सडकमा पनि प्रदर्शन भएको छ। विपक्षी दल नेकपा एमाले सडकमा प्रदर्शन गरेको छ भने काङ्ग्रेसको भातृ संस्था नेवी संघले पनि प्रदर्शन गरेको छ। विपक्षी दलहरूको मागबारे सत्तारूढ रासोपा र प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया आइसकेको छैन। प्रतिनिधि सभाको आजको बैठक सुरु भए लगत्तै सबै विपक्षी सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुख डिपी अर्यालले आकस्मिक समयमा बोल्न समय दिनुभयो। बैठकमा नेपाली काङ्ग्रेसका सांसद निष्कल राईले प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर राखेको धारणाले नेपालीहरूको शिर निहुरेको टिप्पणी गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीले हचुवाको भरमा नेपालले अरूको भूमि मिचेको धारणा राखेको भन्दै त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिमा आत्मसमर्पणवादको पराकाष्ठ देखिएको भन्दै सत्ताधारी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा त्यस्तो अभिव्यक्ति दिनु संशयपूर्ण रहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका नेता आर्यन राईले त्यो अभिव्यक्तिका कारण गहिरो लज्जाबोध भएको भन्दै यस्ता संवेदनशील विषयमा व्यक्त गरिने अभिव्यक्ति सधैँ स्पष्ट जिम्मेवार र राष्ट्रिय हित अनुकूल हुनुपर्ने बताउनुभयो। सभामुखले सांसदहरूले राखेका विषयमा आफ्ना ध्यानाकर्षण भएको भन्दै बैठकको कार्यसूचीमा सहभागी हुन अनुरोध गरे पनि विपक्षी सांसदहरूले त्यसलाई अस्वीकार गरेपछि बैठक 15 मिनटका लागि स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा पनि अवरोध कायम भएपछि बैठक भोलि दिउँसोसम्मका लागि स्थगित भएको छ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा राजनीतिक दलहरूले राष्ट्रिय सभा बैठक पनि चल्न दिएनन्। एकपटक स्थगित गरेर त्यसपछि बसेको बैठकमा पनि राजनैतिक दलका सांसदहरूले अवरोध जारी राखेपछि अर्को बैठक भोलि दिउँसो 1 बजेका लागि तोकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सीमा विवादको सम्बन्धमा प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा पनि विरोध भएको हो। राष्ट्रिय सभाका विरोधमा राजनीतिक दलहरूले राष्ट्रिय सभा बैठक पनि चल्न दिएनन्। एकपटक स्थगित गरेर त्यसपछि बसेको बैठकमा पनि राजनीतिक दलका सांसदहरूले अवरोध जारी राखेपछि अर्को बैठक भोलि दिउँसो 1 बजेका लागि तोकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सीमा विवादको सम्बन्धमा प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा पनि विरोध भएको हो। राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्।
0: यसैबीच प्रतिनिधि सभाको बैठकमा हिजो भएको घटनाबारे छानबिन गर्न सभामुख डिपी अर्यालले समिति गठन गर्नुभएको छ। सदन अवरोध गर्दा म अमर्यादित र आपत्तिजनक व्यवहार गरेको बताउँदै सभामुख अर्यालले समिति गठन गर्नुभएको हो। सचिव प्रकाश अधिकारी संयोजकत्वमा सङ्घीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको उहाँले सभालाई जानकारी दिनुभयो। बैठकलाई नियमित कार्यसूचीमा लैजान बारम्बार प्रयास गरे पनि विपक्षीहरूले अवरोध कायम राखेपछि सभामुख अर्यालले समिति गठन गरेको बारेमा जानकारी गराउँदै बैठक भोलि दिउँसो 1 बजेका लागि स्थगित गरेको जानकारी गराउनु भएको हो।
1: यसैबीच नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सीमाबारे दिएको विवाद अभिव्यक्तिलाई लिएर माफी माग्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभा रोस्ट्रमबाट नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै थापाले प्रधानमन्त्रीलाई माफी माग्न आग्रह गर्नुभएको हो। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लुम्बिनी प्रदेशको रूपन्देहीमा आज गरेको कार्यक्रममा सभापति थापाले सरकार चुकेका ठाउँमा सच्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षका रूपमा नेपाली काङ्ग्रेसको रहेको पनि बताउनुभयो। प्रधानमन्त्रीले संसदमा बोलेको विषय घोर निन्दनीय र आपत्तिजनक रहेको सभापति थापाले बताउनुभयो। प्रधानमन्त्रीले धेरै नबुझी यो विषय बोलेको भए चिन्ताजनक र बुझेर बोलेको भए खतरनाक रहेको थापाको भनाइ छ।
0: भारतीय सशस्त्र सीमा बल एसएसबीले पश्चिम नवलपरासीको सुस्तामा नेपाल सरकारले निर्माण गर्दै आएको तटबन्धको काम रोकिदिएको छ। विवादास्पद क्षेत्रमा मात्र नभई भारतले आफ्नो दावी गरेको सीमाभन्दा 30 मिटर नेपालतर्फ भइरहेको निर्माण कार्य पनि एसएसबीले रोकेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको सिंचाई तथा जलस्रोत आयोजना कार्यालयले नारायणी नदीको बाढी नियन्त्रणका लागि झन्डै 12 करोड रुपियाँको लागतमा तटबन्ध बनाउँदै आएको थियो। अहिले झन्डै 1 किलोमिटर लामो तटबन्ध निर्माण भइरहेकामा थप 132 मिटरको ठेका लागिसकेको छ। एसएसबीले काम रोकेपछि आयोजनाका इन्जिनियरहरूले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए। प्रमुख जिल्ला अधिकारी दीपक नेपालले गृह मन्त्रालयलाई खबर गर्दै शस्त्र प्रहरी मार्फत एसएसबीसँग छलफल गराएको भए पनि समस्याको समाधान हुन सकेको छैन। यो विषय आज बसेको प्रतिनिधि सभाको बैठकमा पनि उठेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारत पुग्नु भएको छ। उहाँलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाईवालाले स्वागत गर्नुभयो। उहाँ भाजपाकै निमन्त्रणामा भारत जानुभएको हो। सभापति लामिछानेसँगै राष्ट्रपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहनु भएको छ। राष्ट्रपाका अनुसार लामिछानेले आजदेखि 22 गतेसम्म भारत भ्रमण गर्नुहुनेछ। त्यस क्रममा नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको राष्ट्रपाले विज्ञप्ति मार्फत जानकारी गराएको छ। भारतीय सत्तारूढ दल भाजपाले हिजो निकालेको प्रेस विज्ञप्तिमा सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले समन्वय गरिरहेको राष्ट्रपाले जनाएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा यसपालिको बजेटले पार्ने प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई
3: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेशन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979, 081-530-220 र 98-41-586-979।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग, सङ्घीय संसदमा दुवै बैठक स्थगित, संसदमा अमर्यादित व्यवहार गर्ने, सांसदमाथि छानबिन गर्न समिति गठन, विवादित अभिव्यक्तिमा माफी माग्न प्रधानमन्त्री शाहलाई काङ्ग्रेस सभापति थापाको आग्रह, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारतमा लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै ज्यान गएको छ, अरू 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट 8 जना यात्रुसहित कालीकोटको शुभकालिका 6 हाउडीतर्फ गुडिरहेको जीप दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 7 कालगौडा को भित्री सडक खण्डमा दुर्घटना भएको हो। मृतक र सबै घाइते शुभकालिकाका बासिन्दा हुन्। दुर्घटनामा जीप चालक शुभकालिका 5 का 32 वर्षीय कलबहादुर रोकाया, शुभकालिका 4 सुनार वडाका 38 वर्षीय नेत्र सुनार र शुभकालिका 6 हाउडीकी 65 वर्षीय पुल्ती सरा कामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 5 जना घाइतेलाई उपचारको लागि दैलेख जिल्ला अस्पताल लगिएको छ। जीप अनियन्त्रित भएर सडकबाट झन्डै 300 मिटर तल झरेको र दुर्घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
0: यसैबीच दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, 1 जना गम्भीर घाइते भएका छन्। बिहान 6 बजेतिर तुलसीपुरको गुल्म चौक पार गरेर केही उत्तरतर्फ पुगेपछि विपरीत दिशाबाट आइरहेको टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लमही नगरपालिका नम्बर 5 का 35 वर्षीय मनोज नेपाल र उहाँका 5 वर्षका छोरा मिनराजको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ओमबहादुर पराजुले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुसा नेपालीको उपचार भइरहेको छ। मनोज विदाको बेलामा तुलसीपुर 6 रहेको ससुराली गएका र आज छोरालाई विद्यालय पठाउनु पर्ने भएकोले बिहानै हिँडेकामा केही बेरमै दुर्घटनामा परेका प्रहरीले जनाएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य संयन्त्रका कमजोरीहरू सुधार्दै मिशन मोडमा काम गरेर असाधारण परिणाम निकाल्ने दावी गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले राज्यको प्रोत्साहन संरचनामा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै वन वातावरण र खरिद ऐन लगायतका क्षेत्रमा 1 महिनाभित्रै महत्त्वपूर्ण परिवर्तन गरिएको जानकारी दिनुभयो। उहाँले आउँदा दिनमा थप 30-35 वटा कानुन संशोधन गर्ने सरकारको कार्ययोजना रहेको समेत स्पष्ट पार्नुभयो। अहिले बजारमा देखिएको शिथिलता र सङ्कुचित भएको समष्टिगत मागलाई सम्बोधन गर्न सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ।
0: यसैबीच नेपाल उद्योग परिसङ्घले आर्थिक वर्ष 2083-84 बजेटले निजी स्तरको मनोबल अभिवृद्धि गर्ने र सुस्थ रहेको अर्थतन्त्रलाई पुनर्गति दिने ठहर गरेको छ। नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको पोस्ट बजेट छलफलमा परिसङ्घका अध्यक्ष वीरेन्द्र राज पाण्डेले 273 प्रकारका औद्योगिक कच्चा पदार्थ भन्सार दर घटाउने र 360 भन्दा बढी वस्तुमा अन्तशुल्क खारेज गर्ने निर्णयलाई स्वागतयोग्य कदम भन्नुभयो।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटले राज्य संरचना, कर प्रणाली, ऊर्जा, डिजिटल अर्थतन्त्र, लगानी, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सुधारमा व्यापक पुनर्संरचनाको घोषणा गरेको छ। प्रशासनिक खर्च कटौती र सरकारी संरचना चुस्त बनाउने उद्देश्यले 31 निकाय खारेज, 6 निकाय गाब्ने र 6 निकाय हस्तान्तरण तथा 18 निकाय पुनर्संरचना गर्ने लगायत घोषणा बजेटमा छ। यस पटकको बजेटको केन्द्रमा आर्टिफिसियल इन्टेलिजेन्सी, एआई र डिजिटल अर्थतन्त्रलाई राखिएको छ। समग्रमा बजेट कस्तो आयो भनेर साथी विकास सापागाईले अर्थविद डाक्टर रेशम थापासँग कुराकानी गर्नुभएको छ।
2: तल्लो वर्ग, खास गरी आर्थिक हिसाबले तल्लो वर्ग 20% जति जनता अझै पनि गरिब छन्, आर्थिक क्रियाकलापमा सक्षम छैनन् अथवा एक प्रकारले भन्ने भनेदेखि संरचनागत विभेदको कारणले असक्षम छन्। उनीहरूलाई असक्षम हाम्रो सरकारले अथवा संरचनाले बनाएको छ। उनीहरूको आवाज अथवा उनीहरूको रोजीरोटीको कुनै विकल्पको रूपमा चाहिँ यो बजेट देखिएन। अप्रत्यक्ष तरिकाले कुनै पनि देशको बजेट आइसकेपछि जिडिपीको 32% बराबरको आर्थिक क्रियाकलाप गरिसकेपछि अप्रत्यक्ष तरिकाले छुँदैन भन्ने होइन, सबैलाई हुन्छ, तर छुने तरिका प्रत्यक्ष तरिकाले मध्यम वर्ग भनिए पनि उच्च वर्गलाई प्रत्यक्षले सेवा प्रदान गर्ने तर निम्न वर्गलाई अप्रत्यक्ष तरिकाले मात्रै छुने हुनाले यो बजेटको अथवा यो सत्ता र सरकारको प्रायोरिटी उच्च वर्ग देखियो, निम्न वर्ग फर्स्ट प्रायोरिटी देखिएन।
3: यो बजेटको सकारात्मक र नकारात्मक पक्ष हेर्नुपर्दा चाहिँ
2: अब यस्तो खालको छ, एउटा एम्बिसन जुन नयाँ भोटर, नयाँ पार्टी, नयाँ टिमले जुन सत्ता सञ्चालन गरिरहेको छ त्यसमा चाहिँ एउटा ठुलो सपना देखेको छ नेपाली समाजले. कुनै पनि हाम्रो जस्तो प्रजातान्त्रिक सिस्टममा सत्तापक्षको पार्टीको मात्रै राज्य अथवा सिस्टम हुँदैन, सम्पूर्ण नेपालीको सपना हो त्यो. त्यसमा चाहिँ एक प्रकारले ठुलो सपना साकार गर्नको लागि अलि पान्सनरी बजेट अथवा यसलाई विस्तारकारी बजेट सोचेको छ यो सरकारले. त्यो आफैमा सबल पक्ष हो. 7% आर्थिक वृद्धि गरेर त्योभन्दा तल अथवा 6% इन्फ्लेसन मेन्टेन गर्छु भन्नु यो उद्देश्य राख्नु चाहिँ आफैभन्दा राम्रो होइन. तर त्यो उद्देश्य प्राप्ति गर्नको लागि चाहिँ केही संरचनागत कुराहरू पहिलाकोलाई बिगार्यो भनिरहेका राजनीतिक पार्टी र नेताहरूले पहिलाको भन्दा पनि खराब दिशातर्फ जाने गरी वित्तीय स्रोत परिचालनका स्रोतहरूको बारेमा सोचेको देखिन्छ. नयाँ पार्टी युवाहरूको आन्दोलनबाट स्थापित भएको पार्टीले पुरानो जस्तै होइन, पुरानो भन्दा राम्रो गर्नुपर्थ्यो भन्ने मेरो मान्छ.
3: न्यून आय भएका नागरिकका लागि यो महसुस हुने गरी यो बजेटमा सरकारले तत्काल सुधार गर्नुपर्ने विषय चाहिँ के छन्?
2: एउटा चाहिँ शिक्षा र स्वास्थ्यको हिसाबले जाने हो होइन. अहिले 200 विद्यार्थी स्कुल जान्छन्, एउटा पनि सरकारले नबढाउने, एउटा पनि सरकारी स्कुल नथाक्ने, अनि त्यसपछि प्राइभेट स्कुललाई रहरले होइन बाध्यताले मान्छेले छोडिराख्ने, अनि त्यहीमाथि चाहिँ तपाईँ जी तपाईँ भनेको चाहिँ एक नम्बरमा शिक्षा नै हो. र अर्को चाहिँ यो निजी क्षेत्रलाई सुधार गर्ने, निजी क्षेत्रलाई प्रमोट गर्ने बारेमा पनि प्रश्न देखिएन. बजारको नियमले ब्याङ्कमा थुप्रेको पैसा लगानी हुन्थ्यो भने भइसक्यो नि त. बजारको नियमले हुने रहन्छ. अलिकति सरकारले अलिकति संरचनागत कुरा मिलाइदिनु हो भने अबका चारक्वार्टर भनेको 1 वर्षभित्र 4 क्वार्टर 20% बढी प्राइभेट सेक्टर लेन्डिङको हामी ग्यारेन्टी गर्छौँ भन्न सकेको भए प्राइभेट सेक्टर त्यसैकै फुर्मा परिहाल्छ नि. प्राइभेट सेक्टरले यतिकै आफूले लगानी गरिहाल्छ नि, प्राइभेट सेक्टरले यतिकै जागिर सिर्जना गरिहाल्छ र ट्याक्स पनि हाँसी जितिरहेछ नि. निजी क्षेत्र इफिसियन्ट छ, गभर्मेन्ट इनइफिसियन्ट छ. त्यसो भएदेखि इफिसियन्ट प्राइभेट सेक्टरबाट इनइफिसियन्ट गभर्मेन्टमा 400 अर्ब 422 अर्ब तानेर किन हामीले आन्तरिक वृद्धि गरेको छ हो त्यो कुरा. त्यसको क्षतिपूर्ति स्वरूप हामीले प्राइभेट सेक्टर लेन्डिङ 20% प्रत्येक महिना बढाइदिने हो भनेदेखि त्यसको क्षतिपूर्ति हुन्थ्यो र एग्रिगेट डिमान्ड पनि बढ्थ्यो अथवा उत्पादनशील क्षमता पनि बढ्थ्यो र उपभोग क्षमता पनि बढ्थ्यो. एग्रिगेट डिमान्ड एग्रिगेट सप्लाई दुइटै बढ्थ्यो र इन्फ्लेसन बढ्यो भने पनि इन्फ्लेसनभन्दा बढी आर्थिक वृद्धि हुन्थ्यो र एउटा विकासको पथमा जान्थ्यो.
0: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डाक्टर रेशम थापा. नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
4: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि.
5: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ. कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो. कहाँ होला र त्यस्तो सुविधा खोइ.
4: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता. घुम्ने रुटको सबै व्यवस्था छ. घरदेखि लिएर फेरि घरसम्मै पुर्याइदिने व्यवस्था छ. मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा. हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि.
5: अह कति बाठी, बिहानको सूर्य, साँझको मिठो हावा, आहा. तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो. उसो भए यात्रा आजै सुरु गरौँ न त. तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन सधैँका लागि सम्झनै पर्ने नाम रहेछ.
4: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ टिकट बुकिङदेखि भिजासम्म होटल बसाइ र सम्पूर्ण व्यवस्थापन छिटो सजिलो र भरपर्दो छ.
5: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साट्न पाउनुहुनेछ. त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहना अनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्. अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना.
4: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल न्यु रोड नेपालगञ्ज.
5: सम्पर्क नम्बर 9858535553 र 9852523553. इमेल info@tulsiholidays.com.

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। बजेट भाषणपछिको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अङ्कले घटेको छ। सेयर बजार परिसूचक नेप्सी आज 26.72 अङ्कले घटेर 2,755.37 बिन्दुमा झरेको छ। आज निर्जीवन बिमा र अन्य बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 6% धेरैले ओह्रालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको बुधबार 6.3 अर्ब कारोबार भएकोमा आज 349 कम्पनीका 1,33,00,000 कित्ता सेयर 5,61,00,00,000 रुपियाँमा किनबेच भएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभ कर बढाएको थियो। अब एक वर्षभन्दा कम अवधिमा बेच्नेले लाभमा 10% र लगानी समयको एक वर्षपछि बेच्नेले लाभमा 7.5% कर तिर्नुपर्छ। यसअघि यस्तो दर 5-7.5% मात्रै थियो।
0: सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानुनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको मस्यौदा तयार गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जङ थापाका अनुसार वन ऐन, वातावरण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानुनमा रहेका दोहोरो र अव्यवहारिक प्रक्रियाका कारण विकास आयोजना वर्षौँसम्म रोकिने अवस्था अन्त्य गर्ने यो कानुन प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्थाअनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कनमा निर्माण सामग्रीको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टै परीक्षण गर्नु नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आबद्ध निजी क्षेत्रका व्यवसायहरूलाई किसानको भुक्तानी समयमै फर्छौट गर्न निर्देशन दिनुभएको छ। ललितपुरमा आयोजित 6ठौँ राष्ट्रिय दुग्ध दिवसका अवसरमा बोल्दै मन्त्री चौधरीले किसानलाई नियमित रूपमा भुक्तानी गरी सरकारको अभियानमा सहयोग पुर्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभएको हो। मन्त्री चौधरीले सरकारले अहिले व्यवसायहरूलाई सहजीकरण र आवश्यक निर्देशन दिइरहेको उल्लेख गर्दै राज्यलाई कडा कदम चाल्न बाध्य नपार्न सचेत गराउनुभयो।
0: डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 गएको शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर, स्थानीय बासिन्दा तेथबहादुर थापा मगरको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वरुण प्रसाद सिंहका अनुसार 56 थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कलपठ्य क्षेत्रमा फेला परेको हो। यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बिओपी परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेहीमा रहेको महाकाली नदी किनारमा भेटिएको हो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। युद्ध सुरु भए यता इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको युद्धमा अधिकारीहरूले सार्वजनिक रूपमा स्वीकार गरेको भन्दा धेरै सैन्य स्थलमा क्षति पुगेको उपग्रह तस्विर र भिडियोलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। इरानले फेब्रुअरीको अन्त्यदेखि मध्यपूर्वका 8 देशका प्रमुख सुविधाहरूलाई लक्षित गर्दै वायु रक्षा प्रणाली, इन्धन भर्ने विमान र रडारहरूमा लाखौँ डलरको क्षति पुर्याएको छ। अमेरिकी रक्षा विभाग पेन्टागनले अपरेसन एपिक फ्युरी सुरु भएदेखि इरानमा 13,000 धेरै लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ। इरानका सर्वोच्च नेता मोजदप्पा खामेनेईले अमेरिकी सैन्य संरचनामाथिको आक्रमणलाई आफ्नो सेनाको उपलब्धि करार गर्दै मध्यपूर्व अब अमेरिकी सैन्य अड्डाका लागि सुरक्षित नरहेको दावी गर्नुभएको छ। अमेरिकी प्रशासनले भने इरानको सैन्य क्षमता झन्डै ध्वस्त पारिएको बताउँदै आएको छ। बिबिसीको विश्लेषण अनुसार साउदी अरब, युएई, कतार, कुवेत, इराक, जोर्डन, बहराइन र ओमानमा रहेका अमेरिकी सैन्य अड्डा प्रभावित भएका छन्, जबकि केही विश्लेषकहरूका अनुसार प्रभावित अड्डाको सङ्ख्या 28 पुग्न सक्छ।
0: मलेसिया सरकारले 16 मुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडा प्रतिबन्ध लगाएको छ। आजदेखि कार्यान्वयनमा आएको नयाँ कानुन अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब लगायत सामाजिक सञ्जालमा 16 मुनिकाले व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ। नियम उल्लङ्घन गर्ने कम्पनीहरूलाई 1 करोड मलेसियन रिङ्गिटसम्म जरिमाना हुने व्यवस्था छ। बालबालिकालाई साइबर दुर्व्यवहार, हानिकारक सामग्री र मानसिक दबावबाट जोगाउने उद्देश्यले यो कदम चालिएको सरकारले जनाएको छ। यसअघि अस्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरिया लगायतका देशहरूले पनि यस्तै नीति निर्माणको प्रक्रिया अगाडि बढाएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। भारतमा जी इन्टरटेनमेन्टले फिफा विश्वकप फुटबल 2026 को प्रसारण गर्ने भएको छ। जी इन्टरटेनमेन्टले विश्वकप 2026 र 2034सम्म 38 अन्य फिफा कार्यक्रमहरू प्रसारण गर्ने अधिकार सुरक्षित गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। यो सँगै विश्वको प्रमुख बजारमध्ये एक भारतमा प्रतियोगिताको उपलब्धतालाई लिएर महिनौ लामो गतिरोध समाप्त भएको छ। यद्यपि जी इन्टरटेनमेन्टले कति मूल्यमा प्रसारण अधिकार किनेको भन्ने सार्वजनिक भने गरेको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सुरुमा 2026 र 2030 विश्वकपलाई समेट्ने भारत प्याकेजका लागि झन्डै 10 करोड डलर खोजेको थियो, तर पछि 6 करोड डलरमा घटाएको थियो। अमेरिका, क्यानाडा र मेक्सिकोमा यही जेठ 29 गतेदेखि प्रतियोगिता सुरु हुनुभन्दा 10 दिन अघि सम्झौता भएको हो। यस्तै नेपालमा हिमालयन स्पोर्ट्स टिभी र डिगो एप मार्फत फिफा विश्वकप प्रसारण हुने भएको छ।
0: यसैबीच सन् 2026 विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाडीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन्। फिफाका रेफ्री प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लय बिगार्ने विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम ल्याएको बताएका छन्। पछिल्ला वर्षहरूमा गोलकिपर रणनीतिक टाइम आउट निकै चर्चा र विवादको विषय बनेको छ। यस्तै अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्डले पनि भिडियो असिस्टेन्ट रेफ्री VAR प्रोटोकल परिवर्तन गर्ने जनाएको छ। 23 संस्करणको फिफा विश्वकप यही जेठ 29 गतेदेखि मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग। संघीय संसदमा दुवै बैठक स्थगित। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन।
0: दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 5 जना गम्भीर घाइते। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछराको ज्यान गयो।
1: सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। शिक्षा र स्वास्थ्यमा कर बढाउनु भन्दा गुणस्तर सुधारतर्फ ध्यान दिने विज्ञको सुझाव।
0: युद्ध सुरु भए त इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति। इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई।
1: र भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: jelly bunny, yeah.
1: Extreme energy drink.
2: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
3: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
2: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
3: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
2: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
3: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
2: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
3: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
2: तपाईँ पनि जानुहोस् बाँकी र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
4: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895007682।
5: ए रुक रुक रुक,
6: के भयो, किन कराएको यस्तो?
5: दाइ, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
7: Krishna Sar, Jatti Ke Tez.

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: चर्चा छ मार्केटमा, हाम्रो नाम घन्किन्छ।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: कृष्णसार जत्तिकै तेज।
6: वेसा डिजिटल

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: के भएको छोरीलाई भुकेर आएको छौ त
4: हेर्नुहोस् काका छोरी फुल टिप्ने बारीमा गएकी थिइन् सर्पले टोकेछ विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको
3: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्
4: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो तर
3: सर केही होइन छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निःशुल्क उपलब्ध गराउँछ खर्चको पनि चिन्ता लिनु पर्दैन
5: बाबा
4: छोरी न त्यो है तिमीलाई केही हुँदैन म एम्बुलेन्सलाई फोन गरिहाल्छु
3: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ बाबु सन्देश तयार भएर छिट्टो बाहिर आऊ त
6: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
8: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर BP चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: drip on ya.
1: Extreme energy drink.
2: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
3: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकाडेमीले।
2: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकाडेमीको विशेषता हो।
3: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यवहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
2: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
3: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा स्प्रिङडेल एकाडेमी।
2: ठेगाना नेपालगञ्ज 18 बाँके। सम्पर्क फोन नम्बर 98582973।
4: के भयो, किन कराएको यस्तो?
5: दाइ, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
6: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र?
5: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: आजै यो सुपर भ्यालु प्याक #123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
10: वेस्ट आर डिजिटल एंटरटेनिंग द नेशन।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाँठी कुरा।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662254551।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
8: आज यार कहाँ भटका थियो?
9: आम और फल के बिरवा खरीदे खातिर परेशान हैं।
8: परेशान हो कोई बात नहीं है, प्रभात नर्सरी फार्म जोन भवनियापुर 14 महिया है, जिके प्रोपराइटर हैं प्रभात कुमार चौधरी और उनके फार्म केयर संपर्क स्थान है जिला हुलाक कार्यालय के पछाड़ी त्रिशक्ति मारवाड़ी मंदिर के सामने चौधरी सरकार बक्स पोली क्लिनिक है। हुआं तमामन मेयर केयर आम केयर बिरवा, दशहरी, चौसा, बम्बैया, अमरपाली, नीलम, मल्लिका, गुलाब खास और फल महिया लीची, अमरूद, कटहर, केला, अनार, अंगूर, नाशपति, जस सब मेयर केयर आम और फल के बिरवा के संगे लकड़ी के खातिर सागवन जस बिरवा उचित दाम में यहाँ मिलत है। सैगर खरीदे पर यहाँ विशेष छूट के व्यवस्था है।
9: तब तो हम हो जाइबे और दूसरे को बताइबे।
8: संपर्क नंबर है 98487916।
10: ए रुको रुको रुको,
11: के भयो, किन कराएको यस्तो?
10: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
12: नेपालकै लागि। के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा एघारमा के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
13: यदि त्यसो हो भने नेपालगञ्ज बाह्र मुक्तिपुरमा रहेको युनाइटेड एजुकेसनल एकाडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा एघारमा नयाँ भर्ना खुलिसकेको छ है।
12: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
13: अनुभवी तथा दक्ष शिक्षक भएको,
12: अतिरिक्त क्रियाकलापमा जोड,
13: सुरक्षित वातावरण र यातायातको सुविधा,
12: छात्रवृत्तिको व्यवस्था,
13: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
12: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
13: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तरक्रिया गरिने।
12: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेसनल एकाडेमी, नेपालगञ्ज बाह्र मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी, सम्पर्क फोन नम्बर 9585-85041।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: माँ पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-5534-328।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्य कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्रसेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौँ। मोबाइल नम्बर 98-5-80-43-888, कार्यालय प्रमुख, 98-5-80-45-7-88, सूचना अधिकारी र फोन नम्बर 081-5-50-6-26, 081-5-50-6-27, फ्याक्स नम्बर 081-5-50-4-26। 24 घन्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर 98-5-80-53-488, साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला र कार्यालयको इमेल ciaanepalganj@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगञ्ज।
7: व्यवसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके के विशेष अनुरोध।
8: कृषि क्षेत्रमा व्यवसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई। कृषि पेसा है मर्यादित बनाएक उद्यमशीलता विकास कै के रोजगारी सृजना करी हो कराई।
7: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट करी, खेती व्यवसाय के नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई।
8: बजार हेरके खाली उत्पादन योजना बनाई, व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू करी।
7: सफल उद्यमी बनी हो व्यवसाय है निरन्तरता दी, आगे बढ़ाई हो बढ़ाइक लगाई। कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली, वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई। एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निसेकना हुईले ओहर से हमरे निजी व सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई।
8: थप आवश्यक सरसल्लाह वो जानकारी के लाग लगभग संघे वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय, केन्द्र, प्रयोगशाला, निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करे लाग अनुरोध बा।
7: कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न विशेष समिति गठन, 7 दिनभित्र प्रतिवेदन आउने, संसद फेरि अवरुद्ध, हिजोको अमर्यादित गतिविधिको अध्ययन गर्न समिति गठन।
1: नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कारवाही अगाडि बढाउन सकिने बेहोरा जानकारी गराउँछु।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीको विवाद चर्कियो, विपक्षी दल सर्वोच्च अदालत जाने तयारीमा। सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, सड़क, पर्यटन, शिक्षा र स्वास्थ्यमा विशेष जोड़।
2: सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीमा विवाद चर्कियो, भेप सुन प्रकरणमा कृष्ण बहादुर महरा 1 लाख धरोटीमा रिहा हुने, किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने कृषि मन्त्रीको चेतावनी। र टी20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली।

0: मेगाहर्ज कृष्णसार जतिगत
1: सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। यसले गर्ने हानिका विषयमा नेपालमा पनि व्यापक छलफल गर्न ढिलो गर्नुहुँदैन। अभिभावकहरू नै सामाजिक सञ्जालको लतमा परेपछि बालबालिका त पर्ने नै भए, त्यसैले अभिभावक आफू सचेत हुने र बालबालिकालाई यसको नकारात्मक असरबाट जोगाउन लाग्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
2: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। समितिको संयोजकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ। समितिले बैठकका क्रममा भएका गतिविधि, आचरण र नियम उल्लङ्घनका विषयमा अध्ययन गरी निष्कर्षसहित प्रतिवेदन पेश गर्नेछ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूको व्यवहार संसदको मर्यादा र नियम अनुकूल नभएको भन्दै व्यापक चर्चा भएको थियो। संसद लोकतान्त्रिक बहसको सर्वोच्च थलो भएकाले त्यहाँ हुने गतिविधिले जनतामा प्रत्यक्ष सन्देश दिने भएकाले सांसदहरूको व्यवहारबारे उठेका प्रश्नको निष्पक्ष छानबिन आवश्यक ठहर गर्दै समिति गठन गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो।
3: बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 आवश्यक कारवाही अगाडि बढाउन सकिने बेहोरा जानकारी गराउँछु।
2: सभामुख अर्यालका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 व्यवस्था अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढाइनेछ। यदि कुनै सांसदले नियम उल्लङ्घन गरेको पुष्टि भएमा चेतावनीदेखि अन्य संसदीय कार्यवाही हुन सक्ने बताइएको छ। यसैबीच नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलहरूबीच विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरुद्ध भएको छ। विपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि आज बसेको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ। बैठक शुरू हुने बित्तिकै विपक्षी सांसदहरूले आआफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। संसद सञ्चालनको वातावरण बनाउन सभामुख डोलप्रसाद अर्यालले बारम्बार आग्रह गरे पनि विपक्षी दल आफ्नो अडानबाट पछि नहटेपछि बैठक प्रभावित भएको हो। नेपाल भारत सीमा जस्तो संवेदनशील राष्ट्रिय विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर शुरू भएको विवादले संसदको काम कार्यवाही नै अवरुद्ध बनाएको छ। विपक्षी दलले प्रधानमन्त्रीको स्पष्ट जवाफ र धारणा माग गरिरहेको छन् भने सत्ता पक्ष संसद सञ्चालनलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएको छ। राजनैतिक विवादका कारण संसद नियमित कार्यसूचीतर्फ अघि बढ्न नसक्दा कानून निर्माण र जनसरोकारका विषय पुनः ओझेलमा परेका छन्। लगातारको अवरोधका कारण विधेयक नीति तथा कार्यक्रम र जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन। संसदको अबको विकास निकास र प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनका लागि प्रक्रिया वा विकल्प के हुन सक्लान्? संविधानविद निलाम्बर आचार्यले सिआइएनसँग बताउनुभयो।
4: प्रधानमन्त्रीले बोल्नुभयो, त्यो विवाद भयो, प्रधानमन्त्री त स्पष्ट पार्नु पर्यो नि। उहाँ आफ्नो चाहिने भनाइमा अडिग रहनुहुन्छ कि त्यो भनाइलाई सच्याउनुहुन्छ कि अनि किन यस्तो भन्न पुग्नुभयो भनेर त उहाँले त चाहिने त्यो स्पष्टीकरण त दिनु पर्यो नि। उहाँको अभिव्यक्तिलाई सच्याउने कुरै छैन, फिर्तै लिनुपर्छ नि त, यो त गलत हो।
5: संसद अवरोध चलिराख्दाखेरि यसको दुवै तर्फले सोचेर विचार गरेर कसरी यसलाई अगाडि बढाउनु पर्छ त? गल्ती भएको छ भने
4: गल्ती भयो भएन, अब प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको भनेबाटै ढाकछोप गर्न खोजेबाट नै लेखियो कि चाहिने योसँग यो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अड्नुहुन्न भन्ने चाहिँ यसै लेखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि।
5: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको

0: टाइममै हुनुपर्ने थियो भयो, किनभनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो, दुई देशका बिचमा सम्बन्ध सुधार्न र भएका सम्बन्धहरूलाई अरू विकसित गर्न केही चाहिने थाँचिरहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिने मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
1: प्रधानमन्त्री बालेनको अभिव्यक्ति पछि कतिपयले अब सीमा विवाद टुङ्गाउने बारेमा बहस गहिरिन्छ र निकास पनि पाउँछ भनेर सकारात्मक सूची राख्या पाइन्छ नि।
0: प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादलाई चाहिँ हल्का रूपमा लिएको देखियो, यसलाई सच्याउनु पर्दछ। हाम्रो काला पानी निम्पिया दुलाको चाहिँ जो अतिक्रमण छ त्यो अतिक्रमणलाई साधारण रूपमा लिए जस्तो चाहिँ वक्तव्य आयो, उहाँको भनाइ आयो, त्यो ठिक होइन। किन भन्दाखेरि हामीले कहीँ पनि चाहिँ हामीले पनि चाहिने भारतको चाहिँ ऊ भूमि कब्जा गरेका छौँ, भारतले पनि कब्जा गरेका छ भनेर त हल्का कुसुमले लिएको जस्तो देखियो, जबकि चाहिँ हामीले कहीँ आफ्ना सैनिक पठाएर कहीँ चाहिने कब्जा गरेका छैनौँ। भारतले चाहिँ कालापानी एरियामा दशकौँ वर्षदेखि चाहिने आफ्नो सैनिक चाहिने राखिराखेको छ, तसर्थ यसले चाहिने जटिलता चाहिँ उत्पन्न गर्छ। अर्को जटिलता चाहिने उहाँले चाहिँ यो युनाइटेड किङडमलाई पनि चाहिने पाल्न त्यसमा समावेश गराउनु खोज्नुभयो, तिन देश भन्ने कुरालाई। भारत र नेपालको विवाद भारत र नेपालबाटै चाहिने मित्रवत वार्ताद्वारा समाधान गर्नुपर्छ।
2: प्रतिनिधि सभाको नयाँ नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संसदभित्रको राजनैतिक विवाद अब अदालतसम्म पुग्ने संकेत देखिएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूले विरोध र नाराबाजीकै बीच नियमावली पारित भएको घोषणा गरेपछि विपक्षी दलहरू कानूनी उपचार खोज्ने बताएका हुन्। पूर्वाधार, पर्यटक, शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरणलाई केन्द्रमा राखेर सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नाजिर मियाले प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने, प्रदेश गौरवको आयोजना सम्पन्न गर्ने तथा युवालाई रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने योजना समेटिएको छ। साथै उत्पादन, उद्यमशीलता र सिप विकासमा दिँदै युवा पलायन रोक्न विशेष पहल गरिने उहाँले बताउनुभयो।
3: प्रदेश सडक सञ्जाल योजना अन्तर्गत निर्माण सम्पन्न भएका कालोपत्रे सडकहरूमा 12 महिना सहज आवागमनका लागि सडक मर्मत सम्भार समूह मार्फत नियमित मर्मत गर्ने र यसमा समावेश भएका सडकहरूको क्षति र सडक अवरुद्धको सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
2: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले आगामी पुरुष T20 विश्वकपका लागि नयाँ संरचनामा आधारित ग्लोबल क्वालिफायर विश्वव्यापी छनौट प्रणाली लागू गर्ने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आइसिसी बोर्ड बैठकले 16 टोली सहभागी हुने गरी विश्व छनौट प्रतियोगिता सञ्चालन गर्ने प्रारम्भिक निर्णय गरेको हो। नयाँ प्रणाली अनुसार महादेशीय छनौट पार गरेका टोलीहरू अब विश्व स्तरको छनौट चरणमा प्रतिस्पर्धा गर्नेछन्, जसबाट विश्वकपमा पुग्ने अन्तिम टोली तय हुनेछ।
4: कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हिमुलाको सिमकोटको बजारमा चहल पहल।
5: अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ। व्यापार त
4: 12 घण्टा भन्दा बढी समय सिमकोट विमानस्थल व्यस्त। रिपोर्टसँगै प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याउन कानूनविदको भनाई, विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायीहरूलाई किसानको बक्यौता रकम समयमै भुक्तानी नदिए सरकारले कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ललितपुरमा आयोजित छैठौं राष्ट्रिय दुग्ध दिवस कार्यक्रममा बोल्दै मन्त्री चौधरीले निजी क्षेत्रलाई किसानको रकम समयमै फर्च्युट गर्न आग्रह गर्नुभयो।
1: भुक्तानी कार्यलाई सहजीकरण गर्नको लागि दुग्ध व्यवसायसँग निजी क्षेत्रका व्यवसायहरूले पनि किसानलाई नियमित रूपमा समयमै भुक्तानी गरी सरकारलाई सहयोग पुर्याउनुहुनेछ भन्ने मैले अपेक्षा गर्छु। सबैभन्दा पहिले त हामीले श्रीमान सचिवजीले पनि भन्नुभयो, हामीलाई अनुरोधै गर्न तपाईँहरूलाई राज्यले सहजीकरणको लागि अनुरोध गर्ने निर्देशन गर्ने काम हो।
0: मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल भइरहेको बताउँदै किसान र व्यवसायी दुवै पक्षको सहकार्यमा मात्रै समस्या समाधान सम्भव भएको उल्लेख गर्नुभयो। बहुचर्चित भेप सुन तस्करी प्रकरणमा विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरामाथि लागेको भ्रष्टाचार मुद्दाको प्रारम्भिक सुनवाईपछि धरोटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 चैत्र 26 गते महरा र महराका छोरा राहुल महरा सहित 29 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको विद्युतीय चुरोट भेपभित्र लुकाइएको सुन तस्करीमा महराले सहयोग गरेको आरोप लगाएको छ। अदालतको आदेशसँगै महरा धरोटी बुझाएर रिहा हुन सक्ने भए पनि मुद्दाको अन्तिम टुङ्गो भने अझै लागिसकेको छैन। अब सुनवाई प्रक्रिया अगाडि बढ्दै जानेछ। कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हुम्लाको सिमकोट बजारमा चहल पहल बढ़ेको छ। सिमकोट हुँदै कैलाश मानसरोवर जाने भारतीय मूलका धार्मिक पर्यटकहरूको आवागमन शुरू भएपछि प्राय सुनसान हुने सिमकोटका होटेलहरू अहिले भरिभराउ छन्। नेपालगंजदेखि हवाई जहाजबाट सिमकोट आउने धार्मिक तीर्थालु सिमकोटदेखि चीनको सिमाना हिल्सासम्म सानो हेलिकप्टरबाट जाने आउने गरेपछि दिनको 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल व्यस्त देखिन्छ।
2: हुम्लाको सिमकोट विमानस्थलमा हिजो आज प्राय हेलिकप्टरको बाक्लै आउजारो यात्रुको ओहोरदोहोर हुने गरेको छ। कैलाश मानसरोवर जाने भारत र तेस्रो देशका नागरिकहरू गएको वैशाख 30 गतेदेखि सिमकोट आउने क्रम बढ़ेको छ। यसका कारण सिमकोट विमानस्थल र बजवार क्षेत्रको चहल पहल बढ़ेको छ। पहिलो पटक सिमकोट आउनुभएका भारतीय पर्यटक जितेन्द्र निकै तातो स्थानबाट हवाईजहाजमा आउने पर्यटकहरूका लागि सिमकोट निकै मोहम्मक लाग्ने गरेको छ। सिमकोटमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेपछि स्थानीय भरियालाई पनि भ्याइ नभ्याइ रहेको छ। सिमकोट छ कि स्थानीय पाउसरी रोकाया
3: दिनभरि पाया पै बोक्छौ, तर अब त गाडी ट्र्याक्टर चले कहिले 500-600 हुँदैछ।
2: दैनिक 100 को हाराहारीमा मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको आगमन हुन थालेपछि होटेल व्यवसायीहरू पनि खुसी भएका छन्। सिमकोटमा होटेल व्यवसाय गर्दै आउनुभएका रेबिना खनाल,
4: अब भर्खर स्टार्टिङ हुँदैछ, अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ, व्यापार त ठिकै भइरहेछ भनौँ।
2: 2072 सालको महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय मूलका धार्मिक पर्यटकहरू सिमकोटको बाटो हुँदै आउन शुरू गरेका थिए। पछि कोरोना महामारीका कारण चीनले एकतर्फी हिल्सा नाका बन्द गरेपछि पर्यटक आउन पनि बन्द भएको थियो। गत वर्ष चीनले उक्त नाकाबाट भारतीय पर्यटकहरूलाई कैलाश मानसरोवरको यात्रा गर्न अनुमति दिएपछि सिमकोट हुँदै जाने यात्रुको संख्या पनि बढेको हो। भुवनेश्वरी स्वाई, सीआईएन, रेडियो कर्णाली आवाज, सिमकोट, हुम्ला।
0: साझा खबरमा अब हेलो सीआईएन।
5: मेरो नाम दत्त महतारा, म समिकार्ती खापर गाउँपाले वडा नम्बर 3 बोलिरहेको छु। यो उत्तरी बेल्लोको जगन्नाथ बुढीनन्दा हिमाली र चाहिँ समिकार्ती खापर गाउँपालिकामा नेट सेवा एकदमै न्यून चलिरहेको छ। अहिलेको जमाना नेटको पहुँचमा रहनुपर्छ। सूचना पर्व हरेक कुराहरू चाहिँ नेटबाटै हुने भएकाले यहाँ चाहिँ हामीले दिनको एकपल्ट झ्याप्जु मात्र चाहिँ नेट सेवा सुविधा चाहिँ चलिरहेको छ। यसका लागि 24 घण्टा चल्नको लागि यसको समस्याको समाधान कहिले हुन्छ?
6: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंह। त्यो हिमाली गाउँपालिकामा त्यो माथि बिच्छा क्वाडीतिर चाहिँ अलि टावर चाहिँ राख्ने प्लानमा छौँ। अब चाहिँ सायद एक हप्तामा जोड्छौँ होला त्यतातिर नयाँ टावरहरू। हिमाली गाउँपालिकामा टावर नै थिएन त्यहाँ पहिला होइन, त्यही भएर त्यहाँ पहिल्यैदेखि समस्या थियो क्या। एउटा टावर चाहिँ अस्ति बिच्छामा एउटा जोडेर आएको हो होइन, त्यही भएर त्यो ठाउँमा चाहिँ टावर नभएको भएर समस्या भएको।
7: शङ्कर थापा, यो अब वन्यजन्तु बाँदरको लागि चाहिँ सरकारले अब यो समयमा पनि केही गरिदिएन भने अथवा सांसदको भनाइ सुन्दाखेरि चाहिँ किसानको दुःख त बुझ्नु पर्यो नि लगभग कमसे कम पनि। अब सांसदहरूले बाँदर मार्नु हुँदैन के गर्नु हुँदैन मार्नु हुँदैन भने तिनीहरूलाई व्यवस्थापन कसरी गर्ने होइन के गर्ने भन्ने कुरा सबै कुरा पनि त व्यवस्थापन। किसान चाहिँ मर्नु हुने बाँदर मर्नु नहुने जस्तो कुरा सुनिन्छ, यो किसानको दुःखदायी कुरा हो।
8: यो प्रश्न संसदमा पनि सांसदहरूले उठाइरहेको विषय हो। यस विषयमा व्यवस्थापन गर्न अध्ययन अनुसन्धान भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभयो। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाब लिनेछौँ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस नेपालमा पनि
9: प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
0: प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति चलाउन कानूनविदको सुझाव, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: रुपए QR, नेपाल का अपने QR।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब बाँकी खबर। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ काम गरेका र हाल तैनाथ रहेका शान्ति सैनिकहरूको योगदानको सम्मानमा हरेक वर्ष मे 29 तारीकमा अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस मनाउने गरिएको छ। नेपाली सेनाले आज उक्त दिवसको अवसरमा विशेष कार्यक्रम गरी मिशन इलाकामा वीरगति प्राप्त गर्ने दुई सैनिकका परिवारलाई सम्मान पत्र र शान्ति स्थापनार्थ खटी उत्कृष्ट काम गर्ने 5 सैनिकहरूलाई कदर पत्र प्रदान गरेको छ।
2: कंगोको माकुमो नाम गरेको गाउँ जहाँ स्वास्थ्य चौकी, अरू सहायता प्राप्त गर्ने ठाउँ लगायत स्थानीयवासीको घर र भवनमा 81 गोला बारुद हुन्छ। एकैछिनमा धुवाको मुस्लो र गोलाबारीको आवाजका बीच बख्तरबन्द गाडीमा नेपाली शान्ति सैनिक घटनास्थल पुग्छन् र स्थिति नियन्त्रणमा लिन थाल्छन्। अशान्त अवस्थालाई शान्त पार्न नेपाली शान्ति सैनिकले गर्ने हरेक चरणको गतिविधि र पूरा गर्ने प्रक्रियालाई नजिकबाट निहाल्नेहरू खुसीले ताली बजाउन थाल्छन्। त्यहाँ खटिएका सैनिक एक ठाउँमा भेला भएर खिच्छन् फोटो। काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रभित्र शिखरपुरको फेदपट्टिको भागलाई माकुमो गाउँ ठानेर नेपाली सेनाले शान्ति स्थापनाका लागि खटिनुपर्दा सहनुपर्ने चुनौती र गरिने कामका बारेमा जानकारी दिन प्रदर्शन गरिँदाको दृश्य हो यो। संयुक्त राष्ट्रसङ्घीय मिसन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिसनहरूमा नेपाली सेनाका 4,179 शान्ति सैनिक कार्यरत छन्। नमुना अभ्यास अघि आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्रसङ्घबाट प्राप्त शान्ति स्थापनाको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनु भयो।
3: अन्त्यमा म पुनः दोहोऱ्याउन चाहन्छु कि नेपाली सेना शान्तिको महान उद्देश्यप्रति प्रतिबद्ध छ र नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्रिय संघ सुरक्षा परिषदबाट प्राप्त मिसन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
2: विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 सैनिकहरू घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा छ। लील प्रकाश चन्द, सीआईएन, पाँचखाल, काभ्रे।
1: साझा खबरमा अब सेनापछि माछापालक किसानको कुरा। सर्लाहीको ईश्वरपुर नगरपालिका 3 माछा पालनका लागि प्रख्यात छ। नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्रमध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछापालक किसान यो पेसाबाट पलायन हुन थालेका छन्। विद्युत महसुल महँगो हुँदा माछा पालनमा टिकिरहन समस्या भएको किसानको गुनासो छ।
4: सर्लाहीको ईश्वरपुर नगरपालिका 3 भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ। स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन्। यसमा लगानी अनुसारको आमदानी मात्रै छैन, भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुसी हुनुहुन्छ।
5: उत्पादन पनि राम्रो छ, बिजुलीबाट अलिक परेशान छौँ, हामीले पानीको समस्या होइन, तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो। अब हाम्रो एक बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न सबै 3-4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर।
4: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह:
5: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर, त्यो 12 रुपियाँ युनिट परिरहेको छ हाम्रो के युनिटको एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेको छ।
4: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर झैँ महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ।
5: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ। हामीलाई बिजुलीमा अलिकति अब त्यही हो, पैसा सहुलियत भनेको ऋण कर्जा होइन, अब कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो, त्यही त नि हामीलाई किसानलाई के चाहिने।
4: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
6: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौँ, धेरै किसिमका कुराहरू अगाडि बढायौँ र धेरै किसिमको महँगो बिजुली बत्तीको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा राम्रोसँग किसान सँगसँगै यिनीहरू गहुँ मकै धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीकै हामी माछामा निर्भर हुने थियौँ। र ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ, त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ।
4: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तिनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनार्जन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
1: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षी दलबीचको विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। भेपसुन प्रकरणमा महरालाई 1 लाख धरोटीमा रिहा गर्न आदेश जारी भएको छ। किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने मन्त्री चौधरीले चेतावनी दिनुभएको छ। र T20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
7: यो कृष्ण सार एफएम
8: 94 MHz कृष्णसार जत्तिकै तेज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
11: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
12: घर सेटनिक दूर कटकोरा लगाई पड़ल बखारिक मुहकर फे सांप मुस्कुचू के पैठनी सेकना मेरका चबट डारा पड़ल। दोसरा घरक आंजर पांजर पछवारो सफा हुई लसे साफ ऐना ता उष्टा कम हो जाय
13: काल शनिश्चर फे हो बिहान का फुर्सत फे बा
14: साफ बर्खा छाकक समयमा सुक्खा ठाउँमा बैठ मन परैठ यी मौसममा आपन बस्यारामा पानी पैठना पिला कोर्से सुक्खा ठाउँका खोजीमा हुक्रा बाहिर निस्कठ
15: मुस मुर्गी जसिन आहाराको खोजी गर्ना क्रममा फे साँप मानव बस्ती लग्घ आइसक्छ
16: विश्वास लग्नाओ सही जानकारी पाइक लाग ओ लगक उपचार केन्द्र कहाँ बा कैख पट्टा लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिहे सक्छिठा
17: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेजका साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
0: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा वचन आउँदा मलाई झन् टेन्सन भइरहेको छ।
0: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
0: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
4: ए, साँच्चै?
0: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए, त्यो त झन् राम्रो
0: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएसकेयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
0: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Bank ब्याङ्क अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स ब्याङ्क विश्वासको नाम सिटिजन्स ब्याङ्क हजुरको प्रगतिको सहयात्री।
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580 30479 र 98480 21380।
3: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
4: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
3: हाम्रा विशेषताहरू
4: अनुभवी तथा दक्ष शिक्षक भएको,
3: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
4: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
4: वातानुकूलित कक्षा कोठा,
3: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
4: SEE-मा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
3: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
4: सन्बिम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98580-36422, 98580-27994।
5: यो कृष्ण सार FM
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: खुशीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोर्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, न्यूरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
2: हाय, के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
3: ए, तिमी यति चिन्तित किन, के भयो फेरि?
2: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
3: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
2: कस्तो खबर?
3: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
2: ए, साँच्चै?
3: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: ए, त्यो त झन् राम्रो
3: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
2: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
3: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
2: यो त पुरा प्याकेज जस्तै भयो नि।
3: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
2: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
3: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: spoiler pony, extreme energy drink.
1: नयाँ वर्ष 2083, नयाँ सपना, नयाँ सुरुवात। तपाईँका बालबालिकाको उज्जवल भविष्यका लागि नेपालगञ्जमै स्थापित विश्वसनीय नाम हो मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल। यहाँ शिक्षा किताबमा मात्र सीमित छैन, जीवन उपयोगी सीप र व्यावहारिक ज्ञानमा समेत आधारित छ। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान कम्प्युटर ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन, सीसीटीभी क्यामेरा मार्फत सुरक्षाको व्यवस्था। नयाँ वर्ष 2083का लागि भर्ना खुला भइसकेको छ। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै छनौट गर्नुहोस्। सम्पर्क मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल, नेपालगञ्ज 19, कारकाँदो, बाँके। फोन नम्बर 98584364।

0: आगामी शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्यो।
1: अनुभवी तथा दक्ष शिक्षक मार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आइरहेको होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। नेपालगञ्जमा विगत 23 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रवास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ। फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
0: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
1: होप इन्टरनेशनल एकेडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
0: थप जानकारीका लागि सम्पर्क 081551462 98584462 र 98582046।
2: अब मेरो बच्चाको पढाइ सुरु गर्ने बेला भयो। राम्रो स्कुल छानौ भनेको सबभन्दा ठुलो जिम्मेवारी जस्तो लागिरहेछ। छवि सर, केही आइडिया छ भने दिनुहोस् न।
3: म पनि यही सोचमा थिएँ। धेरै बुझे, धेरै ठाउँ हेरे अनि अन्त्यमा रोजे ब्राइटल्यान्ड स्कुल नेपालगञ्ज।
2: त्यस्तो के छ र त्यहाँ?
3: नर्सरीदेखि कक्षा 8 सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ। यति मात्र होइन, यहाँ अनुभवी र तालिम प्राप्त शिक्षकहरू हुनुहुन्छ। अनुशासन र संस्कारमा विशेष ध्यान दिइन्छ। बच्चाको आत्मविश्वास र व्यक्तित्व विकासमा जोड दिने गरिन्छ। म त एकदमै खुसी छु आफ्नो बच्चालाई यहाँ पढ्न पठाउँदा।
2: ए, त्यसो भए म पनि अब मेरो बच्चालाई नेपालगञ्ज 10 मा रहेको गणेशमान चोक स्थित ब्राइटल्यान्ड स्कुलमा नै भर्ना गर्छु। तपाईँ पनि आफ्ना नानी बाबुहरूको उज्जवल भविष्य चाहनुहुन्छ भने ढिलो नगर्नुहोस्। शैक्षिक सत्र 2083 का लागि भर्ना खुला भइसकेको छ।
4: हजुर, नर्सरीदेखि कक्षा 8 सम्म सीमित सिट छ। आजै निर्णय लिई आफ्नो सिट सुनिश्चित गर्नुहोस्। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, गणेशमान चोक, नेपालगञ्ज। सम्पर्क नम्बर 081536820, 081531324। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, विश्वासिलो शिक्षा, उज्जवल भविष्य। आजै सम्पर्क।

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: आमैनी, सामान खरिद गर्ने यति लामो लिस्ट? सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
4: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
5: स्थान: मारुति मेगा मार्ट, सब्जी मण्डी अगाडि गल्लीमा, नानपारा रोड, रुपैडिहा बजार। मोबाइल नम्बर 98-699-64-581।
6: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
8: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र DM नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी, कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको MCH ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला इन्डोस्कोपी जाँच इसिजी इजी एनसिभी एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो रोयल क्याफे भएको बिल्डिङ नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979 081-530-220 र 98-41-586-979।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
11: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ
12: पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 मा विज्ञान व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
13: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081-531-359 98-582-6666 र 98-584-488।
12: मोडर्न पब्लिक सेकेन्डरी स्कुल शीतलनगर नेपालगञ्ज बाँके। एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 मा नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
13: हाम्रा विशेषताहरू भौतिक पूर्वाधार सम्पन्न यातायातको सुविधा उत्कृष्ट नतिजा ल्याउन सफल एसी क्लासरूम एक्स्ट्रा करिकुलर एक्टिभिटिज अतिरिक्त क्रियाकलाप प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू प्रविधि मैत्री शिक्षण सिकाइ
12: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स होटेल म्यानेजमेन्ट बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
13: सम्पर्क आदर्श माध्यमिक विद्यालय सुर्खेत रोड नेपालगञ्ज। फोन नम्बर 081-537-994 98-587-994 98-588-195 र 98-588-197।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बबास हजुर यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बबासिर एनाल्फिस

0: बजेसम्म शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म
1: म पार्वती आयुर्वेद क्लिनिक जिल्ला प्रशासन कार्यालय अगाडि नेपालगञ्ज सम्पर्क नम्बर 98480 27590 र 081 534 3028
2: नेपालगञ्जमा गुणस्तरीय सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या, कान दुख्ने चक्कर लाग्ने सुन्ने बारे समस्याहरूको उपचार साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081 532 780 532 780।
3: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
4: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ?
3: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्मै पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
4: अह, कति बाठी, बिहानको सूर्य, साँझको मिठो हावा, आहा, तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
3: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाइ र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
4: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साट्न पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहनाअनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
3: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल न्यु रोड नेपालगञ्ज।
4: सम्पर्क नम्बर 98 85 35 553 र 98 5 12 23 553। इमेल info@tulsiholidays.com।
5: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
6: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
5: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
6: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड नेपालगञ्ज। फोन नम्बर 98 4 48 87 535 र 98 082 54 037।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्स को सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षीद्वारा सदन अवरोध, नेपालले पनि भारतको भूमि मिचेको भनाई अभिलेखबाट हटाउन माग।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्मान सभामुखको मदत।
0: रासोपा सभापति लामिछानेको भारत भ्रमणको राजनीतिक अर्थ के हुन सक्छ?
2: एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, सरकारको कस्तो किसिमको प्रायोरिटी छ भन्ने कुराहरू पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ।
0: कूटनीतिज्ञ शङ्कर शर्मा र अमेरिका र इरान बीच होर्मुज क्षेत्रमा पुनः तनावको स्थिति। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहमाथि आक्रमण अघि बढाउन इजरायलले निर्देशन दिएसँगै लेबननको राजधानीका बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनकै शब्दमा आतंकवादी निशानामा आफ्नो सेनाले आक्रमण गर्ने बताएका छन्। बेरुतवासी एक महिला भन्छिन्,
4: My kids left school early at 12:30 because
3: बम खसाल्ने चेतावनीपछि मेरा बालबच्चाहरू आज 12:30 विद्यालयबाट फर्किए। हामी घर छोड्नका लागि झोला तयार गरेर बसेका छौँ। बेरुतवासी एक महिलाको भनाई। आफ्ना नागरिकहरूमाथि गरिएको आक्रमण र युद्ध विराम उल्लङ्घनको बदलामा आक्रमण गरिएको इजरायली दावी छ। हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन र रकेटहरू प्रहार गरिरहेको छ। इजरायली सेना पनि लेबननको भित्री क्षेत्रतर्फ अघि बढिरहँदा युले लेबननको भूमिमा सैन्य कारवाही रोक्न इजरायललाई आग्रह गरेको छ। अमेरिकाले यो सप्ताहन्तमा इरानी क्षेत्रमा आक्रमण गरेको बदलामा अमेरिकी सेनाको हवाई अखडामा आक्रमण गरिएको इरानले बताएको छ। इस्लामिक रेभोल्युसनरी गार्ड कोरले निशाना बनाइएको स्थानबारे नखुलाए पनि कुवेतले आफ्नो हवाई प्रतिरक्षाले क्षेप्यास्त्र र ड्रोन निस्तेज बनाएको जनाएको छ। कुवेतमा अमेरिकी ठूलो सैन्य अखडा छ। वासिङटनले इरानका राडार र ड्रोन क्षेत्रमा कैयौँ आक्रमण गरेको थियो। फ्रान्सले ब्रिटेनसहितका राष्ट्रहरूको सहयोगमा प्रतिबन्धमा परेको एउटा रुसी तेल ट्याङ्करलाई आन्ध्र महासागरबाट नियन्त्रणमा लिएको जनाएको छ। मस्कोले उक्त कदम गैर कानुनी भन्दै डकैती शैलीको भएको टिप्पणी गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो ढुवानीको सुरक्षाका लागि रुसले कदमहरू चाल्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोले युक्रेनमा युद्धरत रुसलाई आर्थिक लाभ हुने गरी अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लङ्घन अस्वीकार्य भएको बताएका छन्। इरान युद्ध सुरु भए यता भारतले तेस्रो पटक खाना पकाउने ग्यासको मूल्य बढाएको छ। ग्यासको भाउ बढ्दा रेस्टुराँ र होटेल सहितका क्षेत्रमा दबाव बढ्ने व्यवसायीहरूले बताएका छन्। मध्यपूर्वको द्वन्द्वका कारण सरकारी अनुदानमा दबाव बढ्दै गएपछि बङ्गलादेशले पनि 6 साताको बिचमा 2 पटक इन्धनको मूल्य बढाएको छ। पेट्रोल र मट्टी तेलको मूल्य वृद्धिले महँगी बढाउने विज्ञहरूले बताएका छन्। पाकिस्तानले ऊर्जा खपत घटाउन बजार र पसलहरू साँझ 8 बजे अघि नै बन्द गराउँदै आएको छ। र मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खोल्न प्रतिबन्ध लगाएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबलाई अब सरकारी परिचय पत्रका आधारमा उमेर पुष्टि गर्नुपर्ने अनिवार्य गरिएको देशको सञ्चार नियामकले जनाएको छ। अहिले सामाजिक सञ्जाल चलाइरहेकाहरूले पनि 6 महिनाभित्र आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ। बालबालिकाहरूलाई अनलाइनमा आउने हानिकारक सामग्रीबाट जोगाउन अन्य कैयौँ देशहरूले पनि यस्तै किसिमका मापदण्ड अपनाएका छन्। यो बिबिसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको बैठक सञ्चालन गर्न पटक पटक प्रयास गरे पनि कार्यसूचीमा प्रवेश हुन सकेन। एक रिपोर्ट। विपक्षी दलहरूले प्रधानमन्त्री शाहको आइतबारको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको भन्दै त्यसलाई तत्काल सच्याउनु पर्ने माग गरेका हुन्। आइतबार साँझ नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाए पनि विपक्षीहरूले उक्त प्रष्टीकरणमा चित्त बुझाएनन्। सदनको आजको बैठकमा मुख्य प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद निष्कल राईले भने,
5: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाणसहित हाम्रो भन्दै आएको दाबीलाई पनि कमजोर बनाउँछु। सस्तो लोकप्रियता सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ सभामुख महोदय?
0: त्यस्तै नेकपा एमालेका ऐनबहादुर महरले प्रधानमन्त्री सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिका सम्बन्धमा देशवासीसँग माफी माग्नुपर्ने माग गरे।
6: हाम्रो राष्ट्रको असंलग्न परराष्ट्र नीति छ, हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौँ र कसैलाई एक इन्च भूमि पनि दिँदैनौँ र नेपालले कोही कसैको पनि एक इन्च भूमि मिचेको छैन। यो कुरा स्मरणहोस् प्रधानमन्त्रीलाई, नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ, राम्रो तथ्य तथ्याङ्कहरूको विश्लेषण गरे हुन्छ।
0: सांसद महरले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति नसच्याउँदासम्म आफूहरू सदनको कार्यवाहीमा सहभागी नहुने पनि बताए। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित नभएको टिप्पणी गरे।
7: प्रधानमन्त्रीले संसदमा हिजो दिनुभएको अभिव्यक्ति सीमा समस्या सम्बन्धी अज्ञानता त हो नै, तर त्योभन्दा बढी गम्भीर राष्ट्रहित विपरीतको अभिव्यक्ति हो। न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ, न कुनै त्यस्तो तथ्याङ्क नै छ। अत नेपालले भारतको भूमि मिचेको छैन।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने बताए। प्रधानमन्त्रीको उक्त भनाई नसच्याइए त्यसले गलत नजिर स्थापित गर्न सक्ने भन्दै राईले केवल अभिलेखबाट हटाउनु पर्याप्त नहुने टिप्पणी गरे।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको छ फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्मान सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु, यहाँ आएर माफी मागेर आफ्नो तपाईँको चाहिँ शब्द फिर्ता लिएर यो नजिर तपाईँको चाहिँ हटाउनु पर्छ।
0: प्रतिनिधि सभाको बैठक अघि सामूहिक छलफलमा बसेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको धारणाको विपक्षमा संयुक्त रूपमा आवाज उठाउने निष्कर्ष निकालेका थिए। यसैबीच प्रतिनिधि सभामा आइतबार अमर्यादित गतिविधि भएको पाइएको भन्दै सभामुखले छानबिनका लागि समिति गठन गरेका छन्। आइतबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्ने क्रममा नाराबाजी र घम्साघम्सी समेत भएको थियो। प्रतिवेदन बुझाउन समितिलाई 7 दिनको समय दिइएको सभामुख अर्यालले जनाएका छन्। अब अर्को प्रसङ्ग। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि आज भारत पुगेका छन्। भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनी केही पार्टी पदाधिकारीसहित नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला भएको लामिछानेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा हामीले भारतका लागि नेपालका पूर्व राजदूत शङ्कर शर्मालाई टेलिफोन सम्पर्क गरी सुरुमा रासोपा सभापतिको भारत भ्रमणको राजनैतिक अर्थबारे प्रश्न गरेका छौँ।
8: पहिलो कुरो त के हो भने, अब यो भारतीय जनता पार्टीले पनि नेपालको पार्टीहरूसँग सम्बन्ध राख्नलाई पहिलादेखि नै अलिअलि डेलिगेसनहरू डाक्ने, होइन, नेपाली कङ्ग्रेस UML माओवादीहरूलाई डाक्ने गरेकै थियो, होइन। अझ हाम्रो भनाइ चाहिँ के थियो भने, अझ पुगेको छैन यस्ता किसिमको इन्टरेक्सन, पार्टी टु पार्टी चाहिँ अझ बढी हुनुपर्छ र फेमिलियरिटी बढाउनुपर्छ भन्ने नै हुन्थ्यो। त्यही सन्दर्भमा अब अहिले नयाँ सरकार आएको छ, यो सरकारलाई पनि अब उहाँलाई चाहिँ यसको सभापति अध्यक्षको नाताले ढाकेको हो, अझ ठुलो डेलिगेसन जानुपर्छ भनेर भन्ने मलाई चाहिँ लागेको थियो। किनभने 7-8 जना गएर अरू इन्टरेक्सन गर्ने, विभिन्न स्टेट लेभलमा पनि भेटघाट गर्यो भने त्यसले अझ सम्बन्ध बढाउँछ भन्ने हो एउटा कुरा। अब दोस्रो कुरो चाहिँ, यो अब अहिले नयाँ सरकार बनेको छ र खास एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, तर खास गरी पार्टी र सरकारको लेभलमा कुराहरू त एउटै हुनुपर्ने हो र हुन्छ पनि होला। सरकारको कस्तो किसिमको प्रायोरिटी छ, के एचिभ गर्न खोजेको छ भन्ने कुराहरू पनि पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ। तेस्रो भनेको त उनीहरूले भन्ने कुराहरू के हो भने, हामी नेपालको सरकारलाई पूर्ण सहयोग गर्छौँ, कस्तो किसिमको सहयोग चाहिन्छ भन भनेर भन्ने, यही नै हो जस्तो मलाई लाग्छ।
9: यहाँले जुन भन्नुभयो नि पार्टी र पार्टी बिचको सम्बन्धको कुरा, राष्ट्रिय स्वतन्त्र पार्टी अलिकति नयाँ पनि हो, हुन त योभन्दा अगाडि 5 वटा पार्टीका नेताहरू जाने क्रममा अहिलेको नेपालको परराष्ट्र मन्त्री शिशिर खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भाजपाको मुख्यालयमा कार्यक्रममा पनि गएको थियो,
8: पार्लियामेन्ट्री ग्रुपमा पनि जानुभएको थियो।
9: अनि रासोपा र भाजपा बिचको देखिए पनि दुईटा सरकार बिचको संवाद अथवा भ्रमण जुन भएको छैन, जुन पहिलेको प्रचलनभन्दा अलिकति फरक जस्तो देखिराखेका छ, त्यसकारण आवरण पार्टी र पार्टी बिचको भए पनि कतै यो दुईटा सरकार बिचको संवादको प्रयास त होइन?
8: मलाई होइन, संवादको प्रयास त पक्कै पनि हो, तर यसमा एजेन्डाको बारेमा, सरकारी कुराहरूको बारेमा सायद कम नै होला, किनभने अलिकति ब्रोडर इस्यु हाम्रो अध्यक्षले उठाउन चाहेमा त जहिले पनि उठाउन सकिन्छ होइन। अब अहिले त देशको एउटा प्राथमिकता के हो, देश विकासलाई अगाडि कसरी लिएर जाने हो भन्ने कुराहरूतिरै बढी जोड होला जस्तो मलाई लाग्छ। उठाउन त पाइन्छ होइन, तर अब पार्टीसँग उठाउँदाखेरि पार्टीगत रूपमा उठाउने कुराहरू त धेरै हुन्छन्, तर सरकारको अब जस्तो भनौँ न उदाहरणको लागि सरकारी पक्षसँग भेटघाट भयो भने, खास गरी त्यहाँको परराष्ट्र मन्त्रीसँग भेट भयो भने अलिकति स्पेसिफिक कुराहरू त्यहाँ पनि गर्न सकिन्छ, तर धेरै सरकारी कुराहरू गर्ने अब उहाँको मलाई लाग्छ त्यति म्यान्डेट पनि नहोला। पार्टीको अध्यक्ष भएको नाताले सरकारले गरेको कामलाई नै भनौँ न उहाँले चाहिँ त्यसकै एक्सप्लेनेसन दिने र हामी एक छौँ भनेर त भन्नु पऱ्यो नि होइन, त्यो त्यो सन्देश उहाँले पक्कै पनि दिनुहुन्छ। त्योदेखि
9: अथवा एक छौँ भन्ने पनि हुनसक्छ, अथवा उनले नाडी छाम्न खोजेका पनि हुनसक्छन्। यो राजसपाभित्र जसरी बालेन्द्र शाहको प्रस्तुति छ, शैली छ, स्वभाव छ, त्यसले गर्दाखेरि कहीँ कतै संशय अविश्वास छ कि छैन भन्ने बुझ्ने अवसर पनि हुनसक्छ भारतको निम्ति। यो त
8: प्रधानमन्त्रीको लेभलमा भेट भयो भने अथवा परराष्ट्र मन्त्रीको लेभलमा भेट भयो भने त्यहाँ त अरू मान्छेहरू पनि हुन्छ, त्यस्तो कुरा पक्का पनि हुँदैन, तर अरू जसले प्राइभेटली भेट्छ जस्तो आजै चाहिँ भनौँ न अब त्यो पार्टीको महासचिवले भेट्नुभयो, त्यो महासचिव पनि सरकारसँगै लिङ्क त हो नि, उहाँले पनि भेटेको कुरा त रिपोर्ट त गर्नै पर्छ भारतको सरकारलाई, त्यस्ता छलफलहरूमा चाहिँ त्यस्ता कुराहरू निस्किन सक्छ।
9: पहिले भन्दा क्या आज यसो हेर्दाखेरि अब हुन त राजसपाको अवस्था पनि संसदमा बलियो नै छ, तर योभन्दा पहिले प्रचण्डलाई पनि बोलाएको थियो, त्यो बेलामा मोदीसँग भेट गर्ने भन्दा भन्दै अन्तिम समयसम्म भएन, र उनलाई विमानस्थलमा चाहिँ विजय चौथाइवाले स्वागत गरेका थिए, अहिले चाहिँ राष्ट्रिय महासचिव अरुण सिंह नै विमानस्थल पुगेको देखियो, पहिलेको भन्दा अलिकति फरक संकेत के देखाइयो हो अथवा प्राथमिकता अलि
8: हैन? अब अहिले भनौँ न एकदमै स्ट्रङ पार्टी हुन त डे टु डे काम गर्ने त विजय चौथाइवाला नै हो, फरेन रिलेसन डिपार्टमेन्टको मुख्य मान्छे त उहाँ नै हुनुहुन्छ, तर मलाई लाग्छ यो अहिले अलिकति बलियो सरकार झन्डै 2/3 मेजोरिटी भएको सरकारको नाताले र फेरि पहिलो पटक इन्टरेक्सन हुँदैछ एउटा एक किसिमले अफिसियल्ली, त्यो कारणले मलाई लाग्छ महासचिव आउनुभयो हुनसक्छ।
0: उनी थिए कूटनीतिज्ञ शङ्कर शर्मा, साथी शरद केसीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिका र इरान बीच होर्मुज जलमार्ग क्षेत्रमा एक साताको बीचमा तेस्रो पटक द्वन्द्व बढेको छ। अमेरिकाले सप्ताहन्तमा इरानी सैन्य क्षेत्रमा प्रहार गरिएको जनाएको छ र तेहरानले त्यसको बदलामा अमेरिकी अखडामा आक्रमण गरिएको बताएको छ। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
10: अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले अन्तर्राष्ट्रिय जल क्षेत्रमा अमेरिकी ड्रोन खसाल्ने सहितका इरानका आक्रामक कदमको जवाफमा रक्षात्मक हमला गरिएको जनाएको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले इरानमा आक्रमणका लागि अमेरिकाले प्रयोग गरेका हवाई अखडालाई निशाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार कुवेतमा अमेरिकी फौजमाथि लक्षित दुईवटा इरानी बलिस्टिक क्षेप्यास्त्र निस्तेज बनाइएको छ। त्यसअघि कुवेतले पनि शत्रु पक्षबाट प्रहार भएका क्षेप्यास्त्र र ड्रोन निस्तेज पारिएको जनाएको थियो। अमेरिका र इरान बीच सम्झौताका लागि भएका प्रयासहरू निष्कर्षमा नपुगिरहेको समयमा दुवैतर्फबाट पछिल्ला आक्रमणहरू भएका हुन्। अमेरिकी सञ्चार माध्यमहरूले इरानसँग प्रस्तावित सम्झौताका शर्तहरूमा हेरफेर गर्न ट्रम्पले आग्रह गरेका थिए। उनले होर्मुज जलमार्गको ढुवानी र इरानले उच्च स्तरसम्म प्रशोधन गरिसकेको युरेनियम देशबाट हटाउने विषयबारेका शर्तहरू हेरफेर गरेका विवरण आएका छन्।
0: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: नेपालगञ्जमा फरक पहिचान बनाएको विद्यालय हो लिभिङ स्टोन एकेडेमी। नेपालगञ्ज 6 मा रहेको यस विद्यालयमा पढाइ किताबमा मात्र सीमित छैन, खेल मनोरञ्जन र अनुभवबाट समेत सिकाइन्छ। प्री प्राइमरीदेखि नै आफ्नै डिजाइन गरिएको पाठ्यक्रम मार्फत पठन पाठन भइरहेको, व्यावहारिक शिक्षामा जोड, एक विद्यार्थी एक ल्यापटप, आधुनिक मल्टिमिडिया शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र प्रदर्शनी, सुरक्षित सुविधा सम्पन्न वातावरण, पर्याप्त कक्षा कोठा, खेल मैदान, कार्यक्रम हल, संगीत र इन्डोर गतिविधि गर्न सकिने, सुरक्षित खानेपानी र व्यवस्थित शौचालय भएको, सवारी साधनको सुविधा समेत रहेको। नयाँ शैक्षिक सत्र 2083 का लागि वैशाख 2 गतेदेखि भर्ना खुल्ला भइसकेको छ। आफ्ना बाल बालिकालाई सपना देख्न सिकाउने विद्यालय रोज्नुहोस्। सम्पर्क लिभिङ स्टोन एकेडेमी नेपालगञ्ज बाँके। फोन नम्बर 98 84 26 297।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657 55035।

0: यो बच्चा कति रोगको रोइ गरेको होला। बेला बेलामा खाना खुवाइ राखेकै छु, त्यही पनि मोटाउने होइन, खालि रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
1: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? को को हुनुहुन्छ घरमा?
0: स्वयंसेविका दिदी, घरमा त सबै छौँ। तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोगको रोइ गर्छ।
1: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनु पर्छ। बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।
2: छोराछोरीको भविष्यको लागि कस्तो स्कुल लग्ने होला?
3: ओहो,
2: बजारमा यति धेरै स्कुल छन्,
4: किन चिन्ता गर्नुहुन्छ? नेपालगञ्जमै 26 वर्षदेखि गुणस्तरीय शिक्षाको पर्याय भनेको वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल छ त।
2: ए हो र?
4: हो त, त्यहाँ त जेएनदार विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा 9 सम्म भर्ना पनि खुलिरहेको छ नि।
2: मुख्य विशेषताहरू, विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
4: उत्कृष्ट शैक्षिक वातावरण भएको,
2: छात्रवृत्तिको व्यवस्था भएको,
4: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
2: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने,
4: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्
2: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
4: सम्पर्क फोन नम्बर 081-536-012।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: आगामी शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्यो।
3: अनुभवी तथा दक्ष शिक्षक मार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आइरहेको होप इन्टरनेसनल एकाडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। नेपालगञ्जमा विगत 23 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रवास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ। फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
3: होप इन्टरनेसनल एकेडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
2: थप जानकारीका लागि सम्पर्क 081-551-462, 98-580-24-462 र 98-580-20-645।

0: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
1: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ?
0: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
1: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
0: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
1: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
0: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
1: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
0: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
2: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895607682।
3: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
4: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
3: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
4: विज्ञान संकाय चिकित्सा, इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
3: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
4: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनौट गर्न पनि सक्नेछन्।
3: किन रोज्ने ब्राइटल्यान्ड?
4: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
3: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
4: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
3: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
4: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। प्रवेश परीक्षा 2083 जेष्ठ 15 गते, समय बिहान 10 बजे। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
3: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081 532 607 530 602।

0: Toilet pony, yeah. Extreme energy drink.
1: नेपालगञ्ज नौमा अवस्थित क वर्गको प्रतिष्ठित शैक्षिक संस्था हो जीवीएन माध्यमिक विद्यालय। उत्कृष्ट नतिजा सहित यहाँको बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ र शान्त परिवेशमा बाल बालिकाको सर्वाङ्गीण विकासमा विशेष जोड़ दिएको छ। जीवीएन माध्यमिक विद्यालयका विशेषताहरू: बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ, अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण विधि, अनुशासित सुरक्षित र शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, पीजीदेखि कक्षा 9 सम्म अध्ययनको सुविधा। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै रोज्नुहोस्। भर्ना खुल्ला भइसकेको छ जीवीएन माध्यमिक विद्यालय नेपालगञ्ज 9 बाँके।
2: सम्पर्क फोन नम्बर 98488220।

नयाँ वर्ष 2083, नयाँ सपना, नयाँ सुरुवात। तपाईँका बालबालिकाको उज्जवल भविष्यका लागि नेपालगञ्जमै स्थापित विश्वसनीय नाम हो मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल। यहाँ शिक्षा किताबमा मात्र सीमित छैन, जीवन उपयोगी सीप र व्यवहारिक ज्ञानमा समेत आधारित छ। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान कम्प्युटर ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन, सिसिटिभी क्यामेरा मार्फत सुरक्षाको व्यवस्था। नयाँ वर्ष 2083का लागि भर्ना खुला भइसकेको छ। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै छनौट गर्नुहोस्। सम्पर्क मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल, नेपालगञ्ज 19, कारकान्दो, बाँके। फोन नम्बर 98584364।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो युथ भिजन इङ्ग्लिस मिडियम स्कुलमा कक्षा नर्सरीदेखि कक्षा नौसम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। हाम्रा विशेषताहरू: स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, गुरुकुल सम्बन्धीको समेत अध्ययन हुने, सबै कक्षामा विषयगत शिक्षक भएको र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने, व्यावहारिक र गुणस्तरीय शिक्षाको एउटा अभ्यास, युथ भिजन इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 4, प्रगति टोल, बाँके।
1: प्रधान अध्यापक भूपाल गिरी, सम्पर्क नम्बर 98580 29735।

0: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
1: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकाडेमीले।
0: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकाडेमीको विशेषता हो।
1: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यवहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
0: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
1: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा स्प्रिङडेल एकाडेमी।
0: ठेगाना नेपालगञ्ज 18 बाँके। सम्पर्क फोन नम्बर 98582973।
2: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
1: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेसनल एकाडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है।
2: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अनुभवी तथा दक्ष शिक्षक भएको,
2: अतिरिक्त क्रियाकलापमा जोड,
1: सुरक्षित वातावरण र यातायातको सुविधा,
2: छात्रवृत्तिको व्यवस्था,
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
2: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
1: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
2: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेसनल एकाडेमी नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98585041।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
0: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: California. Extreme energy drink.
1: के तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यवहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
2: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
1: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्। सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल, खजुराचार, बाँके। सम्पर्क नम्बर 081-560-143 र 98-580-20-819।
3: शैक्षिक नगरी नेपालगञ्जमा 45 वर्ष लामो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय। प्री नर्सरीदेखि कक्षा 12 सञ्चालनमा रहेको यस विद्यालय 2013 आइएसओ प्रमाणित विद्यालयका रूपमा क वर्गको पहिचान स्थापित गर्न सफल भएको छ। प्लस टू तहमा साइन्स, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स जस्ता विषयहरूमा पठन पाठन, विज्ञान प्रदर्शनी, इन्टरनेट तथा यस युक्त कक्षा कोठा, सुरक्षित यातायात सुविधा र स्वच्छ खाने पानीको व्यवस्था, पुस्तकालय, अध्ययन कक्ष र मिटिङ हलको सुविधा भएको सुविधा सम्पन्न होस्टेल, सीसीटीभीको निगरानी, संगीत शिक्षक, नृत्य शिक्षक र गीतको कक्षा भएको, इन्डोर तथा आउटडोर खेलकुदको सुविधा, उत्कृष्ट शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको सुनिश्चितता, यी सबैका लागि एक विश्वासिलो गन्तव्य जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय नेपालगञ्ज। विद्यालयमा भर्ना अभियान सुरु भइसकेको छ। सिट सीमित भएकाले आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
2: जय बागेश्वरी सेकेन्डरी स्कुल नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98-580-47

नेपालगञ्जमा फरक पहिचान बनाएको विद्यालय हो लिभिङ स्टोन एकेडेमी। नेपालगञ्ज छमा रहेको यस विद्यालयमा पढाइ किताबमा मात्र सीमित छैन, खेल मनोरञ्जन र अनुभवबाट समेत सिकाइन्छ। प्री प्राइमरीदेखि नै आफ्नै डिजाइन गरिएको पाठ्यक्रम मार्फत पठन पाठन भइरहेको, व्यावहारिक शिक्षामा जोड, एक विद्यार्थी एक ल्यापटप, आधुनिक मल्टिमिडिया शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र प्रदर्शनी, सुरक्षित सुविधा सम्पन्न वातावरण, पर्याप्त कक्षा कोठा, खेल मैदान, कार्यक्रम हल, संगीत र इन्डोर गतिविधि गर्न सकिने, सुरक्षित खानेपानी र व्यवस्थित शौचालय भएको, सवारी साधनको सुविधा समेत रहेको। नयाँ शैक्षिक सत्र 2083 लागि वैशाख 2 गतेदेखि भर्ना खुल्ला भइसकेको छ। आफ्ना बाल बालिकालाई सपना देख्न सिकाउने विद्यालय रोज्नुहोस्। सम्पर्क लिभिङ स्टोन एकेडेमी नेपालगञ्ज बाँके, फोन नम्बर 98486226।

0: पहिलो पाइला सही शिक्षाबाट सुरु हुन्छ। नयाँ शैक्षिक सत्र 2083 लागि स्टार फ्युचर सेकेन्डरी स्कुलमा भर्ना हुनुहोस्।
1: सम्पर्क फोन नम्बर 9844820708 र 9815577300।

0: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
1: हेतरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज बाह्र बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
0: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
1: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
0: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
1: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
0: अनि शुल्क?
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
2: हाम्रा विशेषताहरू:
1: प्रविधि मैत्री शिक्षा,
0: गुणस्तरीय शिक्षण सिकाइ,
1: खेलकुदमा विशेष जोड,
0: शान्त र बालमैत्री वातावरण,
1: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
0: र स्कुल भ्यानको सुविधा समेत छ।
1: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज बाह्र बेलासपुर। सम्पर्क नम्बर 081537505।

0: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली बिबी चोक नेपालगञ्जमा आजै नाम दर्ता गरी ढुक्क हुनुहोस्। सम्पूर्ण सेवाहरू मात्र 500 लिन नभुल्नुहोला।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: drip on ya.
1: Extreme energy drink.
2: राम्रो शिक्षा सधैं महँगो हुनुपर्छ भन्ने छैन। कम शुल्कमै गुणस्तरीय शिक्षा दिने स्कुल हो जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। यहाँ पढाइ हुन्छ अन्तर्क्रियात्मक, विद्यार्थी केन्द्रित र प्रयोगत्मक तरिकाबाट। पढाइसँगै खेलकुद, संगीत र अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको हुँदा सिकाइ अझ प्रभावकारी छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, कम्प्युटर र साइन्स ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, खाने पानी र बसको सुविधा भएको, पर्याप्त खेल मैदान भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। फोन नम्बर 98145 94485।

0: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनीमा भर्ना खुल्यो। यहाँ पढाइ मात्र होइन, व्यावहारिक सिकाइ, अनुशासन र जीवन उपयोगी सिप पनि सिकाइन्छ। विद्यालयका विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड। शैक्षिक सत्र 2083का लागि भर्ना खुला भइसकेको छ।
1: सम्पर्क फोन नम्बर 98586 56773।
0: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनी।
2: नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगञ्जको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको निरन्तर प्रयासकै परिणाम स्वरूप विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँ सुविधा सम्पन्न संरचना र आवश्यकताका सबै कुराहरू सहज उपलब्ध हुने भएकोले विद्यार्थीहरूको पनि पहिलो रोजाई बनेको छ। विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। 25 वर्षको सफल यात्रासँगै युनाइटेड एजुकेशनल एकेडेमी भविष्यमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित अघि बढिरहेको छ। तपाईँका बालबालिकाहरूको लागि उत्कृष्ट विद्यालय खोज्दै हुनुहुन्छ भने शैक्षिक सत्र 2083का लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुलिसकेको छ। सिट सीमित छन्, आजै निवेदन दिनुहोस्। शिक्षा, संस्कार र सफलताको पर्याय युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँकी। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98582311।

0: नेपालगंजको फुलटेक्रामा रहेको सिद्धार्थ विद्या सदन। यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताबभित्र सीमित छैन, अब तपाईँका बालबालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083का लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सेट सुरक्षित गर्नुहोस्। सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
1: सिद्धार्थ विद्या सदन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98582980।

छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानुन संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।